0: मध्य पश्चिम FM 91.4 MHz।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902222।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
9: साथै ECG, PFT, मुटुको भिडियो एक्सरे, इको इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825601038।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत MBBS MD कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
13: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने,
13: मुटुको बास रोग, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
13: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: बिरामी जाँच्ने मिति AZ 15 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
16: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
5: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
3: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क BNB डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
0: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
18: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू
19: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिलसिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
25: उपचार हुने रोगहरू
24: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
26: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
27: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-592-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
28: सूचना सूचना सूचना।
29: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही, नेपाल सुनचाँदी व्यवसाय संघ घोराही, दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ। उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा, कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ। त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकायमा आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ।
28: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ।
30: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
31: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
30: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
31: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
30: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
31: ल ल काका, गइहाले म।
32: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउ
1: अवधि दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।
2: बजाज आरी फ्री सर्भिस क्याम्प।
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
2: सर्भिस चार्जमा 50% छुट,
4: इन्जिन आयलमा 18% छुट,
2: टायर किन्दा 10% छुट,
4: पाठ पूर्जामा 10% छुट,
2: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
4: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
2: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
7: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही, दाङ।
8: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-28-45-955।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 10 गते आइतबार सन् 2026 मे 24 तारीक अधिक जेठ शुक्ल पक्षको अष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै।
0: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
1: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
0: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई।
1: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
5: सम्पर्क फोन नम्बर 9857035578, 9857075540, 9836667788।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरुलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा झण्डै दुई तिहाई छ। 11 महिना अघि संसदको बेलमा बसेका डीपी अर्याल सभामुख हुनुहुन्छ। सबै विपक्षी दलले सदनमा विरोध गरिरहेका रहँदा उहाँले सदन चलाउनु मात्रै भएको छैन, विधेयक पनि पारित गराउनु भएको छ। बजेट अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठक 28 वैशाखदेखि 7 जेठसम्ममा 8 दिन चलेको छ। यी दिनमा बैठकका आकस्मिक, शून्य र विशेष समयमा बोल्ने रासोपाका सांसदहरू देशमा जल्दा बल्दा मुद्दा उठाएर सरकारलाई जवाबदेही बनाउन हच्किएका छन्। संसदीय अभ्यासमा समेत उनीहरू अलमलमा देखिन्छन्। प्रतिपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा भने आक्रामक देखिएका छन्। संसदमा विपक्षीहरूले समाजमा समग्र विषयमा आवाज उठाइरहेको देखिन्छ। व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, मन्त्रीको सम्पत्ति विवरण, पूर्व गृहमन्त्री सुधन गुरूङको कारोबारमा उनीहरूले प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई व्यवस्था गर्दै नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाब नदिएको, संवैधानिक परिषदबाट वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएको, आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश जारी गरेको विषयमा पनि उनीहरूले आपत्ति जनाएका छन्। सत्तारूढ़ रासोपाका सांसदहरू भने यी विषयमा मौन छन्। रासोपाका कतिपय सांसदले प्रश्न उठाउने गरेका छन्, तर आफ्नो निर्वाचन क्षेत्रका विषयमा मात्रै। अघिल्लो प्रतिनिधि सभामा भने सानो संख्याको उपस्थिति हुँदा पनि रासोपाका सांसदहरूले राष्ट्रिय मुद्दालाई प्रखर रूपमा उठाउने गरेका थिए। राष्ट्रिय मुद्दामा रासोपा मौन र प्रतिपक्षी आक्रामक रहेको खबर आजको कान्तिपुरले छापेको छ। यसैबीच वैशाख 28 नीति तथा कार्यक्रम ल्याए प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका विपक्षी दलहरूले आउँदो दिनमा भने पर्खर हेरको रणनीति लिने भएका छन्। एकातिर जति माग भए पनि प्रधानमन्त्री नआउने र अर्कातिर सभामुखले अवरोधका बीच नीति तथा कार्यक्रम र विधेयक पारित गराएपछि विपक्षी दलहरू बजेटलाई सामान्य रूपमा पारित गर्न दिने तयारीमा रहेका छन्।
1: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाव महसुस गर्नुभएको छ। हिजो गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली विरूद्ध महासचिव शंकर पोखरेल सहित थप पदाधिकारी खुलेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र खोल्नु भएको छ। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई यही अवस्थामा चलाउन नसकिने बताउनु भएको थियो। पार्टी आन्दोलन यही अवस्थामा चल्दैन, पुनर्गठन गरेर जानुपर्छ। महासचिवको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भन्नुभयो, नेतृत्व र कार्यक्रम पुनर्गठन गर्न ढिलाइ गर्नुहुँदैन। उहाँले ओलीलाई राजीनामा दिनुहोस् भनेर नभने पनि नेतृत्वको विकल्पबारे टुङ्गोमा पुग्नुपर्ने धारणा राखेको ती पदाधिकारीले बताउनु भएको खबर हामीले अन्नपूर्ण पोस्टबाट लिएका छौं। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर कांग्रेसको संस्थापन र इतर पक्षबीच चुलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्मै पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि वैशाख 1 गतेदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान चलिरहेको छ। वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समयसीमा विवादका कारण जेठ 21 बढ़ाइएको खबर कान्तिपुर दैनिकमा छ।
0: अस्ति शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुर्याएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने विभिन्न मोटरेबल पुल, झोलुङ्गे पुल, सड़क तथा गाउँमा क्षति पुगेको हो। ग्रामीण क्षेत्रमा जाने यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएका छन्। तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लिम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। त्यस्तै ताप्लेजुङको सिदिङवा गाउँपालिका 4 साबलाङखु र 5 थरको याङबर गाउँपालिका 4 थरपुर जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा बाढ़ीले क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। शंखुवा सभाको मकालो गाउँपालिकामा बाढ़ीले चरणमा रहेका 200 भन्दा बढ़ी भेड़ा बेपत्ता बनाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
1: क्यान्सर निको पार्ने आशमा नियमित औषधि उपचार किमोथेरापी गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले देशभरका क्यान्सरका 100 बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरूले बताएका छन्। पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डाक्टर अरूण शाहीका अनुसार औषधि अभावले देशभरका 100 क्यान्सर बिरामीको नियमित उपचार प्रक्रिया किमोथेरापी साइकल रोकिएको छ। यसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। सरकारले एक दशक अघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायहरूको भनाइ छ। आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
0: सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्दै जिम्मेवारी दिएको छ। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून, विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको छ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्णय अनुसार जिम्मेवारी तोकिएकालाई शिक्षा सचिव चुडामणी पौडेलले नियुक्ति पत्र दिनुभएको छ। वैशाख 19 अध्यादेश मार्फत विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन लगायत पदाधिकारी पदमुक्त गरिएका थिए। काठमाडौँ पूर्वाञ्चल नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा पदमुक्त गरिएका पदाधिकारीलाई नै निमित्त तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डमा पनि पदमुक्त सदस्य सचिवले पुनः नियुक्ति पाएका छन्। सरकारले विश्वविद्यालय ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हजुआगमा निर्णय गरेको भन्दै आलोचना शुरू भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा न्याय सम्पादनमा चुनौतीको विषयको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा रासोपा मौन, प्रतिपक्षी आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै, बाढ़ी र पहिरोले ताप्लेजुङमा क्षति, क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ। पछिल्लो समय दात्री निकायले दिँदै आएको अनुदान घट्दै गएका बेला चालू आर्थिक वर्षमा भने केही बढ़ेको देखिएको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा वैदेशिक अनुदान 17.78 अर्ब रूपियाँ प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा 33.28% हो। अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्माले लक्ष्यका तुलनामा प्राप्ति कम भए पनि विगतभन्दा सुधार देखिएको जानकारी दिनुभयो। वैदेशिक अनुदान लिँदा गरेको सम्झौता अनुसारको परियोजनामा काम भए अनुदान प्राप्त हुने उहाँले बताउनुभयो। सहसचिव शर्माका अनुसार वैदेशिक अनुदानले आयोजना कार्यान्वयनसँग सम्बन्ध राख्छ। आयोजनाहरूले खर्च धेरै गरे अनुदान पनि धेरै आउने र खर्च गर्न नसके कम प्राप्त हुन्छ। यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकाले अघिल्ला वर्षहरूका तुलनामा थोरै भए पनि अनुदान बढ़ेको छ। आजको कारोबार दैनिकले यो खबर लेखेको छ। यस्तै बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना निर्धारित समय 2083 चैत मशान्तभित्र सम्पन्न नहुने भएको छ। देशको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत यो आयोजना निर्माणको निर्धारित समय झण्डै 11 महिना बाँकी रहँदा आधाभन्दा बढ़ी काम बाँकी रहेको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समयावधि 3 वर्ष बढ़ाउने गृह कार्य अगाडि बढ़ाइएको छ। यसले गर्दा द्रुत मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ। खोकना बुगमती क्षेत्रमा जग्गा अधिग्रहण, मुआवजा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषय वर्षौंदेखि समाधान हुन नसक्दा द्रुत मार्गको काम अपेक्षित रूपमा अगाडि बढ़न नसकेको खबर गोर्खापत्र दैनिकले लेखेको छ।
1: सरकारले पछिल्लो समय सबै क्षेत्रमा हस्तक्षेप गर्दै सुधारको प्रयास गरिरहेको दावी गरेको छ। यही बीचमा सरकारले प्रधान न्यायाधीश सिफारिश प्रक्रियामा सबैभन्दा बढ़ी टिप्पणी र आलोचना खेप्नु पर्यो। सरकारले चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेका छन्। सरकारले कार्य सम्पादनलाई आधार मानेर प्रधान न्यायाधीश सिफारिश गरेको दावी गर्दा यसलाई परम्परा विपरीत भन्दै आलोचना पनि भएको छ। यसले गर्दा न्यायालय नै दुई कित्तामा विभाजित हुने अवस्था आएको छ। यसले भविष्यमा न्याय सम्पादनमा कस्तो असर पर्ला भन्ने प्रश्न छ। थप सामग्री अबको पालोमा।
2: लोकतान्त्रिक शासन प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका 3 महत्वपूर्ण अंग मानिन्छन्। संविधानले यी अंगबीच शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त स्थापित गरे पनि पछिल्लो समय यी निकायबीच टकराव बढ़ेको छ। विशेष गरी सरकार र न्यायपालिका बीच अधिकार प्रयोग, संवैधानिक व्याख्या र निर्णय प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चर्चासँगै आलोचित बन्यो। वरिष्ठताको परम्परा तोडिएको भन्दै न्यायालयभित्रै असन्तुष्टि पोखियो। चौथो वरियतामा रहेकालाई प्रधान न्यायाधीश बनाउने निर्णयलाई केहीले सरकारको अधिकार र सुधारको प्रयास भनेका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी।
3: प्रधानमन्त्री संविधान परिषदको अध्यक्ष, उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन्। उनी त्यो व्यापक देशकै सुधारको लागि आइरहेका छन्। अहिले व्यापक सुधारको अभियान चलिरहेको छ। एकदम कति नीति निर्णय गर्छन्, कति लागू गर्छन्, कति यी सबै काम त म के भन्छन् बालन इफेक्ट हो उनले गरेर छानेको संविधान र कानून अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो।
2: तर कतिपयले यसलाई न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव विस्तार गर्ने अभ्यासका रूपमा व्याख्या गरेका छन्। सरकारले गरेका कतिपय निर्णय अदालतले बदर वा सच्याउने आदेश दिएपछि कार्यपालिका र न्यायपालिका बीच असहजता बढ़ेको विश्लेषण भइरहेको छ। राजनैतिक हस्तक्षेपबाट संवैधानिक निकायलाई मुक्त राख्ने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र तीनवटै अंगबीच पारस्परिक सम्मान कायम गर्ने विषय अहिलेको मुख्य आवश्यकता मानिएको छ। सरकार र न्यायालय बीचको शक्ति सन्तुलन कायम गर्न आगामी दिनमा गर्नुपर्ने संवैधानिक र संस्थागत सुधारबारे पूर्व न्यायाधीश बलराम केसीको सुझाव।
3: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो, मुद्दा 70,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ गाह्रो पनि छ, उहाँले को वकिल कस्तो चिन्नुहुन्छ, त्यस्ता मान्छे टिप्नुहोस् न, त्यस्ता मान्छे पार्टी परिसरमा पनि टिप्दिनुहुन्छ, त्यो क्वालिटीको आधारमा टिप के बिग्रेर संसद सुनेर पठाइदिनुहोस् न, आफैले ब्याकग्राउन्ड नै पठाउनुहोस् न, यो कारणले पठाए यति राम्रो मान्छे हो उसको ब्याकग्राउन्ड यो पनि सुनेर पठाइदिनुहोस्, संसद सुनाइले राख्ने राख्ने विचार गर्छ नि त्यो न्यायाधीशलाई कन्फिडेन्स दिनुहोस्, त्यहाँ तपाईँले यस्तो वातावरण गर्नुहोस्, इन्ट्राक्सन गर्नुहोस्, कुरो कुरो सल्लाह गर्नुहोस्, अगाडि कुरो बिर्सिनु पर्यो, यहाँ अब यो कोर्टमा यहाँ कुनै एमालेको न्यायाधीश हुँदैन, कुनै कंग्रेसको न्यायाधीश हुँदैन, कुनै प्रचण्डको न्यायाधीश हुँदैन, राष्ट्रसभाका न्यायाधीश हुँदैन, हामी सबजना नेपाली न्यायाधीश हुन्छ, त्यो वातावरण सिर्जना गर्नुहोस्, बुझ्नुहोस्, सबैले बुझेकै हुन्छन्, 20-25 वटा कानुन टार्गेट राख्नु पर्यो, सकिन्छ त्यो थुन्सेको मुद्दामा तपाईँको 2-3 दिन बस होइन, न्यायाधीशको बस कन्ट्रोल गर्नुहोस्, अनि लङ टर्म अरू तपाईँको धेरै अब संविधान संशोधन हुन्छ त्यो बेलामा आँट गर्नुहोस्, संविधान इजलास होइन कि त्यो खारिज गर्नुहोस्, संविधान अदालतै गठन गराउनुहोस् न।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेस प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै संखुवासभामा पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुशीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराही उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: पेटको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। टान्स फिल्म फेस्टिभलमा गएको बुधबार नेपाली चलचित्र एलिफेन्ट्स इन द फग हेरेपछि बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले फिल्महरूको मूल्याङ्कन र समीक्षा गर्ने प्लेटफर्म लेटर बक्सडी मार्फत प्रशंसा गर्नुभयो। कान्समा अहिलेसम्म मैले हेरेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य नेपाली सिनेमाले विशाल फड्को मार्छ। अनुरागको प्रशंसाले दुई दिनपछि सार्थकता पायो जब अस्ति शुक्रबार एलिफेन्ट्स इन द फगले कान्सको अनसर्टेन रिगार्ड विधामा प्रतिष्ठित जुरी प्राइज प्राप्त गर्यो। यो अवार्डसँगै नेपाली चलचित्रले विश्व रंगमञ्चमा आफ्नो तागत फैलाउने मौका पाएको छ। चलचित्र निर्देशक नवीन सुब्बा भन्नुहुन्छ, यो सामान्य सम्मान होइन, कान्सको महत्वपूर्ण अवार्ड हो, नेपाल र नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि हो, भविष्यमा कान्सको मुख्य अवार्ड बर्लिन सिनेमासँग छ भन्ने प्रमाण रहेको समेत निर्देशक सुब्बाको भनाइ छ। उहाँले नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि रहेको र अब राज्यले यसमा आँखा खोल्नुपर्ने समेत बताउनु भएको छ। यसैबीच लेखक तथा अध्येता अरूणदेव जोशी नेपाली फिल्मको सम्भावना विश्वभर उजागर भएको बताउनुहुन्छ। उहाँले यो केवल एउटा फिल्मको सफलता मात्र नभई नेपाली सिनेमाको सम्भावना विश्वसम्म उजागर भएको महत्वपूर्ण क्षण भएको बताउनुभयो। यहाँसम्म पुग्ने एकजना फिल्म मेकरको लामो संघर्ष छ, यो उसको लगातारको मेहनतले सम्भव भएको हो। विश्व रंगमञ्चमा नेपाली फिल्मको तागत, आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको छ। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ। ट्रम्पले यसबारे थप विवरण भने खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाई अमानेहले पनि अमेरिकी र इरान बीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढ़ेको बताउनु भएको छ, तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको इरानले आरोप लगाएको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, यूएई, कतार सहित अरू खाड़ी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए। अप्रेलको शुरूआतमा युद्ध विराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा हिजो भएको खेलमा पंजाबले लखनऊलाई 7 विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 विकेट गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इलिङ्सले 44 बलमा 72 रन बनाए पनि जितका लागि यो पर्याप्त भएन। 197 रनको लक्ष्य पंजाबले 18 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। पंजाबको जितमा कप्तान श्रेयस अयरले 51 बलमा अभिजित 101 रन बनाए। अंक तालिकामा पंजाब 14 खेलमा 15 अंकका साथ चौथो स्थानमा छ भने लखनऊ समान खेलमा 8 अंक सहित तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 4:15 हुनेछ भने अर्को खेल बेलुकी 8:15 कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डन्समा हुनेछ।
1: कायाकैरनमा अब केही खबर संक्षेपमा। सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ, तर आयात भइसकेका गाड़ी दर्तामा भने लचकता अप्नाउने तयारी भइरहेको खबर आजको कारोबारले लेखेको छ।
2: सर्वोच्चले 2068 साल मंगिर 22 संसदबाट कानून बनाएर मात्रै पूर्व विशिष्टहरूलाई सेयर सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो। त्यस विपरीत पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख तथा पूर्व प्रधान न्यायाधीश लगायत अधिकारीहरूले गाड़ी इन्धन लगायत सुविधा राज्यबाट लिँदै आएका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्व विशिष्ट अधिकारीहरूले दोहोरो गाड़ी सुविधा लिएको पाएपछि फिर्ता गरिरहेको बताउनुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
1: सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट

0: 80-81 र 81-82 लगातार कुल 1,36,00,000 भ्याट तिरेको टिकटले त्यसपछि नतिर्ने अडान लिएको थियो। चालू आर्थिक वर्ष 82-83 को अहिलेसम्म एक पैसा पनि तिरेको छैन। आजको नयाँ पत्रिकामा खबर छ,
1: कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टर टेक्ट्रा कतार WNL-ले 8 महिनाको तलब भत्ता ओभरटाइम र खाना बापतको रकम नदिएको पीड़ितको गुनासो रहेको खबर कान्तिपुरले लेखेको छ।
0: चालू आर्थिक वर्ष 2082-83 वैशाख महिनामा वाणिज्य बैंकहरूको कुल कर्जा 19,41,00,000,000 रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म बैंकहरूको कुल कर्जा 52,31,53,00,000,000 सीमित भएको छ।
1: बाँकेको कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरूको बेहाल भएको छ। उनीहरूले चियाले छाक तार्दै गरेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: आर्थिक वर्षको 10 महिनामा घरजग्गा कारोबारबाट 43,54,00,000,000 रूपियाँ राजस्व उठेको छ। चालू आर्थिक वर्षको सामान्यता सबैभन्दा धेरै वैशाखमा 6,26,00,00,000 रूपियाँ राजस्व उठेको खबर आजको कान्तिपुरमा छ।
1: काया कैरनमा अब पालो उखानको,
0: जामा नपगरी जुत्ता ढ्याप ढ्याप।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक,
0: राष्ट्रिय मुद्दामा राजसपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै,
1: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित,
0: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुतमार्ग निर्माणमा ढिलाइ,
1: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई,
0: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले अविनले बनाउनु भएको कार्टुन लिएका छौं। एमाले अध्यक्ष ओलीलाई नेतृत्वबाट छान्न पार्टीभित्रबाट दबाव बढ्दै गएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमाले बैठक बसिरहेको छ अनि दायाँ बायाँ रहेका नेताहरूलाई ओली जस्तै देखिने मान्छे भन्दैछन्, भो भो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाल्यो क्या। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गुराहीदानमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर,
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।

0: नमस्कार, पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचोलीमा रहेको रेडियो बंगलाचोली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कोराहीमा 9 करोड़को लागतमा सेवा शक्ति भवन निर्माण, आध्यात्मिक शैक्षिक र पर्यटकीय प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा।
0: लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल। रोल्पा सुनिली स्मृति गाउँपालिका 5 मा झोलुङ्गी पुल निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको आरोप।
1: र सल्यानमा निशुल्क पीपीआर खोप अभियान सञ्चालनमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका दुईवटा दैनिक मात्रै प्राप्त भएका छन् गोरक्षी राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी दुवै दैनिकले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ। शनिबार बसेको प्रदेश सभा बैठकमा भाग लिएका सदस्यले कृषि स्थानीय उत्पादन उद्यम विकास बजारीकरण र आत्मनिर्भरता मुख्य कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सरकारले सुझाव दिएका हुन्। सदस्यहरूले प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन योग्य परिणाममुखी र नागरिकमा आशा तथा भरोसा जगाउने खालको हुनुपर्ने धारणा राखेका थिए। युवालाई लक्षित गरी रोजगारी सृजना सी विकास र उद्यमशीलता प्रवर्धनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनीहरूले जोड़ दिएका हुन्। लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 135 उपनियम 3 बमोजिम लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथि छलफल सञ्चालन गरिएको थियो। सभामुखले छलफलका लागि 3 घण्टा अर्थात 180 मिनटको समय निर्धारण गर्नुभएको थियो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा प्रदेशसभा सदस्यहरू दिपेन्द्र कुमार पुन, यमुना रोका तामाङ, तुलसीराम शर्मा, कृष्णा कुष्मा थारू, रेखा शर्मा, धनबहादुर केसी, इन्द्रा कुमारी गहतराज, नवराज लामिछाने, राजकुमार चौधरी र तुलसी प्रसाद चौधरीले सहभागिता जनाउनु भएको थियो। बैठकको प्रारम्भमा शून्य समयमा सदस्यले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए। शून्य समयमा प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठ, तारा थापा, मालती सुडारी, भगवती अधिकारी, बसन्ती न्यौपानी, नरमाया ढकाल, सुशीला वादी र मीना कुमारी श्रेष्ठले भनाई राख्नु भएको थियो। प्रदेशसभाको अर्को बैठक जेठ 10 गते आज आइतबार दिउँसो 1 बजे बस्ने तय गरिएको छ।
1: तीन दिनसम्म तातो हावा चल्ने भनेर मौसम पूर्वानुमान महाशाखाले सबैलाई सचेत गराएको छ। तीन दिनको बुलेटिन प्रकाशित गरेर कार्यालयले सबैलाई सचेत रहन आग्रह गरेको हो। यसमा अत्यधिक देशैभरि विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ़दै गएपछि जल तथा मौसम विज्ञान विभागले तीन दिन तातो हावा लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। विभागले आगामी तीन दिनसम्म विशेष गरी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाड़ी भूभागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको बताउँदै स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेको छ। विभागका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत दाङ, बाँकी, बर्दिया लगायतका जिल्लामा तापक्रम उल्लेखनीय रूपमा बढ़ने सम्भावना रहेको छ। दाङ जिल्लामा पनि तातो हावा चल्ने सम्भावना औल्याउँदै विभागले स्थानीयवासीलाई चर्को घाम अनावश्यक रूपमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा स्वास्थ्यमा असर देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि सुझाव दिएको छ। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: कोराहीमा रहेको मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्रमा 9 करोड़ बढ़ीको लगानीमा शिवशक्ति निर्माण भवन निर्माण गरिएको छ। कोराही 15 स्थित मधुबन टोलमा 7.5 कट्ठा जग्गामा 9,05,38,000 रूपियाँको लागतमा भवन निर्माण गरिएको हो। नवनिर्मित 3 तले भवन 200 बढ़ी व्यक्तिलाई आवासीय सुविधा तथा 500 क्षमताको बहुद्देश्य सभाहाल सहितको रहेको छ। भवनमा 37 वटा आवासीय कोठा, साना ठूला गरी 3 वटा सभाहाल, 3 वटा भण्डार गर्ने लगायतका कोठा रहेको ब्रह्मकुमार शिवलाल महतराले जानकारी दिनुभएको छ। भवन निर्माणका लागि संघीय सरकारबाट 4,47,00,000, लुम्बिनी प्रदेश सरकार तथा सम्बन्धित कार्यालयबाट 1,55,65,000, स्थानीय सरकारबाट 31,00,000, संस्थाका सदस्य तथा विभिन्न दाताबाट 1,14,73,000, संस्थाका नाममा दाताद्वारा प्रदान गरिएको जग्गा बिक्रीबाट 1,20,00,000 र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालयबाट 37,000 गरी जम्मा 9,05,38,000 रूपियाँ लगानी भएको ब्रह्म कुमार महत्राले बताउनुभयो। शिवशक्ति भवनले दाङले आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नुका साथै सामाजिक सद्भाव शान्ति र संस्कारयुक्त समाज निर्माणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास लिएको छ। विश्वविद्यालयद्वारा संचालित मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र परियोजना अन्तर्गत निर्माण गरिएको भवनबाट आध्यात्मिक साधना मूल्यनिष्ठ शिक्षा प्रशिक्षण तथा सामाजिक सेवा का गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरेको ब्रह्म कुमार महत्राले जानकारी दिनुभएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
1: यसैबीच शिवशक्ति भवनको समुद्घाटन सँगै जेठ 15 गतेदेखि 20 गतेसम्म ब्रह्म कुमारी राष्ट्रिय दिव्य सम्मेलन 2083 सञ्चालन हुने भएको छ। सम्मेलनमा लुम्बिनी प्रदेशसँगै गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 42 जिल्ला तथा अन्तर्राष्ट्रिय मुख्यालय एवं पूर्वोत्तर भारतको बनारस सब जोन क्षेत्रबाट राजयोग साधक प्रशिक्षक तथा आध्यात्मिक अभियन्ताहरू सहभागी हुने कार्यक्रम रहेको छ। यसै विषयको कुराकानी गर्नका लागि ब्रह्म कुमारी मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङका प्रवक्ता माधव तिमिल सिन्हा अहिले हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। माधव सर, यहाँलाई खबर पत्रिकामा स्वागत छ।
3: हार्दिक धन्यवाद हजुर, शान्ति नमस्कार।
1: नमस्कार। यहाँहरूले यो सम्मेलन आध्यात्मिक सम्मेलन भनेर आयोजना गर्दै हुनुहुन्छ, कस्तो खालको सम्मेलन हो, के हुन्छ यसमा, के हो यसका बारेमा अलिकति जानकारी दिनुहोस् न।
3: ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले समग्र रूपमा यो आध्यात्मिक जागरण, नैतिक पुनर्जागरण र विश्व शान्तिको दिव्य सन्देश प्रवाह गर्ने उद्देश्यले हामीले यो राष्ट्रिय दिव्य सम्मेलन भनेर यसलाई आयोजना गरिएको छ। यसमा विशेष गरिकन राजयोग साधना, चिन्तन, अनुभव आदान प्रदान जस्ता कार्यक्रमहरूलाई पनि हामीले त्यसमा चाहिँ समावेश गर्नेछौ।
1: यो चाहिँ अब 15 गतेदेखि 20 गतेसम्म भनेर भन्नुभएको छ, यसमा को को सहभागी हुनुहुन्छ, त्यो सम्मेलनमा चाहिँ खास गरेर कस्ता खालका गतिविधि हुन्छ यो 5 दिनसम्म?
3: ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको प्रधान कार्यालयको वार्षिक कार्यक्रम अनुसार यस पटकको राष्ट्रिय दिव्य सम्मेलन चाहिँ दाङमा ब्रह्मकुमारीको क्षेत्रीय कार्यालय रहेको छ र उसको आयोजना र घोराईमा रहेको शाखा कार्यालयको समन्वय सहकार्यमा यो कार्यक्रमलाई हामीले अगाडि बढाउन गइरहेका छौँ र यसमा विशेष गरिकन राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलका महानुभावहरूको सहभागिता हुन्छ। अघि पनि थोरै चर्चा भइसकेको छ, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट 42 जिल्लाबाट चाहिँ यसमा चाहिँ सहभागिता हुन्छ। साथसाथै यसको अन्तर्राष्ट्रिय मुख्यालय माउन्ट आबू रहेको छ। त्यसै गरी कोलकत्ताबाट, भारतको कोलकत्ताबाट, त्यसै गरी बनारसबाट र अन्य क्षेत्रबाट पनि यसमा सहभागिता हुने हामीले चाहिँ प्रारम्भिक रूपमा यहाँलाई जानकारी पनि गराइसकेका छौँ र विशेष गरी यो दिव्य राष्ट्रिय सम्मेलनमा बाहिरबाट पाहुनाहरू करिब करिब 250 भन्दा बढीको सहभागिता हुन्छ भने हाम्रो आफ्नो चाहिँ जो छवटा जिल्ला हामीले जुन हेर्छौँ त्यसको सहभागिता गर्दा पहिलो दिनको जुन राष्ट्रिय सम्मेलनको कुरा हामी जोडिरहेका छौँ र यसमा करिब करिब 1,000 जतिको सहभागिता गराउने हामीले चाहिँ उद्देश्य राखेका छौँ।
1: त्यो 1,000 बीचमा 5 के अरे दिनसम्म चाहिँ कस्ता खालका विषयमा बहस हुन्छ, छलफल हुन्छ, के हुन्छ?
3: 5 दिनको कार्यक्रम, पहिलो दिनको 15 गतेको कार्यक्रम भनेको यो विशेष रूपमा बाह्य अरूलाई पनि सहभागिता गराउने कार्यक्रम हो र यो कार्यक्रममा हामीले चाहिँ स्थानीय प्रदेश, संघीय सरकारका प्रतिनिधिहरू, स्थानीय प्रशासन, विभिन्न क्षेत्रका चाहिँ व्यक्तित्वहरू जसमा चाहिँ समाजसेवा, नागरिक समाज, शिक्षा, स्वास्थ्य, युवा र समग्रतामा समाजसेवामा उल्लेखनीय भूमिका निर्वाह गर्ने र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयसँग प्रत्यक्ष अप्रत्यक्ष सहकार्य गर्ने व्यक्तित्वहरूलाई हामीले सहभागिता गराउनेछौँ र त्यसको साथसाथै यहाँले जोड्नुभयो जस्तै जो 5 दिनको चाहिँ विशेष कार्यक्रम हो, यो विशेष कार्यक्रम भनेको एक त अब हाम्रो वर्षभरिको गतिविधिलाई अगाडि बढाउनको लागि, त्यसलाई संस्थागत गर्नको लागि र हाम्रो वार्षिक कार्यक्रमहरू तय गर्नको लागि उल्लेख चाहिँ रहन्छ भने अर्कोतिर हामी जुन योग साधनामा लागिरहेका व्यक्तित्वहरूको पनि सो अध्ययन अनि हाम्रो पनि आफ्नो चाहिँ केही विशेष के भन्छ यसलाई भन्दाखेरि उन्नति प्रगतिका लागि पनि आन्तरिक कार्यक्रमहरू योग साधना तपस्याका कार्यक्रम पनि यसमा जोडिन्छन्। त्यसको साथसाथै हामीले अर्को कुरा के पनि जोड्न खोजिरहेका छौँ भने यसमा अनवरत रूपमा सङ्घर्ष के अरे लागिरहनु हुने जो व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूको सम्मान गर्नका लागि कमसेकम 250 जना कन्याकुमारीहरू जो विभिन्न जिल्लाबाट बाहिर जिल्लाबाट हाम्रो दाङमा आउँदै हुनुहुन्छ यहाँको चाहिँ आन्तरिक पर्यटनको प्रवर्धनका लागि यहाँको चाहिँ वस्तुगत अवलोकनका लागि र कमसेकम उहाँलाई पनि दाङमा चाहिँ स्वागत सम्मान गरौँ भन्ने उद्देश्य राखेर 250 जना+ कन्याकुमारीहरूलाई पनि हामीले त्यस उसमा चाहिँ स्वागत सम्मान गर्ने कार्यक्रम तय गरेका छौँ।
1: त्यो यहाँहरूले भन्दै गर्दाखेरि त्यो 6 जिल्लाबाट आउने कन्याहरू अनि त्यस पछाडि अन्य क्षेत्रबाट आउने यो ब्रह्मकुमारीसँग आबद्ध भएका मात्रै हुनुहुन्छ कि तपाईँले भने जस्तै यहाँका चाहिँ अन्य सर्वसाधारणहरू त्यहाँ एक साधना चलिराखेको छ ल जाउन त हामी पनि हेर्नका लागि सुन्नका लागि भनेर हामी आउन पाउँछौँ कि पाउँदैनौँ एज अ पत्रकारका रूपमा मात्रै नभएर एउटा नागरिकको रूपमा चाहिँ यस्तो खालको सम्मेलन चलिराखेको छ आध्यात्मिक सम्मेलन चलिरहेको छ कस्तो खालको चाहिँ संगोष्ठी हुन्छ त्यहाँ कस्तो खालको कुराहरू हुन्छ सुन्न जाउन हेर्न जाउन भनेर भन्यो भने पाइन्छ कि पाइँदैन?
3: यस हाम्रो सुरुको ओपन सत्र जुन किसिमले जुन 15 गतेलाई हामीले राष्ट्रिय स्तरको कार्यक्रममा थोरै अर्को पनि जोडिहालेँ मैले। एउटा त हामी चाहिँ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको राष्ट्रिय दिव्य सम्मेलन हुन्छ एउटा, दोस्रो चाहिँ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय रूपमा एउटा नारा तय गरेको हुन्छ। यो वर्षको नारा भनेको विश्व नवनिर्माणका लागि आध्यात्मिक जागरण भन्ने रहेको छ र यो अन्तर्राष्ट्रिय लेभलमा राष्ट्रिय लेभलमा र विश्व लेभलमा यसको चाहिँ शुभारम्भ गर्ने प्रचलन छ। त्यही अन्तर्गत हामीले यो वर्षको जुन नारा छ त्यसलाई राष्ट्रिय रूपमा शुभारम्भ गर्नेछौँ। हाम्रो दुईटा कार्यक्रम जोडियो। तेस्रो कार्यक्रम भनेको हामीले चाहिँ जुन मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र अन्तर्गतको घोराईमा लुम्बिनीको चाहिँ एउटा शान दाङको पहिचान समग्र रूपमा एउटा आध्यात्मिक शैक्षिक पर्यटकीय शान्ति केन्द्रको रूपमा स्थापित गर्न खोजेको मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्रको जुन भवन समुद्घाटन समारोह पनि हामीले सँगसँगै जोड्दैछौँ भने त्यो पहिलो दिनको कार्यक्रममै हामीले चाहिँ 250 जुन कन्याकुमारीहरूको सम्मान गर्दैछौँ। यसमा यहाँले जोड्नु भएको जस्तो कुरामा ब्रह्मकुमारी संस्थासँग लामो समयसम्म हजुरको चाहिँ योगदान दिनुभएकाहरूको लागि त्यो सम्मान हो भने त्यसमा आउनका लागि सबैलाई चाहिँ खुला रूपमा चाहिँ आमन्त्रण गरिएको छ 15 गतेको कार्यक्रमका लागि।
1: हजुर, हामी कुराकानीको अन्तिम चरणतिर छौँ। अब अन्त्यमा यो सम्मेलनका बारेमा रेडियो सुनेर बस्नुभएका आम श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
3: सर्वप्रथम त यो अवसर चाहिँ प्रदान गर्ने रेडियोलाई हामी चाहिँ हृदयदेखि आभार प्रकट गर्छौँ र आजको विश्वमा चाहिँ समाजमा अथवा हामीले देखिरहेको कुरा के हो भने चारैतिर चाहिँ अशान्त छ, विभिन्न किसिमको नकारात्मकताले अगाडि बढिरहेको छ, मान्छेभित्र विभिन्न वितृष्णाहरू आइरहेको छ। त्यसमा एउटा समभाव ल्याउनका लागि व्यक्तिमा सही सोचाइको विकास गर्नका लागि यस्ता आध्यात्मिक कार्यक्रमको जरुरी छ भने विशेष गरी अब यो त हामीले राष्ट्रिय सम्मेलन गर्दै गर्दा यो दाङको पनि एउटा महत्वपूर्ण चाहिँ एउटा अवसर हो। त्यसैले सम्पूर्ण चाहिँ दाङवासी आत्मीय दाजुभाइ तथा दिदीबहिनीहरूमा खुला हृदयबाट तथा यही रेडियोको माध्यमबाट के निवेदन गर्न चाहन्छु भने हजुरहरू आफ्नो तर्फबाट उक्त कार्यक्रममा 15 गतेको 12:45 हामीले आमन्त्रण गरेका छौँ। 1 बजे सुरु हुने कार्यक्रममा हजुरहरू सबैको खुला रूपमा चाहिँ आमन्त्रण गर्दछौँ र यहाँहरू सबैलाई त्यो किसिमको वातावरण पनि हामीले बनाइरहेका छौँ र यो रेडियोको माध्यमबाट सबैलाई चाहिँ उक्त कार्यक्रममा सहभागी भएर देश विदेशबाट आउनुहुने पाहुनाहरूको स्वागत गरिदिनका लागि र कार्यक्रमको शोभा बढाइदिनको लागि र त्यसबाट लाभ लिइदिनका लागि म सादर निवेदन गर्न चाहन्छु संस्थाको तर्फबाट र व्यक्तिगत तर्फबाट।
1: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: यहाँहरूप्रति पनि धेरै आभार व्यक्त गर्दछौँ। नमस्कार, ओम शान्ति।
1: उहाँ हुनुहुन्थ्यो ब्रह्मकुमारी मधुबन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङका प्रवक्ता माधव तिमिल सिन्हा। दाङमा 5 दिनसम्म ब्रह्मकुमारी राष्ट्रिय दिव्य सम्मेलनको आयोजना हुँदैछ, ती सम्मेलनका बारेमा हामीसँग कुराकानी गर्दै
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवा, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
14: इन्डोस्कोपी सेवा,
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
15: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-65-309 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, रोल्पाको सुनिल स्मृति गाउँपालिका 5 गजल स्थित मनगहा क्वाली गाउँ जोड्ने निर्माणाधीन झुलुङ्गे पुलको काममा लापरवाही भएको छ। सो पुल निर्माणको कार्यमा निर्माण कम्पनी लापरवाही गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। निर्माण कम्पनीले मापदण्ड विपरीत तथा गुणस्तरहीन ढंगले काम गरेको स्थानीयको आरोप रहेको छ। पुल निर्माणका क्रममा प्रयोग गरिएका सामग्री कमजोर रहेको, प्राविधिक निगरानी प्रभावकारी नभएको तथा कामको गुणस्तरमा गम्भीर व्यवस्था गरिएको उनीहरूको आरोप रहेको छ। स्थानीय रेग बहादुर विष्टले निर्माण कम्पनीले काममा लापरवाही गरेको बताउनुभयो। पुल निर्माणमा प्रयोग गरिएका सामग्री कमजोर देखिएको छ। उहाँले भन्नुभयो, मेटेरियल राख्ने क्रममा गम्भीर लापरवाही गरिएको छ। ढलान गर्न प्रयोग गरिएको गिट्टी बालुवा सिमेन्टको मात्रामा लापरवाही भएको उहाँले बताउनुभयो। चुलुङ्गे पुल निर्माणको काममा भएको लापरवाही रोक्न स्थानीयले चेतावनी दिएका छन्। अर्का स्थानीय दीपक शाहले पुल निर्माणका क्रममा भएको लापरवाहीले दीर्घकालीन रूपमा क्षति पुग्ने जनाउँदै उहाँले भन्नुभयो, पुल निर्माणमा मेटेरियल इस्टिमेट अनुसार राखिएको छैन। आजको गोरक्षी राष्ट्रिय दैनिकमा रोल्पाबाट भरत विश्वकर्माले यो खबर लेख्नु भएको छ।
1: दाङ जिल्लामा पछिल्ला वर्षहरूमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको छ। यसै क्रममा घोराई उपमहानगरपालिका 3 भानपुर स्थित सञ्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टिज एण्ड टिचिङ हस्पिटल प्रालीले महिला स्वास्थ्य सेवामा विशेष ध्यान दिँदै प्रसूति तथा स्त्री रोग उपचार सेवालाई थप प्रभावकारी र आधुनिक बनाएको छ। अस्पतालमा कार्यरत प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गाइनो ल्याप्रोस्कोपी सर्जन गोमा रिमालको नेतृत्वमा महिला जन्य स्वास्थ्यको उपचार भइरहेको छ। काठमाडौँ विश्वविद्यालयबाट एमडी एमएस उपाधि प्राप्त र नेपाल मेडिकल काउन्सिलबाट दर्ता अनुभवी चिकित्सक डाक्टर रिमालको दक्षता र अस्पतालको अत्याधुनिक पूर्वाधारका कारण दाङ तथा आसपासका जिल्लाहरूमा महिलाहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्। अस्पतालले सुरक्षित तथा पीड़ा रहित सामान्य प्रसूति सेवा प्रदान गर्दै मातृ तथा शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ। जटिल स्वास्थ्यमा देखिएका वा सामान्य प्रसूति सम्भव नभएमा अत्याधुनिक शल्यक्रिया कक्ष मार्फत सिजेरियन सेवा उपलब्ध गराइन्छ। आकस्मिक अवस्थाका गर्भवतीका लागि तत्काल उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। नेपाल सरकारको कानूनी मापदण्ड अनुसार सुरक्षित गर्भपतन सेवा तथा आवश्यक परामर्श सेवा पनि अस्पतालले दिँदै आएको छ। सञ्जीवनीमा प्रसूति तथा स्त्री रोग सेवा पनि आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: सोल्यानमा भेडा बाख्रामा लाग्ने संक्रामक पिपिया रोग नियन्त्रणका लागि निशुल्क खोप अभियान सञ्चालन गरिएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जिल्लाका 10 वटै स्थानीय तहमा अभियान शुरू गरेको हो। पशु चौपायमा विभिन्न संक्रामक रोगको जोखिम बढ़दै गएपछि रोग नियन्त्रण तथा किसानको क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ। अभियान अन्तर्गत जिल्लाभर करिब 2,50,000 भेडा बाख्रालाई पीपीआर विरूद्धको निशुल्क खोप लगाइने भएको छ। खोप कार्यक्रम प्रभावकारी बनाउन जिल्लाभर 45 जना भ्याक्सिनेटर परिचालन गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले जानकारी दिनुभएको छ। गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
1: गढवा गाउँपालिका 6 स्थित मनिकापुर बगाले बिसौना सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा वन संरक्षण वातावरणीय सन्तुलन तथा स्थानीय कृषिलाई टेवा पुर्याउने उद्देश्यले बहुउपयोगी पोखरी निर्माण कार्य शुरू गरिएको छ। वन तथा वातावरण संरक्षण समन्वय समिति गढवा 6 गढवाको पहलमा पोखरी निर्माण शुरू गरिएको हो। उक्त योजना जंगली जनावरका लागि वर्षभरिमा खाने पानीको सहज पहुँच उपलब्ध गराउने र स्थानीय किसानलाई सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य सहित अघि बढ़ाइएको हो। वन क्षेत्रभित्र निर्माण हुन लागेको पोखरीलाई वातावरणीय संरक्षणसँगै स्थानीय आर्थिक गतिविधिसँग जोडेर हेरिएको छ। पछिल्लो समय जलवायु परिवर्तन, वर्षाको अनियमितता र वन क्षेत्रमा पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तु तथा स्थानीय बासिन्दाले विभिन्न समस्या भोग्दै आएका छन्। गर्मी याममा वन्यजन्तु पानीको खोजीमा बस्ती नजिक पुग्ने, जसका कारण मानव वन्यजन्तु द्वन्द बढ्ने अवस्था समेत देखिएको छ। यस्तो अवस्थामा सामुदायिक वन क्षेत्रभित्रै दीर्घकालीन रूपमा हुने पोखरी निर्माणलाई स्थानीय स्तरमा सकारात्मक पहलका रूपमा लिएको छ। राप्ती पोस्ट दैनिकमा खबर छ। अर्को पनि गढवाकै प्रसंग, गढवामा केही दिन अघि भएको आगलागीबाट पीड़ित परिवारलाई राहत सहयोग उपलब्ध गराइएको छ। गढवा गाउँपालिका वडा नम्बर 6 खबारीका एक आगलागी पीड़ित परिवारलाई राहत सहयोग गरिएको हो। नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले अग्नि पीड़ित परिवारलाई राहत प्रदान गरेको हो। नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र फेरमेड फाउण्डेशन नेपालको सहकार्यमा सञ्चालित प्रेरणा परियोजना कार्यक्रम अन्तर्गत अग्नि पीड़ित परिवारलाई दैनिक अत्यावश्यकीय सामग्रीहरू प्रदान गरिएको हो। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: ओली वंश समन्वय समिति दाङले विभिन्न संस्थामा हालै निर्वाचित तथा चयन भएका आफ्ना वंशका पदाधिकारीहरूलाई स्वागत बधाई तथा सम्मान गरेको छ। समितिले विशेष कार्यक्रम आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेको। समितिका अनुसार कोराई स्थित राप्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निर्वाचित समितिका सल्लाहकार प्राध्यापक डाक्टर बीन बहादुर सिंह ओली, कोराही खानेपानी तथा सरसभ्य उपभोक्ता समितिको कोषाध्यक्षमा निर्वाचित टीकाराम ओली, सदस्यमा निर्वाचित चूर्ण बहादुर ओली तथा राधाकृष्ण तथा शिव पार्वती मन्दिरको सचिवमा चयन हुनुभएका कमल ओलीलाई यस कार्यक्रममा सम्मान गरिएको थियो।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको गोरक्षीय दैनिकमा समकालीन शिक्षण प्रणालीको रूपान्तरण, यादव गिरीको विचार छापेको छ। किनाराको राजनीति र फूटको हल्ला, केपी सुवेदीको विचारलाई आजको गोरक्ष दैनिकले छापेको छ भने मानव अधिकार कार्यान्वयनका सन्दर्भमा शीर्षक दिएर गोरक्ष दैनिकले सम्पादकीय लेखेको छ।
2: यसैगरी आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा आसन्न बजेटको प्राथमिकता डाक्टर अर्जुन कुमार कार्कीको विचार छ। स्विजरल्याण्डको डस्टिनमा नेपाली फिल्म सोम विक्रम सिंहको सामग्री छ भने जनतालाई केन्द्र बिन्दुमा राख सम्पादकीय राप्ती पोस्टले छापेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि विदा हुन्छौ। नमस्कार।
14: उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श संस्थाबाट मात्रै सेवा लिन शिक्षा तथा खेलकुद मन्त्रालयको आग्रह। रुग्ण हेटौडा कपड़ा उद्योग पुनः सञ्चालनको गृह कार्य भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको भनाई। जेएनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको माग। एमाले सचिवालय बैठक आज पनि बस्दै। चीनको साङसी प्रान्त स्थित कोइलाखानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु, 9 जना अझै बेपत्ता। र काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालको पहिलो जीत, किर्गिस्तान 3-0 सोझो सेटमा पराजित।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
14: अब समाचार विस्तारमा। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँच थरको याङ बरक गाउँपालिका 1 का 4 परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा पारेपछि 1 परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोले घर बगाएपछि याङ बरक 1 लम्बा खोलाका मोहनलाल खवास र कबीर खवास तथा कोपचेका गंगा प्रसाद बेघाको परिवार विस्थापित भएको हो। मोहनलाल र कबीरको परिवारका 7 जना आफन्त शान्ता खवासको घरमा बसेका छन्। गंगा प्रसादको 6 जनाको परिवार वहाँका दाजु दुर्गा बेघाको घरमा बसेको छ। सोही स्थानका भगिमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका 6 जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले जानकारी दिनुभयो। त्यसै गरी तमोर करिडोर सड़क अन्तर्गत 5 थरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकाको सीमा स्थित तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढ़ीले बगाएको छ। याकथुङ हाङ निर्माण सेवा प्रालीले निर्माण गरिरहेको उक्त पुलका 350 टन स्टील ट्रस्ट, अक्सिजन ग्यास सिलिण्डर, इलेक्ट्रिक गन, फलामे पाइप लगायत सामग्री बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताउनुभयो। पहिरो झरेपछि पुष्पलाल मध्य पहाड़ी राजमार्गको योयाम बजार र रिजाल भीर खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढ़ी र पहिरोले याङ बरक 2 मेवा खोलामा रहेको हरिदुलय मेवा खोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर ताप्लेजुङ सीमामा अवस्थित इङ्वा खोलामा रहेको इङ्वा खोला जलविद्युत आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ। त्यस्तै 5 थर ताप्लेजुङ सीमामा अवस्थित काबेली खोला रहेको अरूण काबेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। यस्तै बाढ़ी र पहिरोले टीकारामे डल्ले ढुङ्गा र सिगेवा खानेपानी योजना, बाराङ सिंचाई योजना र मेची पहाड़ी खानेपानी योजनामा समेत क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिनुभयो। तमोर करिडोर अन्तर्गत ताप्लेजुङ र पाँच थर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढ़ीले बगाएको छ। शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढ़ीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका एक निघुरा दिन ताप्लेजुङ र पाँच थरको हिलिहाङ गाउँपालिकाको आङबुङ जोड्ने उक्त पुल बाढ़ीले बगाएको हो। करिब आठ वर्ष अघि निर्माण शुरू गरिएको उक्त पुलको हालसम्म करिब 40-45% भौतिक प्रगति भएको थियो। एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माण स्थलमा रहेका अन्य सामग्री समेत बाढ़ीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमुले जानकारी दिनुभयो। गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेको जनाएको छ। संखुवा सभाको मकालु गाउँपालिका पाँच मांगसीमा स्थित वर्षापछि फोक्टे क्षेत्रमा आएको पहिरोले भेडी गोठ पुरिदा 200 भन्दा बढ़ी भेडा बेपत्ता भएका छन्। हिजो बिहान आएको पहिरोले मकालु पाँचका स्थानीय दलबहादुर गुरूङको भेडी गोठ बगाउँदा 250 भेडा मध्ये 218 भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। बाढ़ी र पहिरोमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय 20 वर्षीय झलक गुरूङ घाइते भएका छन् भने अर्का गोठाला 30 वर्षीय कमल गुरूङ भने सकुशल रहेको उहाँले बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारीले धारणा राख्ने क्रम जारी छ। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा हिजो बसेको बैठकमा महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव पाँच सचिवले आफ्नो धारणा राख्नु भएको जानकारी दिनुभयो। पदाधिकारीले धारणा राख्ने क्रममा नेतृत्वको कमी कमजोरी एवं समीक्षा लगायत आफ्ना अनुभूति समेत राख्नु भएको उहाँले जानकारी दिनुभयो। बैठकमा पदाधिकारीको वरीयता निर्धारण, सरकारका काम र क्रियाकलाप, सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यको कार्य विभाजन, संविधान संशोधन सुझाव कार्यदल, निर्वाचनको समीक्षा प्रतिवेदन कार्यदल, पार्टी कार्यालय भवन निर्माण, केन्द्रीय कार्यालय, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन, संगठन विभागको काम र विविध गरी 11 एजेण्डा प्रस्तुत भएका छन्। जेठ 4 गते सोमबारदेखि शुरू एमाले सचिवालय बैठक गुण्डुमा निरन्तर बसिरहेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। हिजो विराटनगर स्थित ऐतिहासिक कोइराला निवासमा संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै थापाले उक्त घटनाको सत्य तथ्य बाहिर ल्याउन न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले मानवाधिकार आयोगको प्रतिवेदन जानी जानी लुकाएको र आयोगमाथि ठूलो दबाव सिर्जना गरेको आरोप लगाउँदै प्रतिवेदनमा के छ त्यो तत्काल सार्वजनिक हुनुपर्ने माग गर्नुभयो। उहाँले सरकारले अध्यादेश मार्फत शासन चलाउन खोजेको भन्दै कार्यपालिकाले न्यायपालिका र व्यवस्थापिकालाई आफ्नो मार्फतमा राख्न खोज्नु कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभयो। शक्ति सन्तुलनको सिद्धान्तमाथि प्रहार भएको टिप्पणी गर्नुहुँदै उहाँले सरकारलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष 2082-83 लागि नवीकरण भएका शैक्षिक परामर्शदात्री संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो। मन्त्रालयले वेबसाइटमा सार्वजनिक सूचीमा 1,459 संस्थाहरू समावेश छन्। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ परिएका मध्ये 32 जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायरको तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ। सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगमा कार्यरत कर्मचारी तथा मजदूरहरू 14 महिनादेखि तलब ज्याला नपाउँदा मर्कामा परेका छन्। शुक्रबार उद्योग परिसरको मूल गेटमा आयोजित पत्रकार सम्मेलन मार्फत मजदूर संघर्ष समितिले लामो समयदेखि तलब संचय कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएकाले सरकारसँग आफूहरूले न्याय पाउनुपर्ने माग गरेको छ। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
18: लामो समयदेखि तलब सञ्चय कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सुविधा नपाउँदा मजदूरहरूको अवस्था दयनीय बन्दै गएको जनाएको हो। संघर्ष समितिका अनुसार उद्योगले 14 महिनाको तलब ज्याला भुक्तानी गरेको छैन भने तलबबाट कट्टा गरिएको 45 महिनाको सञ्चय कोष रकम र 35 महिनाको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा गरिएको छैन। 3 किस्तासम्मको बीमा प्रिमियम समेत भुक्तानी नभएको मजदूरहरूको गुनासो छ। मजदूरहरूले तलब नपाउँदा घर खर्च चलाउन, छोराछोरीको शिक्षा तथा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको मजदूरहरूले बताएका छन्। आर्थिक अभावका कारण केही कर्मचारी बिरामी परेको तथा हालसम्म 8 कर्मचारी तथा मजदूरको मृत्यु भइसकेको संघर्ष समितिले जनाएको छ। 2078 साल यता अनिवार्य अवकाश प्राप्त गरेका 132 कर्मचारी तथा मजदूरहरूले पाउनुपर्ने सेवा सुविधा समेत अझै नपाएको जनाइएको छ। राज्यले निजामती कर्मचारीलाई 15 दिनमा तलब उपलब्ध गराउने निर्णय गरिरहँदा आफूहरू भने 14 महिनादेखि तलबविहीन बनेको भन्दै शान्तिपूर्ण रूपले आफ्ना माग सरकारसँग राखिएको संघर्ष समितिका संयोजक देवेन्द्र झाले बताउनुभयो।
19: हाम्रो एउटा सिंगल मात्र माग हो ज्याला, र ज्याला बाहेक अरू हामी काममा पनि फर्कन तयार छु, काम गर्न पनि तयार छु। ज्यालाको व्यवस्था होस्, सरकार समक्ष हामीहरूलाई न्याय होस्, हामीहरू तलब पाऊ।
18: संघर्ष समितिले बाँकी तलब ज्याला, सञ्चय कोष, नागरिक लगानी कोष, बीमा प्रिमियम तथा अवकाश प्राप्त कर्मचारीको सेवा सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ। एक समय गैंडाछाप सिमेन्टका कारण देशभर परिचित उदयपुर सिमेन्ट उद्योग पछिल्ला केही वर्ष यता आर्थिक संकटका कारण पटक पटक बन्द हुँदै आएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
14: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालनका लागि गृह कार्य भइरहेको बताउनु भएको छ। हेटौडा स्थित औद्योगिक क्षेत्रको हिजो निरीक्षण गर्नुहुँदै मन्त्री यादवले रुग्ण हेटौडा कपड़ा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपड़ा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताउनुभयो। मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्नुहुँदै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपड़ा उद्योग सञ्चालनका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सो अवसरमा हेटौडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख संगीता कुवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले सामुदायिक रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एशियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको 30 स्थापना दिवसका अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमिल सेनाले आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेकाले मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सेनाले संचार माध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्ने गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले सरकार गठनले छोटो अवधिमा गरेको नवीन कार्यबाट जनतामा आशा जगाएको बताउनु भएको छ। नुवाकोटमा हिजो आयोजित कार्यक्रममा मन्त्री डाक्टर तिमिल सेनाले विगतका दिनमा राजनीतिले राज्यका निकाय र सार्वजनिक सेवा प्रवाहलाई बिचौलियाले नियन्त्रणमा लिएर जनतामाथि गरिएका अन्यायलाई उन्मुक्ति दिलाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। आगामी 5 रचनात्मक काम गरेर जनताको मुहारमा खुशी ल्याउन अहिलेको सरकार सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा खोपका लागि ग्लोबल एलायन्स गाभीका उच्च स्तरीय टोलीसँग छलफल गर्नुभएको छ। स्विजरल्याण्ड जेनेभामा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको 79औं विश्व स्वास्थ्य सभामा भाग लिने क्रममा गाभीका उच्च स्तरीय टोलीसँगको छलफलमा वहाँले संक्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। वहाँले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गृहस्थ उत्पादनको करिब 5% हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनु भएको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। सड़क डिभिजन कार्यालय बाँकेले सार्वजनिक सड़क क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा तथा अन्य संरचना हटाउन पुनः सूचना जारी गरेको छ। कार्यालयले सार्वजनिक सड़क ऐन 2031 अनुसार राष्ट्रिय राजमार्ग तथा सार्वजनिक सड़क सीमाभित्र स्थायी वा अस्थायी संरचना निर्माण गर्न नपाइने स्पष्ट गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको जारी सूचनामा उल्लेख छ। कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्र तथा कोहलपुर नेपालगंज सड़क खण्डको दायाँ बायाँ निर्माण गरिएका संरचनाका कारण सड़क विस्तार तथा स्तरोन्नति कार्य प्रभावित हुँदै आएकोले सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र हटाउन भनिएको छ। तोकिएको अवधिभित्र संरचना नहटाए कानून अनुसार कार्यालय आफैले हटाउने तथा त्यस बापत लाग्ने खर्च सम्पूर्ण सम्बन्धित व्यक्ति वा संस्थाबाट असूल गरिने कार्यालयले जनाएको छ। नेपाल टेलिकमले डोल्पाको छारका ताङसुङ गाउँपालिकाको केन्द्र काककोटमा 4G सेवा शुरू गरेको छ। समुद्री सतहदेखि 4200 मीटर उचाइमा अवस्थित मुकोट स्थित टावरमा 4G उपकरण जडान गरी माइक्रोवेभ रेडियो मार्फत 4G सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र से फोक्सोण्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा टेलिकमको 4G सेवा पुग्न बाँकी रहेको र निकट भविष्यमा ती स्थानीय निकायहरूमा समेत 4G सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने टेलिकमले जनाएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित समुदायका विभिन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेपछि वर्षौंदेखि बिजुली बाल्न नपाएका गरीब परिवार अहिले बिजुली बाल्न पाउँदा निकै खुशी छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
20: भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै ओडाले निशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ। ओडाले 2,00,000 बजेट विनियोजन गरेर आर्थिक अभावका कारण विद्युत सेवाबाट वञ्चित परिवारको पहिचान गरी प्राथमिकताका आधारमा सहयोग गरिएको वडा अध्यक्ष बाजकुमार राईले बताउनुभयो। विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज हुनुका साथै बाल बालिकाको अध्ययन घरेलु कामकाज तथा सुरक्षामा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ।
21: यसले चाहिँ अलिकति दलित बाल बालिकाहरू अलिकति पढ्न लेख्नको लागि पनि समस्या छ भन्ने कुरा आयो अनि आर्थिक स्थिति पनि अलिकति कमजोर भएको भन्ने पनि उहाँले आयो र त्यो पनि हो। त्यसो भएको हुनाले हामीले चाहिँ यति गर्दाखेरि चाहिँ अलिकति दलित परिवारहरूलाई चाहिँ बाल बालिकाहरूलाई पढ्न लेख्नको लागि अनि केही अरू आफ्नो भराइको कामकाजहरू गर्नको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले हाउस वाइरिङ गरिएको।
20: विद्युत सेवा उपलब्ध भएसँगै साँझ पखको अँधेरो हट्नुका साथै आधुनिक प्रविधिको प्रयोगमा सहजता आएको स्थानीयवासीको भनाइ छ।
22: अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा भएको छ। हामीलाई हाम्रो आर्थिक अवस्था नै कमजोरी थियो, लाइन ल्याउनु पनि सकिरहेको छैन।
23: त्यो आर्थिक अवस्था नै हामी त कमजोरी नै हो सर। यसरी जोड्न गाह्रै अब के समय पर्खिनै पर्ने कमाएर त्यो तत्कालका लागि चाहिँ जोडिदिनु भयो। अहिले चाहिँ राम्रो भयो केटाकि
20: ओडाले गरेको यस कामले विपन्न दलित परिवारको बस्तीमा विद्युत पुगेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
14: अब अन्तर्राष्ट्रिय समाचार। चीनको ल्यू सेन्यू कोइला खानीमा भएको दुर्घटनामा 90 जनाको मृत्यु भएको छ भने 9 जना अझै बेपत्ता छन्। उत्तरी चीनको साङसी प्रान्त स्थित ताई युआन काउन्टी स्थित कोइलाखानीमा भएका दुर्घटनामा 247 कामदार रहेको बीबीसीले जनाएको छ। जसमध्ये 100 जना भन्दा बढ़ी कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। 27 जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको, एकको अवस्था गम्भीर रहँदा अन्यलाई भने सामान्य चोट लागेको छ। ताई युआनको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारी सहित 755 जनालाई घटनास्थलमा उद्धारका लागि तैनात गरेको र उद्धार कार्य जारी रहेको जनाइएको छ। अत्याधिक कामदारहरूले श्वास प्रश्वासका क्रममा दूषित ग्यासको सेवनले गर्दा घाइते भएको स्थानीय संचार माध्यमले जनाएको छ।
0: मेडम दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
0: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
0: एकपटक दंगालीबाट किनेर हेर न।
3: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
0: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
0: प्रोप्राइटर सम्राज रैदास।
25: सम्पर्क फोन नम्बर 082-565-775।
0: सम्पर्क नम्बर 98-478-26873।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
27: के तपाईँ दाँत तथा गेगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
28: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
28: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
28: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
27: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।
29: मम्मी मम्मी दाँत दुख्यो।
30: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
31: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
32: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
30: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
32: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
27: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
33: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
34: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
33: सम्पर्क फोन नम्बर 082-595-222।
30: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
35: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
36: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
35: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
37: ल, घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
1: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
2: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
2: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
12: सक्कु जे लौ खबर सुने।
11: 300 सयकी संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
12: आप बेराम परले से बिरुवा करक लाग डांग से बाहर जाइनी परना।
11: छुटी छुटी से भारी ओ सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
12: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा।
11: ओपीडी सेवा, भर्ना सेवा,
12: सक्कु मेरक ऑपरेशन सेवा,
11: आईसीयू सेवा, रेडियोलोजी सेवा,
12: अस्पताल रात-दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
11: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग। संपर्क फोन नंबर 97090-65225
12: 082-591-101
11: 591-102
12: 082-591-103
11: 591-104 591-105।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू:
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा

0: मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9894786001।
1: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
1: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
1: वेट्रेस
2: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
4: उपचार हुने रोगहरू
3: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
4: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
6: यसरी त सकियो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
7: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज

0: नै सही हुन्छ बाबु।
1: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
2: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
1: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
0: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
2: प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजेसम्म, भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ, सम्पर्क फोन नम्बर 0842140031, सम्पर्क मोबाइल नम्बर 9848008891 र 9776718807।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामुदायिक विद्यालय तर्फ SDE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
1: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
2: यातायातको सुविधा भएको,
1: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
1: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 9849473033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 9478141639। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: 야, 이거 나 놓치라고 하는 거야.
1: 다 초피로 버티라고 오사디 거나 자는 분이고 많이 해나?
0: 아야, 아스티 바꿔도 오사디 거래고 20고 19 바꿔 해나?
1: 잡아야 돼 오사디 거래 빠치 됐어요 또 운차.
0: 야, 앞으로 내가 두 키로 모르는 거 있어 큐? 티비 보는 나 가나 좀 뭐?
1: 거라히 코 hospital road 마라히 코 사가마타 dental clinic 마 자는 나 아니 자네 니 코?
2: 하타쿠 스타트 이딘 던터룩 비스사게 도와라 치유 프로단 거디 아이코 사가마타 dental clinic
3: 던터룩 타타 묵성만디 사마사쿠 라기 바히르 자네 나 파르니 전스와스티 कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्या
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-67-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
2: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-5-91-501 वा 071-5-91-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
10: नेपाली जुत्ता घर,
11: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
10: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
11: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
10: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
11: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्? कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
12: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498871।
16: बजाज आरी फ्री सर्भिस क्याम्प।
17: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
16: सर्भिस चार्जमा 50% छुट,
17: इन्जिन आयलमा 18% छुट,
16: टायर किन्दा 10% छुट,
17: पाठ पूर्जामा 10% छुट।
16: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
17: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
16: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
18: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
19: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चौक, घोराही दाई।
20: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
21: मध्यपश्चिम जाङ च्याक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 5 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाब दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। कोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा बीबीएसको अध्ययन पूरा गरेका चौथो वर्षका विद्यार्थीको आज हिजो विदाई गरिएको छ। कलेजमा बीबीएस चौथो वर्ष 2079 ब्याचले कोराहीको होटल पौवामा एक कार्यक्रमको आयोजना गरी बीबीएस चौथो वर्ष 2078 ब्याचलाई विदाई गरेका हुन्। बीबीएस चौथो वर्षका विद्यार्थी समीक्षा बन्जारीको सभापतित्व एवं क्याम्पस प्रमुख लालमणि बसेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई टीका खादा माला र मायाको चिन्ह प्रदान गरी विदाई गरिएको थियो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बसेलले अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत विकाससँगै समाजमा सृजनात्मक कार्य गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि कलेजका पूर्व प्रमुख वामदेव लम्सालले विद्यार्थीलाई कलेजमा सिकेको ज्ञान र सिपलाई समाजमा रूपान्तरण गर्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा कलेजका कोअर्डिनेटर कृष्ण केसी, प्राध्यापकहरू नवराज सुवेदी, एकी केसी, सन्दीप न्यूपानी, नवीन कुमार गौतम, सूरज गुप्ता, हेमराज शर्मा, शिशिर छेत्री, कमल रेग्मी, विद्यार्थीहरू अनिल नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो। विदाई कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, गजल, नृत्य, खेल सहितको प्रस्तुति राखेका थिए। कार्यक्रमको सहजीकरण बीबीएस चौथो वर्षका विद्यार्थी लजिम चन्द ठकुरी, धनु नेपाली र तुलसी कौरले गर्नुभएको थियो। बीबीएस र एमबीएस कार्यक्रम सञ्चालनमा रहेको मार्क इन्टरनेशनल कलेजले दाङकै पुरानो र लोकप्रिय कलेजका रूपमा आफूलाई स्थापित गरेको छ। मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसाय संघ घोराही दाङले नेपाल मोबाइल व्यवसाय महासंघका नवनिर्वाचित पदाधिकारीलाई हिजो घोराहीमा सम्मान गरेको छ। संघका अध्यक्ष कृष्ण बहादुर कंवरको अध्यक्षतामा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डे र केन्द्रीय सदस्य शेष नारायण शर्मालाई कदर पत्रले सम्मान गरिएको थियो। यसै गरी लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रथम उपाध्यक्ष शालिकराम खनाल र सचिव शरद केसीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष पाण्डेले मोबाइल फोनको नयाँ दर रेटदेखि त्यसको दर्ता चोरीको हो कि होइन भन्ने थाहा पाउने एप प्रयोग गर्न एप बनाउन लागेको जानकारी दिनुभएको छ। उहाँले व्यवसायले परेका मर्का र समाधान गर्नुपर्ने समस्या केन्द्रबाट सरकारमा पहल हुने बताउनुभयो। पढ़े लेखेकाले गर्ने इज्जतको व्यवसायले मर्यादित बनाउन कही कतै कमजोरी नगर्न व्यवसायलाई आग्रह गर्नुभएको थियो। सामाजिक कामलाई पनि महत्वका साथ अघि बढ़ाउन र प्रतिष्ठित व्यवसाय बन्न आग्रह गर्नुभयो। यसैगरी महासंघका केन्द्रीय सदस्य शर्माले व्यवसायको व्यक्तिगत र व्यवसायको विकासमा ध्यान दिन आग्रह गर्नुभएको हो। सो अवसरमा स्वागत मन्तव्य संघका उपाध्यक्ष सुरेश पोखरेलले र संचालन सचिव चन्द्र प्रकाश विकले गर्नुभएको थियो। अब रिपोर्टको पालो। पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर बन्न थालेका छन्। खाली समयको सदुपयोग गर्दै सिप सिकेर आत्मनिर्भर बन्न थालेका हुन्। कसैले व्यक्तिगत उद्योग र व्यवसाय सञ्चालन गरेका छन्। कतिपयले सामूहिक रूपमै काम थालेका छन्। कोराहीमा विगत लामो समयदेखि महिला उद्यमी रचना सुवेदीले सञ्चालन गर्नुभएको स्वप्न होजारी तथा प्रशिक्षण केन्द्रबाट धेरै महिलाहरू पनि स्वरोजगार बन्न थालेका छन्। एक रिपोर्ट। कोराही उपमहानगरपालिका सौन्द कपासिकी 50 वर्षीय मीना ओली स्थानीय स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा उनबाट विभिन्न सामग्री बनाउने कला सिकिरहनु भएको छ।
1: यो त अब अर्काले लाख रुपियाँ दिएको र आफूले 5 रुपियाँ कमाएको ठूलो गर्व हुन्छ हामीलाई। उसले लाख रुपियाँ दियो भने पनि हामीलाई त्यो आफ्नो स्वतन्त्रता हुन्न कि। हामीलाई यो 5 रुपियाँ र 50 रुपियाँ कमायौँ भने पनि आफ्नै स्वतन्त्र हुन्छौँ। हामी आफै कमाउँछौँ, कसैलाई ल्याऊ 1 रुपियाँ भन्न पर्दैन, कसैलाई कसैलाई माग्न पर्दैन, हामी एकदम खुसी छौँ यसमा।
0: उहाँ जस्तै बंगलासोली पाँचका सम्झना पुन र प्युठानका बेली घरती पनि सिप सिक्न पाउँदा खुसी हुनुहुन्छ।
2: हामीले 3 वर्ष जति भयो सुरु गरेको, समयको सदुपयोग पनि अलिअलि आमदानी पनि हुन्छ, त्यही भएर हामीले चाहिँ अहिले चाहिँ टोपीहरू अनि त्यसपछि किरिङ डलहरू त्यस्तै किरिङको सामानहरू चाहिँ सिकेका छौँ, उत्पादन गर्छौँ तर यही होजियारीकै उबाट, अनि सामान यहीँबाट दिनुहुन्छ म्यामहरूले, लगेर बिनेर ल्याउने हामीले यही दिन्छौँ म्यामहरूले, 50% काम गर्छौँ हामीले, कच्चा पदार्थ चाहिँ यही म्यामले दिनुहुन्छ, हामीले चाहिँ सामान लगेर बिन्ने यही ल्याएर बुझाउने, अनि म्यामले हामीलाई हुन्छ, खुसी लाग्छ नि, धेरै खुसी लाग्छ। अनि त्यो आमदानी भन्दा पनि त्यो हामीले बनाएको सामानहरूबाट राम्रो फिनिसिङ आउँदा चाहिँ आफूलाई खुसी लाग्छ के, राम्रो लाग्छ।
3: अब सक्दिन जस्तो त लागेको थियो तर सिकेपछि हुने रहेछ भनेर थाहा भयो, अहिले त धेरै आउँछ, गुडियाहरू टोपी सबै आउँछ। अब मासिक रूपमा यति भनेर र ठाउँ आफ्नो मेहनत अनुसार हुन्छ, उहाँहरूले पनि आउनुहोस्, समयको सदुपयोग गर्नुहोस्, बच्चा बच्चीहरू स्कुल पठाएर समय मिलाएर आउनुहोस् सिक्नुहोस् भन्छ। हामीले 2 महिना लाग्यो, जानियो अलिअलि जानियो, नजानेको कुरा पछि पछि सिक्दै गर्यौं।
0: प्रशिक्षण केन्द्रले बेरोजगार महिला लक्षित गरी उनबाट बन्ने खेलौना लगायत घर सजावटका सामग्री बुनाईको तालिम दिइरहेको छ। केन्द्र मार्फत अन्य समयमा पनि विभिन्न बुनाई सम्बन्धी शिवयुक्त तालिम सञ्चालन भइरहन्छन्। सिप सिकेर विभिन्न प्रकारका खेलौना बनाउने र बजारसम्म लैजाने तयारी रहेको बताउनुहुन्छ कोराईश्वर मकैका चमेली चौधरी।
4: यो व्यस्त महिने रहेछ, टेन्सन गर्ने फुर्सदै हुन्न, काम कसरी गर्ने, अब माग धेरै भा हुन्छ, त्यहीमा कसरी पुर्याउने, पैसा कसरी कमाउने, त्यहीमा ध्यान हुन्छ, टेन्सन चाहिँ कति हुन्न।
5: पहिला चाहिँ खाली बस्ने, पैसा पनि नहुने, त्यही मात्रै टेन्सन थियो, अहिले चाहिँ यति बनाएपछि यति पैसा पाइन्छ भनेर फुर्सदै हुन्न, आजभोलि कोहीसँग कुरा गर्ने फुर्सदै हुन्न।
0: यसअघि चुलो चौको र पानी पन्देरामा सीमित हुने महिलाहरू सिप सिकेर आय आर्जनको बाटोमा लागेका छन्। कोराही 15 का विष्णा पोखरेलले पनि उनका सामग्री बनाउने सिप सिक्दै हुनुहुन्छ, सिपले उहाँमा सकारात्मक ऊर्जा भरेको छ।
6: घर त्यतिकै बसेर टाइम खेर फाल्नु भन्दा यहाँ आएपछि 2-4 वटा चिजहरू बनाउन सिके, म आएको धेरै भएको छैन, 1 हप्ता जति भयो, कुरुस चलाउन काटी चलाउन नजानेको मान्छेले अहिले धेरै कुरा सिकिरहेको छु, दिमागमा सोच्ने हुनै हुँदैन, नकारात्मक कुराहरू खेल्दैनन्।
0: महिलाहरूलाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुविधीले सिप सिकाउँदै आउनु भएको छ। केन्द्रमा हाल 15-16 जना महिलाले सिप सिक्दै आएका छन्। प्रशिक्षक सुविधीले सिप सिकेर व्यावसायिक रूपले अगाडि बढ्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुहुन्छ।
7: चुनौती के छ भने त्यही अलिकति कसैले हामीलाई सपोर्ट गरिदियो भने लेबर काम गर्न जाने बहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई दिनको 500 यहाँबाट सिक, त्यसपछि तिमी काम गर्न पाउँछौ, तिमीलाई यसरी देऊ भन्ने हामीसँग स्रोतै कति छैन होइन, हुन्छ भन्नेमा छ।
0: उनबाट विभिन्न सामग्री बुनाईको सिप सिकेपछि महिलाहरूको खाली समय सदुपयोग भएको छ भने आय आर्जनको बाटो पनि खुलेको छ। र नेपाल कमर्सियल आर्टिस्ट संघ दाङको 2 साधारण सभा तथा 1 अधिवेशन हिजो घोराईमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै कलाकार लक्ष्मी नारायण शर्माले कला र शिवको सही सदुपयोग गर्दै सबै कलाकार एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले दाङलाई कलाको उर्वर भूमि उल्लेख गर्दै यहाँ ललित कलाभित्र पर्ने धेरै कलाका कलाकारहरू सक्रिय रूपमा कलाको सिर्जना र संरक्षणमा लगातार ठूलो भूमिका रहेको बताउनुभयो। साथै उहाँले आर्टिस्ट कला एवं एक अमूर्त विधा भएको र यसको संरक्षणमा स्थानीय कलाकारको ठूलो भूमिका रहेको बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्य पश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: डाक्टर आउने बारे सूचना,
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा MD गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, TB, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार,
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98477-93-193 र 98128-89-028।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी पूरे डायलेक्ट मलाई चाहिए
2: VFX सिनेमाज कोराही दश नारायणपुर सौरी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: यसै त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
7: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
8: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
9: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
8: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
7: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
9: प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजेसम्म भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-028-91 र 97-6-76-18-807
8: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले
10: आजदेखि
6: लाली बजार
11: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु
6: गुरु आमा
12: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
6: र परालको आगो
13: खुसीको खबर
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-45-8-47 082-45-8-47
15: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
16: बोल दिएन उसले न्यायाधीशले जे फिट देख्यो त्यही गर्ने हो त्यसमा हाम्रो भनाइ मेरो भनाइ केही छैन तर त्यसमा बोल दिनु पर्थ्यो बोल दिएको भए यो समस्या आउँदैन थियो अर्को तपाईँको के भयो हेर्नुहोस् त्यो संसदीय के अरे संवैधानिक परिषद संविधानले छजना भन्छ ऐनले तपाईँको घटाएर पाँचजना गर्न पाउँदैन, छजना हुनुपर्छ, तर भएको बहुमत राख्नुपर्छ नि, उपस्थित माने संविधानले तोकेको संख्याको बहुमत त हुनुपर्छ,
10: दुर्वसत्य सबै ठाउँमा लागू हुने कुरा
16: लागू हुने गर्छ, त्यहाँ त उपस्थित भनेपछि तिनजना भयो भने तिनजनामा दुई एक त त्यस्तो हुन्छ नि,
10: भोलि जस्तै पऱ्यो भने एकजनाले नै बहुमत मान्ने नियम
16: कोही आएर मैले एक्लै गरिदिएँ भने पनि तपाईँको, त्यस कारण त्यो 52 जनामा रोक्ने अति अवसर थियो, अहिले त्यसैले पनि ड्यामेज भयो कि हाम्रो जुन जो हुनु पाउनु भएन नि त्यसै ड्यामेज हो, त्यस कारण यो त पहिलेदेखिकै ड्रकी पोलिटिक्स त भइरहेको हो, तर अहिले बारेन्जीले के गर्नुभयो तपाईँको, म यो कुरा मैले बारेन्जीको डिफेन्ड गरेको होइन, अरूले जे गरे अरूले बदमासी गरेको तपाईँ बालनेतृत्व गर्नु हुँदैन भन्ने पक्षको मान्छे हो, फरक के भयो त, दुईटा रङ दुईटा मिस्टेकले टु रङ डजन मेक वान राइट हुन्छ नि, उसले गल्ती गरे मैले गल्ती भन्नु त पाइँदैन नि, त्यस कारण यसमा अलिकति हतार भएको हो, तर अब संसदीय समयले इभन तपाईँको विपक्षी दलले पनि समर्थन गरिदियो
10: उपस्थितै हुनुहुँदैन उहाँहरू, यो उहाँहरूलाई त पहिले जानकारी भए जस्तो पनि थियो, केही समय उपस्थितै हुनु भएन, पछि फेरि के भन्नुभयो जानुभयो,
16: त्यसै यस्तो प्र्याक्टिस डिस्कन्टिन्यू गर्नुपर्छ क्या, यसलाई के भने म बालनलाई प्रधान रिक्वेस्ट गर्छु, यो अब च्याप्टर यहीँ क्लोज गर्नुहोस्, आइन्दा यस्तो नजर हुनुहोस्, र अर्को मुख्य हुन्छ तपाईँको, अब मनोजीलाई नि त्यस्तो मुद्दा तपाईँलाई आयो भने जस्तो 52 जना भएर आयो भने तपाईँले निडर भएर तपाईँले संविधानको व्याख्या गरेर एउटा गाइडलाइन गर्नुहोस् भन्छु म, अझ के पनि भन्छु, त्यो उहाँ पनि हुन्थ्यो त्यसो गरी, उहाँ पनि कहाँ भयो त्यही सदस्य हो, त्यस कारण उहाँलाई के भन्छु, तपाईँ त्यस्तो मौका आयो भने तपाईँ 5 को सट्टा 7 जना गरोस् 9 जना गरोस्, यसरी नगर्नुहोस्, आफ्नो जजमेन्ट राम्रो जजमेन्ट संविधानको व्याख्या हुने जजमेन्ट ल्याउनु छैन, उहाँलाई पनि सल्लाह दिन्छु,
10: हो नियतमाथि प्रश्न गर्ने ठाउँ छैन, तर त्यो अलिकति प्रक्रिया चाहिँ मिलेन भन्ने खालको सम्मको बुझाइ न्यायालयमाथिको जुन किसिमको अहिले हस्तक्षेप भयो भन्ने खालको छ, यसमा के भन्न सकिन्छ,
16: मेरो कन्स्टिट्युसन मैले पढेको अनुसार मैले बुझेको यो अनुसार नि तपाईँको बालनसाको त्यो जुन गतिविधि अहिलेसम्मको काम गरेर हेर्दा नि जो मान्छे संसदमै जाँदैन अफिसमा बस्छ काम गर्छ पोलिसी बनाउँछ त्यो अर्को निगेटिभ पार्ट हो, फेरि मेरो त अस्ति आर्टिकल पनि लेखेको थिएँ मैले, यसरी तपाईँ कहाँ त्यो नगएर हुन्छ, तपाईँ त फेस गर्नुपर्छ, यसरी आइसोलेट भएर हुँदैन भन्दै थियो मैले लेखेँ कि नयाँ पत्रिका मेरो आर्टिकलै थियो, अब हेर्नु त्यो के मैले सबै कुरो बालनजीको मैले सपोर्ट गरेको होइन, तर मैले के देख्छु तपाईँको बालनजी गुड गभर्नेन्सको लागि मरिमेट्नु भएछ,
10: नियतमा प्रश्न गर्ने ठाउँ छैन भनेर,
16: नियत बिल्कुलै छैन, उसको स्वार्थै केही छैन, देख्नु तपाईँको यहाँबाट उडेर गएर झापा गएर ल्यान्ड गरेर भोट माथेन नि उसले, त्यो पनि कत्रो च्यालेन्ज हेर्नुहोस् त्यहाँ, जो मान्छे तपाईँको प्रधानमन्त्री हुन लागेकै थिएन जसले प्रधानमन्त्री बदनाम गरिराखेका थिए 5 पटक प्रधानमन्त्रीद्वारा, जसको पालामा धेरै करप्सन बढ्यो, त्यस्तो ठाउँमा गएर च्यालेन्ज गरेर भोट नमागिकन उसले जित्नु उसको के स्वार्थ हुनुहोस् त्यहाँ, कहिले उसले मन्त्री खोजेन नि, त्यो तपाईँको मेयरमा कस्तो काम चला, अर्गनाइज के भयो तपाईँको अलिकति तपाईँको के भने त्यो डिमोन्स्ट्रेसन इफेक्ट पर्यो जस्तो लाग्छ मलाई, योभन्दा बालनभन्दा सरकार अगाडिले के गरेको तपाईँको यो डेमोक्रेटिक राइटको मिसयुज गरिरहेको थियो, जसले गर्दा के भने नेपालमा डेमोक्रेसी मिसफिट हुने अवस्था थियो, डेमोक्रेसी मिसफिट भएपछि डेमोक्रेटिक राइट मिसयुज भएपछि डेमोक्रेसी मिसफिट हुन सक्छ, त्यो मिसफिट भएपछि अर्को समस्या के आउँछ तपाईँको त्यहाँ त्यो हाम्रो चाहिँ वारलोडहरू जन्मिन सक्छ, टेरोरिस्ट जन्मिन सक्छ, करप्सन बढ्न सक्छ, सेनाले पावर ग्राब गर्न अगाडि बढ्न सक्छ, यङ अर्को सेकेन्ड जेनेरेसनको जेएनजी जन्मिन सक्छ, त्यो भयावह अवस्थामा जान सक्छ, अहिले जेएनजीले के भने एज अनि काम डाउन गर्नुभयो, अर्को यहाँ के भन्छ तपाईँको सरकार जस्तै छ नि, अहिले पो सरकार जस्तो थियो, त्यसो तपाईँको के संसद जस्तो थिएन, एउटै ध्यान राखेको थियो जुडिसियरीले, जुडिसियरी पनि तपाईँको भाग बनाउनमा नियुक्तिले फेरि जुडिसियरी जस्तो देखेको थिएन, तैपनि मान्छेको आस्था जुडिसियरीप्रति थियो, जुडिसियरीलाई कति खतरा थियो, कति गाली गर्थे, उता कार्यपालिकाको दबाब थियो, भएकै हो हेर्नुहोस् त्यहाँ तपाईँ संसदको दबाब दिएको हो, सपना प्रधान टिभीमा भनेकै हो, मलाई ज्यानमा नि धम्की दिएको थियो, मैले मानिन, मैले चाहिँ के भने बरु म मलाई मार म संविधान तोड्दिनँ भनेर सपना प्रधान आठवटा भनेको नि त्यो, उसले धान ल्याएकै थियो न्यायपालिकाले धर्मर गरेको थियो, त्यस कारण यो सबै थियो, त्यसको अहिले के भन्दा यसलाई नरोकेको भए त जेएनजी नआएको भएर यी दुईटा सात बुद्धि छ नि ओली र देउवा गगन पनि नआइदिएको भए त यो देशमा के हुन्छ तपाईँ मलाई के देख्छु तपाईँको सायद तपाईँको अहिले नले पनि केही वर्ष मिलिट्री टेकओभर गर्थ्यो होला गर्थ्यो अनि गर्नु पनि पर्थ्यो होला र गरिदिएको भए के भन्दा तपाईँको टाइम बाउन्ड कार्यक्रममा त्यो मिलिट्री टेकओभर आइदिने भने सायद जनताले पनि यी दुईटा भन्दा त यो ठिक भन्ने अवस्था पुर्याएको थिए, त्यस कारण त्यसैको प्रभाव तपाईँको के भनेदेखि जज एपोइन्टमेन्ट पर्थ्यो, जज एपोइन्ट अस्ति यो घटना भइसक्यो भने त्यहाँ रिटायर्ड जजहरूको हाइकोर्टका जजहरूको टिम सबैले बोले नि, अर्गनाइज भएर बोलेनन्, इन्डिभिजुअल इन्टरभ्यू देखेन तपाईँको न्याय परिषदद्वारा तपाईँको रेकर्ड मगाएर जन्म कुण्डली मगाएर को कुन बेला रिटायर हुन्छ हेरेर अनि त्यो अगाडि चाहिँ राखिदिए, यस्तो ड्रटी खेल हुन्थ्यो, त्यसले गर्दा त्यसको इम्प्याक्ट के भने त मलाई जुडिसियरप्रति आस्था भएन नि के हो तपाईँको म त यो पार्टीको परिन यहाँ त एमालेको जजको हातमा मेरो मुद्दा पऱ्यो भन्ने भयो अर्कोले कङ्ग्रेसको हातमा मेरो मुद्दा पर्ने भयो मैले त हार्ने भयो भनेर अनि अर्को कतिले यो पनि हुन्थ्यो भने म त पैसा खुवाउन सक्दिनँ यस पैसा चाहिँ रहेछ पनि भने अनि यो सब त के हुन्छ तपाईँको त्यो जुन एक्जिक्युटिभ चिफ लिडर छ नि देश विकास गर्ने उसको उसको डोमिनेसन उसको खराब गभर्नेन्सले गर्दाखेरि जुडिसियरी त्यो छाया पर्न गयो परेको कारणले गर्दा यो भएको नि अब के गर्नु तपाईँको बालनजीले म त धारा पछाड त म भन्छु तपाईँले बालनको अधिकार त्योभन्दा बढी जान सक्दैन धारा 136 तपाईँको मनोजको अधिकार बालनले के गरे टिपेर ल्याएर 136 मैले गरेर दिए उसले के भने मनमाउनु के भने मैले जसरी देश बनाउने अभियानमा छु भ्रष्टाचार क्लिन्सिङ चोखियाउने रस्तामा छु तपाईँ पनि म तपाईँ त चारोमा हुनुहुन्थ्यो यो ल्याइदिएको कारण त्यही हो अब त्यहाँ चोखियाउनु छ भने हालिदिएको अब यो कोर्ट यसको अपमानमा छ यो
17: हेर्नु प्रधान न्यायाधीशले चाहँदाखेरि समग्र न्याय क्षेत्र नै सुधार गर्न सक्ने त्यो सामर्थ्य हुन्छ उहाँसँग
16: आफू आफू निष्कलङ्क चोखो इमान्दार भिजन भएको एकदम आजभन्दा दुई हरेक छ छ महिना न्यायाधीशको क्यापासिटी चिन्ने कस्तो न्यायाधीश ल्याउने किन बदनाम हुन्छ त्यो स्टडी गर्ने त्यो न्यायाधीश विरुद्ध परेको उजुरको मजाले कारवाही गरेर गरिदिने त्यसलाई खारिज त्यसलाई फाल्ने फाल्ने कारवाही गर्ने गर्ने कोही पनि त्यहाँ तेरोमा रहेन खालि के भने उहाँले चिन्ने संविधान हो उहाँले चिन्ने कानुन हो उहाँले चिन्ने बाल मिश्रा होइन उहाँले चिन्ने वकिल होइन उहाँको आफ्नै पास इतिहास हेर्ने होइन उहाँले जसले भर्ना गर्यो चौरन्द्र गरायो यो हेर्ने होइन उहाँले के हेर्ने संविधान हेर्ने कानुन हेर्ने बरु बालेन्द्र मुद्दाकोलाई हेर्ने होइन बालेन्द्र मलाई यो ठाउँमा किन ल्यायो होला भनेर हेर्ने बालेन्द्र म चारजना म नागरिक आएको छु किन ल्यायो होला भनेर त्यो हेर्ने संविधान हेर्ने मुद्दाको लागि बालेन्द्र नै हेर्ने होइन सरकार पनि हेर्ने होइन सरकारी जज बन्ने नै होइन त्यो गर्नुभयो भने त गर्न सकिहालिन्छ के गाह्रो छ
17: सर्वोच्चले चाहिँ मुद्दा मुद्दा नै दर्ता गरेन रिटे लिएन भन्ने खालको पनि विवाद भयो त्यसलाई कसरी लिनुभएको छ यो
16: कार्यक्रम तपाईँको म दुईवटा कुरा हेर्छु भनेर मैले यही विषयमा तपाईँले भनेको मैले फेरि आफ्नै कुरा गरेँ जस्तो नराखेको तर्फले होइन नि यो यही 52 जनाको भएको न 8 महिना नियुक्ति भएन मैले लेखिरहन्छु बोलिरहन्छु मैले आर्टिकल लेखेको थिएँ रिट भनेको नयन मार्फत एकजना प्रेजेन्ट थिए उनले के भन्थे रिट भनेको अस्पतालमा गएको बिरामी जस्तो हो आज दर्ता गरेर भोलि फोकस गर्नुपर्छ भन्थे भन्थे उनले बिपी कोइरालाको हेबियसका प्रश्न बन्दी प्रत्यक्षण मुद्दा त्यस्ता जटिल मुद्दा पनि आज दर्ता हुन्थ्यो भोलि सोकज आदेश गरिन्थ्यो त्यहाँ प्रधानले सोधिदिन्थ्यो मैले त्यही भनेको थिएँ तपाईँको मेरो आर्टिकल यही बोलेको थिएँ मैले यो तपाईँको त्यो 8 महिनाको रोग त अझ पनि सरिरहेको छ त्यो 8 महिनाको रोग सरिसकेपछि त त्यति बेला अहिलेको टिम मध्ये धेरै त तिनै थिए नि त अनि यो के गरेको 8-8 महिना चलिसकेर विवादित हेर्नुहोस् त्यहाँ कोर्टले बहिष्कार गरे कि त्यो त तपाईँको अहिले त्यसपछि कतिजना प्रधान आइसके तिनीहरूले के हेरेर बसेछन् त हेर्नुहोस् त्यहाँ त्यसमाथि सपना प्रधानमन्त्री नै हुनुहुन्थ्यो त्यति बेला हुँदाखेरि उहाँहरूले नै के हेरेर बस्नु भएको छ त एउटा सिस्टम बसाल्नु पर्थ्यो त्यही अनुसारको नियम राख्दैन ऐनै राख्दै हुन्थ्यो नि त रिट दर्ता भएपछि त्यसको भोलिपल्टै शोकलाई पेश गर्नुपर्छ नगरेको खण्डमा रजिस्ट्रारलाई कारवाही गरिनेछ भनेर लेखिदिनु पर्थ्यो त्यो के हेरेर बस्यो भन्ने कुरो पहिला क्वेसन त्यहाँ आउँछ त्यो गरेर हेर्नुहोस् त्यहाँ यो महागलत हो त्यहाँ त के भन्छ दर्ता गर्ने बित्तिकै न्यायाधीशलाई पठाइदिनुपर्छ पठाएपछि न्यायाधीश त ज्ञाता हो नि त जस्तो यही केस गरौँ तपाईँको अथवा यो केस नबनाऊ अर्को म तपाईँलाई उदाहरण दिन्छु जुन केस तपाईँको अहिले सार्वजनिक सरकारको विवादमा पिआइएल मुद्दामा यो पर्छ पिआइएल भने के भन्छ तपाईँको त्यो लार्ज नम्बर अफ पिपल हुन्छ नि जस्तो यो हाम्रो यो सुकुम्बासीको तपाईँको उनीहरूको अहिले त पैसा पनि छैन मुद्दा गरेर उग्रेर पनि चिन्दैनन् बसिरहेको पनि छन् उनीहरूको तर्फबाट कसैले ल्याइने मुद्दाहरूलाई विकास भएको यहाँ त के भन्छ तपाईँको जस्तो हुनु तपाईँको प्रधानमन्त्री अथवा मन्त्री कुनै मन्त्री त आफै मुद्दा गर्न सकिहाल्छन् उ त उकिल राख्न सक्छ नि त्यस्तोको तर्फबाट त पिआइएल जाने हो नि यहाँ जाने चलन पनि बसाइदियो त्यो कुरो कोर्टले त सुप्रिम कोर्टले गर्नुपर्थ्यो गरेन अब तपाईँले भनेको कुरोमा नि यही कुरोमा त्यो लिएर इजलासमा पेश गरिदिएको भए त्यहाँ हुने त के भने तपाईँ हामी जस्तो जसले हेर्ने संविधान पर्छ त्यस्तैमा जाने हो उसले हेर्थ्यो नि त उसले के हेर्थ्यो तपाईँको नजिर हेर्थ्यो पहिला कानुन हेर्थ्यो तर प्रधान न्यायाधीशले त 3 वर्ष भनेको छ 6 नैजना पठाइदिएको छ पहिला त नयाँ परिषदले नि 6 जना पठाइदिएको रहेछ पठाइदिएपछि एकजना छाने भने उसले विचार गर्थ्यो होला नि त अर्को के भने अरू त अध्यादेशको रहेको छ अध्यादेशमा भर्खर के भने तपाईँको 52 जना भएको 5 महिना भइरहेछ त्यो त नजिरै भनिन्थ्यो त अध्यादेश जुन ल्याए हुने रहेछ के अरे संविधानको जति पनि चलायो हुने रहेछ नजिरै थियो भन्थ्यो होला नि त उसले नि अनि त्यो अर्को के भन्दा संविधान सुनाइ पास गर्नै बाँकी छ नि त अहिले किन हतार गरेर आएको त भन्थ्यो होला नि त त्यस कारण यसरी हेल्डअप गर्न हुनुहुन्थ्यो पेस गरिदिएको भए त न्यायाधीशै हुन्थ्यो न्यायाधीशमा त ज्ञाता जान्ने मान्छे हुन्छ नि त्यहाँ तपाईँ हामी अहिले न्यायाधीश नगरी यति जान्छौँ भने त्यहाँ बस्ने मान्छे हुन्छ झन् यो हुन्छ 65 पुग्दा हुँदैन उसले छैन जान्छ नि त अब यसरी किन छन्काइदिएको छन्काउनु हुँदैन त तपाईँको त्यसले गर्दा अदालत बदनाम छ। यही कुरो तपाईँको मैले भनेको थिएँ, मैले त के भनेको त्यति बेला रजिस्ट्रारलाई कारवाही गर्नु पर्यो भने यसरी राख्ने भनेको थिएँ त्यति बेला। त्यति बेला भनेको कुरा आजको 3 वर्ष हो, अहिलेसम्म सुधार भएको छैन।
18: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रधान न्यायाधीश नियुक्तिमा भएको विवाद तथा सरकार र न्यायालय बीचको टकराव लगायत न्यायालयमा आवश्यक सुधारका विषयमा केन्द्रित रहेर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।

0: आहन्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-09 र मोबाइल 98453-0653।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5661-96 र मोबाइल नम्बर 98478-26001।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुन्नु गरे हुनुहुन्छ नि तपाई 5 जना अमेरिकन गर्ने अपूर्व पठाए पनि हामी मान्नु पर्ने के को सुनायो पूरा गरेर पठाएको पनि सुनाइदिनु भने नि त्यो त्यसमा यो सिद्धान्त कागजमा रह्यो किन यहाँ तपाईँको मान्छे नै त्यस्ता पर्यो देशको प्रधान न्यायाधीशमा भइरहेको मान्छे र केही महिनापछि हुने मान्छेले नै तपाईँको शक्ति सन्तुलन नियन्त्रण ख्याल गर्दैनन् भने अनि तपाईँको सांसद त छाडा हुन्छन् उनीहरू त पोलिटिसियन भयो त्यो छाडालाई कन्ट्रोल गर्ने चेक्स एन्ड ब्यालेन्स हो त्यो कन्ट्रोल गर्ने तपाईँको जुडिसियरी हो जुडिसियरीको चिफले कन्ट्रोल गर्ने हो जुडिस सेकेन्ड म्यानले कन्ट्रोल गर्ने हो ती दुईजनाले जे पठाए त्यही तपाईँको संसद सुनवाई गरिदिए गरेपछि तपाईँको चेक्स एन्ड ब्यालेन्सको के मान्यो सबभन्दा अमेरिकाले यो थाहा पायो भने त अमेरिकाले हाँस्दो
2: यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि यसरी दलगत रूपमा पार्टीले सिफारिस गरेर उहाँहरूको भागभण्डा गरेर न्यायाधीश नियुक्ति हुने विषय कतै छ त्यस्तो नजिक
1: अमेरिका हामी जे पनि सिक्छौँ अमेरिका यस्तो देश हो अमेरिकामा के हुन्छ अमेरिकामा फरक के छ त्यहाँ तपाईँको रिपब्लिकन प्रेसिडेन्टले उसको व्हाइट हाउसमा रिपब्लिकनको काउन्सिल जुडिसियल लिगल काउन्सिल छ एटर्नी जनरल बाहेक पनि उनले तपाईँको जज नियुक्ति गर्न पऱ्यो भने

0: क्लासबाट अमेरिकाको स्टेटकै बेस्ट नन लयर अथवा प्रोफेसर खोज्छ उसले, खोजेपछि फिल्टर गरेर हेर्छ, पहिला तपाईँको 53, 51, 49 पनि पुग्छन्, घटाउँदै घटाउँदै ल्याएर तपाईँको 3 पार्छन्, त्यो टिमले पार्छ। टिमले पारिसकेपछि अन्त राष्ट्रपतिले बस्छ, राष्ट्रपतिले इन्टरभ्यू लिन्छ, इन्टरभ्यू लिएपछि अन्त त्यहाँबाट त्यसलाई संसदीय सुनाइ पठाउँछ, र संसदीय सुनाइ त्यहाँबाट फरक के छ तपाईँको, राष्ट्रपतिले एक्सपेक्टेसन गर्छ, मैले नियुक्ति गरेको मलाई पर्दा यसले मलाई सहयोग गर्ने एक्सपेक्टेसन गर्छ, तर फोन गरेर दबाब दिएर मलाई गरिदिएछ भने तपाईँ झिक्छु केही पनि भन्दैन। अस्ति ट्रम्पकै पालामा देख्यो नि, ट्रम्पले त्यो के भन्छ तपाईँको ट्रम्पको त्यो इम्पिचमेन्ट पनि लाग्यो, त्योभन्दा अगाडि तपाईँको ट्रम्पको ऊ थियो नि यो माइक पेन्स, उसको चाहिँ चुनाव पनि रहेछ, उसले गरिदिनु पर्थ्यो, अनि उसको विरुद्ध त्यो स्टर्मी डेनियल लगायतको कतिको मुद्दा त्यहाँ परेको थियो, एक ओड उसले हस्तक्षेप गरेन। यहाँ चाहिँ के भन्दा तपाईँको नियुक्ति गरिदिनु नि, अलिकति सम्झौँ क्या, म नियुक्ति गरिदिन्छु, त मेरो गुलाम भन्नुपर्छ,
1: तलमाथि गऱ्यो भने महाभियोग लगाउनेदेखि लिएर कुरा हुन्छ।
0: यहाँ पहिले तलमा छुनै पाउँदैन, मैले तँलाई जागिर दिएको, मलाई छुनी होइन, अहिले अख्तियारको त्यही भएको नि, आजको हेर्नुहोस् तपाईँले अख्तियारको आज हेर्नुहोस् त, त्यहाँ त्यो मैले यस्तो कान्तिपुर अडिकल पनि लेखेको थिएँ, त्यो करोड करोडको छ नि, अहिले तपाईँको एमाले फिर्ता गरेछ, फिर्ता गरेको कस्तो, रामचन्द्र पौडेलले दिएको पनि फिर्ता गरेछ, त्यो नयाँ पत्रिकामा पढेको, ऊ कस्तो गर्छ, त्यो पैसा कहाँबाट आयो त्यहाँ, अनि फेरि त्यो अख्तियार उसको बिच कन्भर्सेसन होइन, हामी त मुद्दा चलाउँछौँ, त्यसमा फिर्ता गरेर भने त्यो यहाँ के हो तपाईँको सेक्सन ब्यालेन्स, त्यसमा यो त उनी छैन, यो
1: खालि संविधानमा भयो, व्यवहारमा त हाम्रो
0: मन परिभयो, अब यो मन परिछ होला,
1: सर्वोच्च अदालत विभाजित भयो भन्ने खालको छ,
0: यही नै हो तपाईँको कोड अफ कन्डक्टको भायोलेसन, न्यायाधीशहरूले त्यसरी बोल्नु हुँदैन, त्यो बोलेको कारणले गर्दा एकजना सांसदले कोर्ट पुगाएर आउनुहोस् पनि भने नि, भने होइन, त्यो त वकिलले बोल्ने कुरो भयो, अथवा तपाईँ हामी जस्तो बाहिरी मान्छेले के ठिक के बेठिक हामीले बोल्दैन भयो, तर त्यहाँ बसेर त्यस्तो बोल्नु हुँदैन थियो। अर्को के भयो तपाईँको, प्रधान न्यायाधीश हुने राइट अधिकार होइन अमेरिकामा, तपाईँको त्यसको धर अमेरिका त सिस्टममा आएको छ नि त, प्रधान जस्तो बाहिर उसले गइन्छ नि, अहिले जोन रबर्ट्स भन्ने छ, अहिले त उसले अस्ति भनेको थियो तपाईँ करिब एक वर्ष उसले भन्यो के भने तपाईँको, त्यहाँ विवाद भयो क्या, रिपब्लिकन प्रेसिडेन्ट र डेमोक्रेटिक प्रेसिडेन्ट भनेको, जोन रबर्ट्स चाहिँ पब्लिकली भाषण गर्यो भने यो भ्रम अमेरिकी जनतालाई नहोस्, यहाँ त्यहाँ चारजना राष्ट्रपतिको नाम लियो, यहाँ तपाईँको जर्ज बुसको जज होइन, हामी जर्ज बुसको जज होइनौँ, हामी बिल क्लिन्टनको जज होइनौँ, हामी तपाईँको बराक ओबामाको जज होइन, हामी ट्रम्पको जज होइन, हामी युएस सुप्रिम कोर्टको जज हो भनेको थियो, त्यस्तै त्यहाँ पनि तपाईँको त्यो यहाँको जस्तो खोजिदिउँदा के भने, अब म सिनियर मोस्ट हो त्यसमा म प्रधानसँग हुँदो रहेछ भन्नुपर्ने हो नि त, उहाँ भन्दैनन्, जो ल्याएसँग मतलब छैन, जाने मान्छे प्रधानसँग कहिले जाँदैन, त्यो कन्सेप्ट हाम्रो विकास हुनु पर्यो। एक अर्को के गर्नुपर्छ तपाईँको, त्यो यो के अरे उहाँहरूले जुन अहिले हुनुहुन्छ यस्तो किसिमले वक्तव्य ल्याउनु भएन, उहाँहरू के भन्दाखेरि म त यहाँ कन्स्टिट्युसनल व्याख्या गरेर म सबसम्मको जज भएको हुँ, त्यो गर्ने काम मेरो हो भनेर उहाँले त्यो ल्याउनु पर्यो। अर्को के भने, वातावरण यस्तो बन्नु पर्यो कि त्यो वातावरण के भने तपाईँको त्यहाँ गएर टिममा नबस्ने हो भने त जुडिसियल त बिगार हुँदैन, त्यहाँ गएर तपाईँको गुड छुट्यो भने त के माने आएर, यो पोलिटिकल पार्टीले होइन नि, यो कुनै क्लब होइन नि,
1: उहाँहरूले राजीनामा पनि नदिने डटेर लड्ने भन्ने
0: सबभन्दा डेन्जर, उहाँ जस्तो त्यो हाइटमा पुगेको सुप्रिम कोर्टको जजले अन्त त्यस्तो गरेमा त मिलाइदिनु पर्नेमा, सुप्रिम कोर्टको जजले नै त्यस्तो भन्छ भने त जजप्रति त आस्था हुँदैन,
1: देशको रक्षाको विषयमा त भएन
0: भएन, अब कन्स्टिट्युसन कसरी व्याख्या गर्ने, अनि सरकार पनि एउटा पक्ष हो नि, सरकार त फटाफट मुद्दा हार्यो पनि त, अनि यो के अरे राष्ट्रपतिको मान्छेको त मुद्दा पनि त हार्ने अवस्था आयो नि त, अनि अरू दुईवटा पार्टी छ नि मान्छेको मुद्दा भनेर जित्ने, यो त यस्तो किसिमको वक्तव्य आउनुपर्ने नहुने थियो, त्यो वक्तव्य उहाँहरूले ल्याउने हुँदैन थियो, ल्याए पनि त्यस्तो सोच्ने, त्यो सोच्ने कताबाट आयो म त्यो सोच्छु, यो त्यसरी यस्तो किसिम भन्ने उहाँहरूलाई नै आरोप लाग्छ, तपाईँहरू त के भने आफूले पाउँदा सब ठिक अरूले गर्दा बेठिक भन्ने रहेछ, यस्तो तपाईँहरूले जनताले साथ दिँदैन, जुडिसियल आस्था मर्छ, यो गलत हो, यस्तो गर्नै हुँदैन, के छोड्नुपर्छ, होइन भने त्यहाँ भन्न त बस्नै हुँदैन, म दोहोऱ्याउँछु कि राज्यमा गर्नुपर्छ, त्यो जुडिसियल भन्न चाहिँ पाइँदैन।
1: जुन अहिलेसम्म सर्वोच्चमा जति मुद्दाहरू चाहिँ पेन्डिङमा छ देखिन्छ, यो मुद्दा फैसलाको ढिलाइको मुख्य कारण के हुन्छ, यो अन्तर्राष्ट्रिय रूपमा विदेशमा पनि यस्तै हो कि, अथवा हाम्रो हामी कहाँ अलिक बढी हो कि, समस्या कहाँ हो,
0: हाम्रो समस्याहरू यो म्यान मेड समस्याहरूलाई सुधार गर्न सकिन्थ्यो, किनभने तपाईँ सबभन्दा पहिला तपाईँ सुप्रिम कोर्ट त्यो संवैधानिक इजलासको मुद्दा गरेर थुप्रिँदै यस्तो भएको, त्यो थुप्रिनुको साथ मैले त सुरुमा नै भनेको थियो, संविधानको ड्राफ्ट आइ पनि रह्यो, छुट्टै अस्तित्वको संविधान कन्स्टिट्युसनल कोर्टको आइथ्यो, पहिले आइथ्यो त्यो, किन यही तपाईँको जसले संविधान उल्लङ्घन गर्यो नि, त्यति बेला प्रधान तिनीहरू थिए, उसले मसौदा पठाएको थियो, मसौदा किन पठाएको, सुधार के छ सुधार गरिदिन्छौँ यसलाई हामीलाई सुझाव दियो भनेर पठाएको, त्यो उसले हालिदिएको संवैधानिक अदालत झिक्दै यिनीहरूले झिक्दै हेर्नुहोस् त्यहाँ कति बेमानी झिक्दै के राखे, तपाईँको कहाँ हाम्रो 65% जाहिर खाएर पुग्दैन, हाम्रो त 75% जाहिर खानुपर्छ, त्यो आफ्नो रिजर्भ उनीहरूले हालेर पठाइदिनुहोस् यहाँ, उसले अनि वस्तै गरेर त्यो हल्दी इजलासै हाल्थ्यो त्यहाँबाट बिग्रियो, एउटा के भने त्यो थप्नुपर्छ। अर्को कुरा तपाईँ भन्नुहोस् त यो अहिले टाइम कन्ट्रोल गर्नुपर्छ क्या तपाईँ, अहिले नगर्नुहोस् एउटा मुद्दामा 80-90 नै ओकार त्यहाँ पर्छ, अन्त यसरी दिँदैन। अमेरिकामा त 1 घन्टा मात्रै बस गर्यो, 1 घन्टा जस्ट वनर रातो ट्राफिक लाइटको बत्ती, त्यो रातो बत्ती बल्ने बित्तिकै जजहरू उठेर जान्छ, हरियो बत्ती बल्नु पाइन्छ, कति छ हुनुहुन्छ भयो भने त हुँदैन नि, 1 घन्टामा सिजन पनि उठेर लास्टमा किताब पढ्नु लायो उसले, ऊ किताब पढ्नु लायो त्यो रातो बत्ती भयो बलेपछि जज उठेर गएछन्, त्यो पढेर सिजन त्यहाँ त जज मान्छे जजै छैन, त्यो त्यति घटको कन्ट्रोल नगरे पनि एउटा कन्ट्रोल त्यो गर्न सकिन्छ। अर्को यो हाइकोर्ट बलियो बनाएर नि मुद्दा सर्वोच्चमा नआउने गर्नुपर्छ। अब अरू धेरै सकिन्छ तपाईँ भन्नुहोस् त्यो धेरै सकिन्छ, अब तपाईँलाई यो टाइम कम छ है, धेरै सकिन्छ
1: जिल्लासँगबाट पनि आउने कुरा हो,
0: जिल्लामा पहिला मजबुत गर्नु पर्यो, हाइकोर्टमा तपाईँको धेरै अलिक विश्वास कम छ किनभने हाइकोर्ट पनि यसै गरी तपाईँको 80 भएको नम्बर आफ्नो नियुक्ति भएको जनताको आश कम छ, त्यहाँ सुधार्नु पर्यो। अनि अर्को आउने आउने कम गरेर जस्तो तपाईँलाई उदाहरण के भने तपाईँको हेर्नुहोस् है, तपाईँको अन्तरिम आदेशको लागि तपाईँको 2 दिन पनि बहस चलाएको छ, अन्तरिम आदेश तपाईँको इन्डियामा पनि तपाईँको हार्डली तपाईँको 20 मिनट भन्दा बढी बहस गर्न पाइने अन्तरिम आदेश छ, यहाँ 2 दिन चल्छ। अनि त्यो फुलसेट भन्छ नि जिल्ला चाहिँ ज्यान मुद्दामा कसैले थुनिदिएको छ भने त्यो मुद्दा छुट्नको लागि यहाँ तपाईँको सम्पूर्ण ओरिजिनल फाइल मगाएर 3-4 दिन बहस हुन्छ, त्यो त्यति गर्न काहीँ पनि दिँदै दिँदैन, त्यो त्यो बढीमा आधा घन्टामा दिने कुरो क्या, यो यस्तो किसिमको त कठिन गर्नुपर्छ र गर्न सकिने कुरो हो। पिआइएलमा तपाईँ के भने पिआइएलमा तपाईँको अहिले मुद्दा धेरै टाइम खान्छ, पिआइएलमा यस्तो कि तपाईँको लाग्ने मुद्दामा त ल्याउनु पर्छ, ब्रेन एक्सर्साइज गर्न त्यहाँ ल्याउनु पाइँदैन। अब यिनीहरू विश्वनाथ एउटा के थियो भने तपाईँको विश्वनाथ उपाध्याय चिफ जस्तै उनीहरूले के भन्थे, सिनियर वकिलले बहस गरेपछि जुनियरले उठ्यो भने तपाईँ यो सिनियरले बहस गरेर बोलेपछि यही हुनुहुन्छ, सिनियरले बहस अब तपाईँ के बाँकी छ भन्नुहोस् त भनेर, त्यो तपाईँहरूको प्र्याक्टिस गर्ने ठाउँ हो, तपाईँ त्यो जिल्लामा गएर प्र्याक्टिस गर्नुहोस्, सिनियरले गरेपछि तपाईँ किन गर्ने, हामीले बुझ्छौँ ल पर्दैन भन्नुहुन्छ, त्यो आँट चाहिन्छ क्या जजमा
1: हो। अब अर्को भनेको त हाम्रो समस्या यो जुन न्याय महँगो भयो भन्ने, अब विपन्न मानिसको लागि चाहिँ सबैभन्दा बढी प्रताडित हुने भने गरिब मानिसहरू नागरिकहरू अरू, अनि त्यो भने चाहिँ अदालत पुगुन्जेलसम्म त्यो उहाँहरूको जुन पीड़ा हुन्छ त्यो पीड़ा थपिने अवस्था फेरि थपिने त्यसमा, त्यही भएर यो अदालत जानु भनेको जन दुःख पाउनु भनेर त्यहाँसम्म नपुग्ने पाउँदै नपुग्ने यो समस्या चाहिँ
0: मको के भन्दा वकिलको फी एउटा कारण हो, वकिलको फर्ममा कोर्टले के गर्न सक्दैन, सरकारले के गर्न सक्दैन, यो मुद्दा अहिले जुन छ नि 27,000 यो
1: 22,000 जति
0: 22,000 अहिले 1.5 वर्षमा ल्याउँछ भनेपछि यो गरिदिने बित्तिकै नियम अब भएन। अनि अर्को के भन्दा तपाईँको पिसी हटाउनुलाई स्ट्रिक्ट हुनुपर्छ, उहाँबाट मान्छे आउँछन् जिल्लाबाट या पिसीहरू छन्, कानुनमा 2 पटक भन्दा पिसी हटाउन पाइँदैन एउटा मुद्दामा, एउटा वकिल होइन, अहिले एउटा वकिलले 2 दिन के 20 पनि हटाइदिन्छ, फेरि अर्को नयाँ वकिल थपिन्छ उसले फेरि अर्को हटाइदिन्छ, पेपरमा हेर्छु कति 45-50 पेसी हटेछ, त्यो तारिक दिँदैखेरि लामो तारिक दिने तर पेसी हुने गरी दिनु गर्नु पर्ने, त्यो सब रोक्न सकिन्छ क्या, सब रोक्न सकिन्छ।
1: वकिलहरूको फीको यहाँले कुरा उठाउनुभयो, यो अन्तर्राष्ट्रिय अभ्यास हो भनेर उहाँहरूले भन्नुहुन्छ बेला बेला, यो कहाँ कति लिने भन्ने कुरा कसैले निर्धारण गर्न मिल्दैन भन्नुहुन्छ, अरू सबै चिजको चाहिँ मूल्यको निर्धारण हुने, तर यो विषय चाहिँ किन आउँदैन, यो यसको कानुन बन्दैन,
0: कानुन बन्दैन, यो नियम अस्ति भएर आएको थियो, प्र्याक्टिस हो, अहिले मर्नुभयो एउटा राम जेठमलानी भन्ने राम्रो हो कि नहुन्छ, उहाँको घन्टाको 25 लाख रहेछ, अरूको 5 लाख पनि छ, चलेकै हो कि निश्चय आएको थियो,
1: कानुन बन्दैन भन्ने कानुन चाहिँ कहाँ छ भन्नु खोजे कसरी बुझ्ने,
0: ए अहिले यस्तो त्यो वकिलको पेसालाई नियन्त्रण गर्न गाह्रो हुन्छ क्या तपाईँको, वकिलको विकासै कसरी हुन्छ कसरी हुन्छ, पहिला बेलायतमा यस्तो हलमा हुन्थ्यो, को न्यायाधीश को केही चिनिँदैन्थ्यो, अनि त्यहाँ स्टेटले त्यो बना त्यहाँ अहिले पनि इजलास जस्तै त्यहाँ माथि न्यायाधीश बस्ने यहाँ बार लगाउने यतापट्टि वकिल बस्ने यतापट्टि ऊ बस्ने भनेर भन्यो, अनि यो वकिलहरूले के भन्यो बार लगाएपछि त्यो उष्णभित्र राख्यो, वकिलहरूले के गरे हामी तपाईँको त्यो कठघराभित्र बस्दैनौँ हामी जागिर होइनौँ हामी त छुट्टै बस्छौँ भनेर भने, त्यो बार एसोसिएसन भनेको बार भनेको यस्तो रक्सीको बार होइन, बार एसोसिएसन भनेको कारणै त्यही हो, दुई यो पनि बार त्यो पनि बार हो नि, हामी त्यो बारभित्र बस्दैनौँ हामी छुट्टै बस्छौँ भनेर भनेकै थियो, यिनीहरू वकिलले जाँदा कन्ट्रोल गर्दैन, यो राज्यले कन्ट्रोल गर्ने भन्दा नि तपाईँ के भने यिनीहरूले आफैले भोलन्टियरली कन्ट्रोल गर्ने चिज हो, मैले इन्डियाको कुरा गरेँ, एउटाको 25 लाख एउटाको 5 लाख भर्खर कति 5-6 दिन भएको
1: न्यायालयभित्रको भ्रष्टाचारको कुरा, यसमा पनि अब विशेष गरी अदालतभित्र शक्ति केन्द्र वा अनौपचारिक प्रभाव समूहहरू बढी हावी भएको भन्ने खालको बाहिरी आरोप हुन्छ, यहाँको अनुभवमा के रह्यो त्यस्तो,
0: बिल्कुल हेर्नुहोस् हाम्रो हरिकृष्ण कार्की पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो नि, उहाँको रिपोर्टमा यो सबै कुरो छ। उहाँ त पछि आउनुभयो। त्योभन्दा अगाडि तपाईँको यो 67 साल 68 सालमा त मैले 68 सालमै मैले न्यायपालिकामा भ्रष्टाचार छ, अहिलेको अख्तियार दुर्वयोगले थाम्न सक्दैन, न्याय परिषद थाम्न सक्दैन मैले भनेकै थिएँ त्यहाँ। त्यो भनेपछि तपाईँको कति दिनसम्म अरू न्यायाधीश मसँग बोलेनन्, तपाईँ यहाँ बसेर तपाईँको न्यायपालिकामा भ्रष्टाचार छ भन्ने भनेर मसँग बोलेन, मलाई एभोइड गरे बुझ्यो नि के, त्यो भएकै कुरो। म त बारम्बार के भन्दैछु हेर्नुहोस्, अहिले तपाईँको दण्डहीनता छ न्यायपालिकाको भ्रष्टाचारमा, किनभने तपाईँको अहिलेको अख्तियार दुरुपयोग निवारण आयोगले यो हाम्रो न्यायपालिकामा छिर्न सक्दैन। त्यो के भनेको छ भने संघीय कानून बमोजिम न्यायपालिकाको भ्रष्टाचारलाई कारवाही हुनेछ भनेको छ, यसको लागि छुट्टै कानून बनेको छैन। फेरि यो अदालत यस्तो संवेदनशील ठाउँ हो, हतपति त्यहाँ पस्न हुँदैन, न्यायाधीशको इजलासमा न्यायाधीशको रिपोर्ट किताबमा त्यहाँ पस्न हुँदैन, न्यायाधीशको पैसामा त्यहाँ हात हाल्न हुँदैन, मिल्दैन, न्यायाधीशको अन्त कसरी न्याय समाधान गर्छ। तर बदमासी गरेको यसमा त पस्नु पर्यो नि, त्यसको लागि के भन्छ तपाईँको जस्तो अख्तियार छ नि कार्यपालिकाको लागि, त्यस्तै न्यायपालिकालाई छुट्टै अख्तियार चाहिन्छ भनेर मैले बारम्बार लेख्दै भन्दै आएको छु। न्यायपालिकालाई छुट्टै अख्तियार
1: कुनै आयोग त्यस्तो खालको
0: छुट्टै उसको लागि पूर्ण अधिकार दिनुपर्छ, प्रधान न्यायाधीशदेखि तल जिल्ला न्यायाधीशसम्मको त्यो अधिकार दिनुपर्छ। भ्रष्टाचार गर्न न्यायाधीश हुने होइन नि, न्यायाधीश भएर भ्रष्टाचार गर्छ त्यो त अरू सामान्य मान्छेले जस्तो सजाय पाउनुपर्छ नि, त्यो मैले बारम्बार भन्दैछु। तर कसरी त्यो कानुन बनाउँदैन यहाँ, त्यसमा एउटा त्यो आवश्यकता पर्छ। अब अहिलेको हाम्रो मनोज कुमार जुन आउनुभएको छ नि, उहाँले एउटा यही गरेर देखाउनु सम्भव हुन्छ, उहाँलाई
1: मिडियाबाट छानबिनको कुरा पनि आउँछ होला, न्यायाधीश
0: गर्नुपर्छ, प्रत्येक हरेक वर्ष पेश गर्नुपर्छ, सोर्स देखाउनुपर्छ, घुस खाएर पनि बढ्छ नि, बढेको देखाउने हिँड्ने कसरी बढ्यो देखाउनुपर्छ नि, यसको डिटेल वर्कआउट गर्नुहोस् न भन्छ तपाईँको मिडिया मनोजलाई। हाम्रो अहिले वारेन्द्र शाहले उहाँलाई राखेको पनि यही नै होला, जस्तो अहिले वारेन्द्र शाह एउटा निष्पक्ष इमान्दार मान्छे हुनुहुन्छ नि, चोखो मान्छे हुनुहुन्छ नि, त्यस्तै गर्नलाई धारा 136 को भर्ना गरिदिएको कारण त्यो हो। त्यस कारण उहाँले त्यो सुरु गर्नुहोस् न, निर्मूल गर्नुहोस् न भ्रष्टाचार, तपाईँ त 6 वर्ष प्रशस्तै टाइम छ।
1: अब योभन्दा पहिलेको नजिरहरू त कार्यपालिकाले एउटा निर्णय गर्ने, त्यसको विरूद्ध अदालतमा अथवा मुद्दा पर्ने, अनि अदालतले यो फैसला गर्छ भन्ने पनि पहिले अनुमान भएर बसिसक्ने, इजलास चाहिँ तोक्ने प्रक्रिया, त्यसै गरी मुद्दा निश्चित बेन्चमा अब इजलास तर्फ लिने कुरा
0: उनी भएको नि, हडतालै भएको नि, अदालत स्थायी जस्तो भयो नि त बारे, त्यो चयन संसदको पालामा नि कुन झगडियालाई थाहा हुने रे, आफ्नो मुद्दा कहिले पर्सेन्ट थाहा हुने रे, त्यो त यो त रेकर्डको ओपन कुरो पब्लिक कुरो हो नि, यसमा हामी बोल्नले निर्देशकसँग बोले भइहाल्छ, यसमा
1: पारदर्शितामा प्रश्न उठ्यो
0: उठ्यो, त्यही भएर तपाईँको त्यो चिट्ठा लटरी गरेको नि त्यो भएकै हो नि त।
1: अब कहिलेकाहीँ यो कार्यपालिकाको क्षेत्रभित्र प्रवेश गरेको आरोप पनि लाग्छ न्यायालयलाई, त्यस्तो देख्नु भएको छ के छ त्यसो,
0: त्यो हेर्नुहोस् यो भएकै भयो कुरो, त्यो हेर्नुहोस् त्यो पब्लिक इन्ट्रेस्ट लिटिगेसन छ नि, त्यसको तपाईँको यो 360 डिग्रीको लक्षण देखाएको छ नि, त्यो र तपाईँको सिङ्गरबारको कार्यपालिकाको त्यो 360 डिग्रीको कार्यकारी अधिकार छ नि, त्यसको तपाईँको रङको जति ग्याप छ क्या, त्यो पीआईएलमा परेपछि सर्वोच्च अदालतले संवैधानिक व्याख्या गर्दा र फैसला गर्दा नि के विचार गर्नुपर्छ नि तपाईँको, हामी पनि 360 डिग्री हामी संवैधानिक कानुनको व्याख्या गऱ्यौँ, यतापट्टि कार्यपालिका पनि त्यही 360 डिग्रीवाला हो, उसको काम छ नि देश विकास गर्ने, प्रशासकीय निर्णय गर्ने, नीतिगत निर्णय गर्ने काम हो, त्यस कारण हामीले निर्णय गर्दाखेरि उसको नीतिगत निर्णयमा हामी प्रवेश गर्न हुँदैन, हामी उसको त्यो झिलो रेखा कपालको त्यो नागरिक भनेदेखि देश विकास असर गर्छ, कार्यपालिकाको उदय भ्रष्ट पर्छ भनेर बडो सतर्क हुनुपर्छ क्या, त्यो यतापट्टि कार्यपालिकाले आदेश मान्यो भने त उसले त अदालतको अदालतमा कारवाही भइ नै हाल्छ, तर अदालतमा त्यो कारवाही हुँदैन, त्यस कारण अदालतको त यति धैर्यवान न्यायाधीश हुनुपर्छ नि, त्यो त देउताको अवतार हुनुपर्छ क्या, त्यो भनेको त पहिला कुरो आफ्नो लिमिटेसन र यतापट्टि कार्यपालिकाको अधिकारको लिमिटेसन बुझ्नुपर्छ,
1: भन्दाखेरि त हामी न्यायमूर्ति नै भन्छौ नि,
0: न्यायमूर्ति हामी त न्यायमूर्ति भयौँ, तिम्रो पनि त्यो क्षेत्रमा तिमी आफै मूर्ति हो, हामीले तिम्रो सानो रोगबाट पास गर्ने पनि तिमीलाई हस्तक्षेप गर्न सक्छ, तिम्रो काम बाधा पर्न सक्छ, हामीसँग पावर छ भन्ने हामीले हस्तक्षेप गर्न हुँदैन, हामीले भोलिन्टियरी सेल्फ रेस्ट्रेन्ट गर्नुपर्छ भन्ने भावना न्यायपालिकामा आउनुपर्छ, त्यो एउटा त्यहाँ विकास हुनुपर्छ, यसलाई त यो कार्यपालिका त्यति प्रब्लम हुँदैन, यसलाई के भने हेर्छ हेऱ्यो भने उसले फेरि पैसा बजार हुन्छ, सजाय हुन सक्छ, तर यतापट्टि न्यायपालिका बढी सजग हुनुपर्छ यो कुरोमा,
1: संघीय संरचना अनुसार न्यायपालिकाको पुनर्संरचना पर्याप्त रूपमा भयो कि भएन कस्तो देख्नुभयो,
0: त्यो छैन अमेरिकामा जस्तै हामी थाम्न सक्दैनौँ, पैसा पनि छैन, जनशक्ति छैन, अमेरिकामा प्यारलल छ क्या, फेडरलमा एउटा अन्त उहाँ त संसदै दुईटा छ, अनि कन्स्टिट्युसन दुईटा छ, 50-60 एउटा छ फेडरलको एउटा छ, अनि तपाईँको सरकार पनि त्यस्तै छ, अनि अर्कोमा तपाईँको प्यारलल छ, अदालतमा तपाईँको फेडरलको 3 तहको स्टेटको 3 तहको छ, अब हाम्रो यहाँ त यति नै धान्न सक्दैन, सम्भव हुँदैन, खालि के भन्दा न्यायाधीश यस्तो नियुक्ति गर्न पर्यो कि जो मान्छेले संविधानमा लेखिया छ क्या, त्यो समाजले समाजलाई प्रख्यात कानूनवेत्ता भनेर चिनिएको भनेर भनेको छ, त्यस्तो मान्छे राख्नु पर्यो, अर्को के भन्दा हेर्नुहोस् त्यो चिन्नै सकिन्छ, तपाईँले तपाईँको फुटबल हेरेर जानु नि अथवा तपाईँको टेनिस हेरेर जानु नि, दुईजना मध्ये को कस्तो खेल्छ तपाईँ चिन्न सक्नुहुन्छ नि? यदि नियत सफा हुने भने सर्वोच्चको न्यायाधीश र प्रधान न्यायाधीश भने त्यहाँ बहस गर्ने आउने उकिल को उकिल कस्तो भनेको त चिनिहालिन्छ नि, त एउटा बहसबाटै चिनिन्छ। यहाँ त त्यो नियत खराब भएर आफ्नो मान्छे छिराउने पनि नचिनेको त। तपाईँ यही उदाहरण दिन्छु, टेनिस हेर्नुहोस्, ब्याडमिन्टन हेर्नुहोस्, पिङपङ हेर्नुहोस् है, को टिम कस्तो त्यसै थाहा हुन्छ। त्यस्तै हो, कसले बहस कसरी गर्छ, कति अध्ययनशील छ, कस्तो टाइम टु द पोइन्ट गर्छ, कस्तो लजिकल इन्टरप्रिटेसन दिन्छ, अनि कतिले पत्याएका छन् उसलाई। जस्तो एउटाको भ्याइ नभ्याइ छ, एउटै उक्रीको दसवटा मुद्दा छ, कहिले उमेन्स भने त्यो त, अनि बहसको स्तरमा थाहा छ नि कसो भने। अब एउटा तपाईँको सर्वसम्म कहिल्यै देखिँदैन, झुकेर देखिन्छ, त्यसमाथि एउटा मामुली सानो मुद्दा लिएर आउँछ, बहस पनि तगडा छैन भनेपछि त्यस मान्छेलाई किन सर म्यारेज बनाउनु पर्यो?
1: अहिले अलिकति समस्या कस्तो देखियो भन्दा, सरकारले एउटा निर्णय गर्ने, अदालतले चाहिँ त्यसको चाहिँ विपक्षमा फैसला गर्यो, दुई तिनवटा नजिक त्यस्तो देखिएको छ। जस्तो यो ट्रेड युनियन खारेजदेखि लिएर यो सुकुम्बासीको विषयमा पनि डोजर नचल्ला भनेको छ, तर कतिपय ठाउँमा चलिरहेको छ। यो भनेको के हो, यसले चाहिँ अलिकति विवाद फेरि पनि त्यहाँ चाहिँ किट्टाकाट भएर अलिकति काममा अवरोध आउने खालको अवस्था, र त्यसमा उहाँले गर्नुपर्ने के छ विषय?
0: त्यो अवस्था नभएको हेर्नुहोस् किनभने तपाईँ के भनिन्छ भने तपाईँको अन्तर्राष्ट्रिय हुँदाखेरि एकदम इमर्जेन्सी छ भने बाहेक नि अहिले पैसा चाहिँ यसलाई इङ्ग्लिस एक्सपर्टै भनेर भन्छ, अर्को पक्ष नभइकन त्यस्तो दिन हुँदैन भन्ने मान्य सिद्धान्त हो। मेरो त फैसलै त्यसैमा छ, म त यसमा बोल्नु केही आपत्ति छैन। अहिले हेर्नुहोस् फेरि सिङ्गरबार तपाईँको रामसापत्र धेरै टाढा छैन, अथवा तपाईँको यो मन्त्री क्वार्टरमा त्यहाँ अहिले हाईकोर्ट छ त्यहाँ टाढा छैन, अहिले त इमेल पनि तपाईँले गर्न सकिन्छ। अब भनौँ तपाईँको कुनै भक्ति हाल्दैन, कुनै बिग्री हाल्दैन, त्यहाँ एकतर्फी सुनाए त, एकतर्फी सुनाए त उसले एकतर्फी कुरा राख्छ नि, अर्को सरकारलाई अर्को असर पर्छ, त्यो उल्ट्याउनुलाई फेरि अर्को मुद्दा गर्नु पर्यो, कोर्टको पनि टाइम गयो, अनि त्यसको फाइदा फेरि कमी सरकारको फाइदा लार्जर इन्ट्रेस्ट अफ स्टेट एन्ड पब्लिक हुन्छ नि, उसलाई फाइदा नहुने भयो। त्यस कारण यो त हो नि, यसमा त्यो अहिले भोलन्टेरी सेल्फ रेस्टुरेन्ट भन्छ क्या, त्यो कोर्टले अपनाउनै पर्छ यसमा त, अर्को यी छ बोराएर सुने भइ हुन्थ्यो।
1: अब यो प्रविधिको विकाससँगै अलिकति पारदर्शिता कुरा पनि आउँछ। जस्तो भारतमा हामीले कतिपय ठाउँमा चाहिँ त्यो अदालतको फैसलाहरू भइरहेका न्यायाधीशको प्रत्यक्ष लाइभ त्यो प्रत्यक्ष सुन्छौँ हामी, देख्छौँ के हो, हाम्रोमा त्यो सुधार गर्नुपर्ने आवश्यक हो कि होइन?
0: त्यसले गर्दा न्यायाधीश सजग गराउँछ नि, कसले वकिलले कस्तो बोलेको थियो, न्यायाधीशले कसरी सुनेको थियो, न्यायाधीशले त्यसको के रेस्पोन्स दिएको छ, अनि फैसला कसरी आयो, इन्टरनेसनल कम्युनिटी त्यो सबै हेरेको हुन्छ,
1: आम नागरिकको पहुँचमा भएन, त्यो
0: भएन, त्यो केही भिडियो थियो ओपन गरेर के भिडियो तपाईँको? मैले अमेरिकामा एक दिन देखेको तपाईँको त यो बोलिरहेको ठाउँमा त्यो क्यामेरा आफै फर्किन्छ क्या, जसले एड्रेस गर्यो नि
1: सेन्सर
0: आफै फर्किन्छ, त्यो त गरिदिनुपर्छ।
1: संसदमा जाने कुरा, राष्ट्रपतिले बोलिरहेको एउटा बाहिरिने कुरा, आम नागरिकले पनि यसमा मूल्याङ्कन गरेका छ, कतिपय कुरामा सरकारको आलोचना देखिया छ। न्यायपालिका कार्यपालिका व्यवस्थापिकाले चाहिँ समग्रमा के गर्ने सुधारको पक्षहरूलाई अलिकति जोड दिएर
0: तपाईँको बालन शाहजीले काम गरेकोमा मलाई त के अरे तपाईँको क्रिटिसाइज गर्ने ठाउँ नै देख्दैन, मेरो आत्माले पनि दिँदैन। यो बालन शाहको क्याबिनेट रहेछ नि, यो आजभन्दा गणतन्त्रको बेलामा यो आइडिया पनि देश अलिकति अगाडि बढिसकेको छ। यहाँ गणतन्त्र के हो तपाईँको, त्यो दुईजना यस्ता मान्छे पऱ्यो कि जसको भिजनै थिएन, त्यस्तो मान्छे परेर भिड्यो नि त्यस्तो, न त गणतन्त्र आफै नराम्रो त थिएन। त्यस कारण उहाँ आइडिया कस्तो हुन्थ्यो म त कल्पना गर्छु, कति भिडो भयो तपाईँ हेर्नुहोस्, दस वर्ष आइडिया कस्तो हुन्थ्यो मेरो उहाँको अलिकति स्टाइल ठिक भएन। उहाँले अहिले के गर्नुहोस् त भनेर, पुतली सडकमा अथवा तपाईँको यो दरबार मार्ग छ नि, त्यो ठाउँमा त्रिपुरसरमा उहाँले अहिले त्यो पाँच नम्बर मोटर दौड गरेर आफत पऱ्यो क्या, तपाईँको एक्सिडेन्ट पर्छ नि त्यहाँ, तपाईँको त्यो हार्डली तिन नम्बर चार नम्बर गुड्ने ठाउँमा दौडिदिनु भयो, धेरैतिर हात हालिदिनु भयो। फेरि अर्कोतिर तपाईँको तपाईँले विदेशतिर देख्नुहुन्छ नि, जो स्टप राइट अडेपछि नि त्यहाँ वाइआईएलडी इन्डी लेखा हुन्छ, अनि तिमी यहाँ अड अर्कोलाई जान देऊ भनेर, अनि त्यहाँ रातो हरियोपत्ती पर्ख भनेर, उहाँले एक्सिडेन्ट त परेको छैन तर के त्यस्तो ठाउँमा त्यो हेर्नुहुन्न, पाँच नम्बर हेर्नु दौडिदिनुहुन्छ,
1: तिराख्नु भएको छ
0: पाँच नम्बर सिमेन्टबाट पास दौड्नु मिल्दैन थियो, त्यो रोक्नुहोस् भन्छु म। अर्को के भने, तपाईँ त यो देशको त गार्जियन हो, पहिला पो तपाईँ काठमाडौँ मेयरको मात्रै गार्जियन हुन्छ, अहिले त तपाईँको संविधानको गार्जियन तपाईँ, म नेपाली तपाईँ नेपालीको गार्जियन हो, तपाईँको कुरो त अलिकति हामीले थाहा पाउनु पर्यो।
1: पदमा छु र मैले के हो मेरो भूमिका भन्ने कुरामा पनि कतिपय कुरामा नदेखे जस्तो अलिकति म्याचुर जस्तो खालको
0: हो, अनि उहाँले के भने तपाईँको भ्यू त थाहा पाउनु पर्यो नि, तपाईँले हरेकले भने होइन त, मैले त उसरी त भन्नुहोस् न, अहिले तपाईँ विरुद्ध कति एट्याक भइरहेछ त्यस विरुद्ध बोल्दै हुन्छ नि, संसदमा गएर भन्दै हुन्छ नि, तपाईँहरूले धेरै भाषण गर्नुभयो, मेरो भाषा पनि बानी छैन, म त काम गर्न आएको, म सिनियर अफिसर काम गरेको छु, त्यसैले हिजो दिन आएको हो,
1: स्वागतले नै परामर्श गर्दाखेरि पनि उहाँ आइराख्नु भएको छैन भन्ने
0: हो, हिजो म त्यो भन्दै त्यो भनेको थियो। अब यसरी तपाईँ आइसोलेट कसरी हुनुहुन्छ भन्नु भन्छु, अर्को म के भन्छु, तपाईँलाई अपोजिसन जहिले पनि चाहिन्छ भन्छु म, क्रुसियल टाइम र क्रिटिकल कन्डिसनमा कहिले पनि त्यो बहुमत र अल्पमतको थिन मार्जिन हुन सक्छ क्या, त्यसमा त्यो चिफ एक्जिक्युटिभ प्रधानमन्त्रीले अपोजिसनलाई त्यो पर्सुएट गरेर त्यो भोट यतापट्टि ल्याउन सकिन्छ। अहिले पो तपाईँको आफ्नो 142 तपाईँले त्यो अवस्था परेन, कुनै त्यस्तो अवस्थामा तपाईँलाई संविधान संशोधन चाहिन सक्छ। त्यसमा तपाईँको त इन्ट्रोडक्सन भइरहनु पर्छ अपोजिसनसँग, तपाईँको भित्र त सबैलाई थाहा छ नि, तपाईँ बोल्नुहुन्न, तपाईँ काम गर्नुहुन्छ, तपाईँ स्ट्रक्चरल इन्जिनियर, तपाईँले बिल्डिङ बनाउन सक्नुहुन्छ, तपाईँले बिल्डिङ के गाह्रो छ।
1: अब यो सरकारको कुरा त भयो, यहाँले मैले अलिकति रोकेँ, अब अन्तिम भयो यो अदालत न्यायालयले अथवा नयाँ नवनियुक्त प्रधान न्यायाधीशहरूलाई 1-2-3 गरेर अहिले तत्काल गर्नुपर्ने काम चाहिँ के हो न्यायालय सुधारका सर?
0: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो, अहिले 4 खाली छ, मुद्दा 27,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट MDS गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082-5625-7707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
2: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
7: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
8: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार पार,
11: बिना टाका प्रभावकारी उपचार,
8: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
11: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
8: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
11: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
12: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 15 गते शुक्रबार।
7: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
14: सक्कू बुढी बुबा दाई बाबा दादू भैया दिदी बाबू र लौ खबर सुने
15: सक्कू जे लौ खबर सुने
14: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा म
15: आप बेराम पर्ले से बिरुवा तरक लाग डांग से बाहर जाइनी पर्ना
14: छुट्टी छुट्टी से भारी हो सक्कू मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कू जन समझी
15: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना अशून्य के बा
14: ओपीडी सेवा भर्ना सेवा
15: सक्कू मेरिक ऑपरेशन सेवा
14: आईसीयू सेवा रेडियोलॉजी सेवा
15: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेगाना
14: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग संपर्क फोन नंबर 97090 65225
15: 082-591-101
14: 591-102
15: 082-591-103
14: 591-104 ओ 591-105
16: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
16: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
17: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
16: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
18: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। 2083 वैशाख यता हालसम्म भएका 1342 विपदजन्य घटनामा देशभर गरेर 70 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष 2083 पछिल्लो 40 दिनमा उक्त घटना भएको र 333 जना नागरिक घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 16 चट्याङबाट जौंध र आग लागिबाट 11 जनाले ज्यान गुमाएका छन्। यसै गरी हुरीबाट 9, जनावरको आक्रमणबाट 8, सर्पदंशबाट 5, पहिरोबाट 2, ढुंगा पल्टिएर 2 तथा वन डढेलो बाढ़ी र हिउँ पहिरोमा परेर 1-1 जनाको मृत्यु भएको छ। ती विपदका घटनाबाट 1621 परिवार प्रभावित भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। विपदजन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढ़ी आग लागेका 488 घटना भएका छन्। यसै गरी हुरीका 330, चट्याङका 139 र सर्पदंशका 105 घटना भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विपदजन्य घटनामा परेर 3 जनाको मृत्यु भएको पनि उहाँले बताउनु भएको छ। 32 घटनामा 13 जना घाइते भएको र 17 लाख भन्दा बढ़ीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 5 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाब दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड़ मूल्य बढ़ने वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू अवधिको सोही अवधिमा यो नाका हुँदै 1,02,44 करोड़ अर्थात 15% बढ़ी सामान भित्रिएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज हुँदै हुने आयातमा बढ़ोत्तरी भएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताउनु भएको छ। जबकि गत आर्थिक वर्षको 10 महिनामा भने 6,92,43 करोड़ मूल्यका वस्तु तथा सामान आयात भएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा 1,81,70 करोड़ मूल्य पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ़ेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पनि पार्टीलाई बलियो बनाउनका लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका हुन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेक अरू 4 उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 5 सचिवले ओलीले पार्टी बनाउन पद त्यागेर सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिनु भएको तर ओलीले आफ्ना विरूद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। अवस्त बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: मालिका नबी थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड कोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 9858-32-819 र 9858-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
10: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847-27-977
11: र 9858-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक घोराई 15 भिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61 694।
11: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
18: बीमा गराउन जाँदैछु।
11: बीमा किन गर्नु पर्यो सर? बीमा
18: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
11: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
18: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
11: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
19: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
11: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
20: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछले।
22: ल ल काका गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: फित्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू:
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुशी तालिम,
25: र वेट्रेस,
26: टुरिस्ट गाइड।
25: हाम्रा विशेषताहरू
26: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
25: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
26: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
25: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
26: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
25: सम्पर्क मोबाइल 98410170 98410170
26: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: सामुदायिक विद्यालय तर्फ एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
2: अनुभवी शिक्षकबाट पठन पाठन हुने
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
2: यातायातको सुविधा भएको
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
2: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियार दाङ

0: देश भरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौ। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले दर्ता बिना चलिरहेका राइड सेयरिङ एपमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमेल सेनाले यस्तो बताएका हुन्। उनले राइड सेयरिङ एपलाई व्यवस्थित गर्ने उद्देश्यले दर्ता बिनै सञ्चालन भइरहेका एपहरूमाथि सरकारले निगरानी गरिरहेको बताएका छन्। सबै प्रकारका सवारी साधनलाई एप मार्फत व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको मन्त्री तिमेल सेनाले जानकारी दिएका छन्। उनले नेपालको डिजिटल ट्रान्सफर्मेशन लाई तीव्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक रहेको पनि बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर खारेज भएको छ। कास्की जिल्ला अदालतले रवि विरूद्धको उक्त कसुर खारेज गर्दै फिर्ता गर्ने आदेश दिएको हो। न्यायाधीश हिमलाल बेलवासेको इजलासले रवि विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर फिर्ता गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर फिर्ता भए पनि उनी विरूद्धको सहकारी ठगी सम्बन्धी कसुर भने यथावत रहनेछ। रवि विरूद्ध शुरूमा सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा नलगाइएको र पीड़ितहरूले दिएको जाहेरीमा पनि दुई कसुरको आरोप नभएको सर्वोच्चको व्याख्या छ। अर्कोतर्फ यो दुई कसुर फिर्ता नभए पीड़क र पीड़ित बीच मिलापत्र हुने तथा बचत फिर्ता हुने प्रक्रिया जटिल हुन सक्ने र दुई कसुर फिर्ता भए पनि न्यायको मूल मर्म पराजित नहुने भन्दै अदालतले रवि विरूद्धको यी दुई कसुर फिर्ता गर्न आदेश दिएको हो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान खारेज गरेको बताएकी छिन्। महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। पहुँच र प्रभावका आधारमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा अनुदान विगतमा दिने गरिएकाले यसलाई हटाउने निर्णय गर्नु परेको मन्त्री वादीको स्पष्टीकरण थियो। मन्त्री वादीले काम गर्ने दायरा व्यापक भए पनि आफ्नो मन्त्रालयमा स्रोत र साधनको सीमितता नै स्थायी चुनौतीको रूपमा खड़ा भएको पनि तथ्य स्मरण गराएकी छिन्। उनले सीमित स्रोत र साधनका कारण महिलाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको पनि स्पष्ट पारेकी छिन्। गैर कानूनी रूपमा नामको अगाडि डाक्टर लेख्नेलाई कार्यवाही हुने भएको छ। मेडिकल काउन्सिल र सम्बन्धित परिषदमा कानूनी रूपमा दर्ता नभई नामको अगाडि डाक्टर लेख्नेलाई कार्यवाही हुने भएको हो। अत्यन्त जरूरी सूचना जारी गर्दै मेडिकल काउन्सिलले जीरो टोलरेन्स नीति अपनाएर गैर कानूनी रूपमा नामको अगाडि डाक्टर लेख्नेलाई कार्यवाही गर्ने जनाएको छ। यसरी गैर कानूनी रूपमा नामको अगाडि डाक्टर लेख्नेलाई नेपाल मेडिकल काउन्सिल ऐन 2020 दफा 26 र 27 अनुसार 3 वर्ष जेल र 3,000 सम्मको जरिवाना वा दुवै सजाय काउन्सिलले जनाएको छ। यो सँगै काउन्सिलले साइनबोर्ड, भिजिटिङ कार्ड, फेसबुक, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा गैर कानूनी रूपमा नामको अगाडि लेखिएको डाक्टर हटाउन पनि निर्देशन दिएको छ। नेपाल स्टक एक्सचेन्ज निप्सेका पूर्व सीईओ शंकरमान सिंहको निधन भएको छ। सिंहको आकस्मिक हृदयघातका कारण निधन भएको हो। सिंहले विक्रम सम्बत 2064 सालदेखि 2068 सालसम्म नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओको जिम्मेवारी सम्हालेका थिए। नेप्सेमा सीईओको कार्यकाल सकिएपछि उनी 2070 असारमा विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। विवादास्पद व्यवसायी दीपक भट्ट सहित 29 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको छ। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गरेको हो। विभागले सो सिफारिश सहितको अनुसन्धान प्रतिवेदन वैशाख 2 साता नै सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। उक्त प्रतिवेदनमा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल, उनकी श्रीमती सुबी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्चा विरूद्ध मुद्दा चलाउन सिफारिश गरिएको छ। त्यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज मोर, सन्दीप जलान लगायत विरूद्ध पनि मुद्दा चलाउन सिफारिश गरिएको छ। प्रतिवेदनमा उनीहरू विरूद्ध करिब 20 अर्ब रूपियाँ बेगो कायम गरी मुद्दा चलाउन सिफारिश गरिएको सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले बताएका छन्। चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा 573,977 जना पर्यटक मुस्ताङ भित्रिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 10 महिनामा 420,086 आन्तरिक र 153,891 जना बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन्। आन्तरिकतर्फ 219,817 जना पुरूष र 2,269 जना महिला पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै बाह्यतर्फ 90,957 जना पुरूष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन्। 6 बीमा कम्पनी कार्यवाहीमा परेका छन्। नेपाल बीमा प्राधिकरणको जेठ 3 गते बसेको बैठकले 6 बीमा कम्पनीहरूलाई कार्यवाही गर्ने निर्णय गरेको हो। प्राधिकरणको कार्यवाहीमा पर्नेमा युनाइटेड अजोर्ड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, हिमालयन एभरेस्ट इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, सानीमा जीआईसी इन्सुरेन्स र निको इन्सुरेन्स रहेका छन्। कार्यवाहीमा परेका 6 इन्सुरेन्स कम्पनीलाई 2,2,00,000 रूपियाँ जरिवाना तिराइएको छ। फास्ट ट्र्याकको पीआईमा निर्धारण गरिएको मापदण्ड भन्दा कम दरमा बीमा लेख जारी गरेको र स्वेच्छाचारी रूपमा बीमा लेख रद्द गरेको भन्दै 6 इन्सुरेन्स कम्पनी कार्यवाही गरिएको प्राधिकरणले जनाएको छ। पूर्व मन्त्री राजकुमार गुप्तालाई 50,00,000 रूपियाँ धरोटीमा छोड्न अदालतले आदेश दिएको छ। पोखराको लिचीबारी प्रकरणमा पक्राउ परेका गुप्तालाई धरोटीमा छोड्न अदालतले आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीशहरू सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गुप्तालाई 50,00,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको हो। यसो त गुप्तालाई यसअघि विशेष अदालत काठमाडौँले 2082 पुष 16 गते पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। तर सर्वोच्चले विशेषको उक्त आदेश उल्ट्याउँदै गुप्तालाई धरोटीमा छोड्न आदेश दिएको उनीमाथि घर जग्गा व्यवसायीबाट 53,00,000 रूपियाँ घुस लिएको आरोप छ। उनले मार्फत कार्यालयका प्रमुख अधिकारीहरूको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै सो घुस लिएका थिए। घुस लिएको प्रमाण फेला परेपछि उनी विरूद्ध 2082 असोज 22 गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। वर्ल्ड कपका नाममा हुने र भइरहेका ठगीबाट बस्न नेपाल प्रहरीले सचेत गराएको छ। एक सूचना जारी गर्दै नेपाल प्रहरीले वर्ल्ड कप 2026का नाममा हुने अनलाइन ठगीबाट बस्न नागरिकहरूलाई सचेत गराएको हो। प्रहरीका अनुसार हाल वर्ल्ड कप 2026को लाइभ देखाउने भन्दै अनलाइनबाट ठगी गर्ने गिरोह सक्रिय रहेको छ। उनीहरूले वर्ल्ड कप 2026 लाइभ हेर्नुहोस् भन्ने बहानामा शंकास्पद एपीके एप्लिकेशन डाउनलोड गर्न लगाएर मोबाइल बैंकिङ ह्याक गर्ने तथा आर्थिक ठगी गर्ने प्रवृत्ति बढ़ेको भन्दै सचेत रहन आग्रह गरेको छ। वर्ल्ड कप 2026का नाममा हुने यस्ता ठगी तथा अनलाइन स्क्यामबाट जोगिन पनि आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले सेन्ट्रल एक्सचेन्ज काउन्टर प्रालीको लाइसेन्स खारेज गरेको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कम्पनीको मनी चेन्जर लाइसेन्स खारेज गरेको हो। कारोबार बन्द गर्ने निर्णयसँगै लाइसेन्स खारेजीका लागि कम्पनीले बुझाएको निवेदनका आधारमा लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंक मनी चेन्जर इजाजत पत्र तथा निरीक्षण नियमावली 2077 चौथो संशोधन सहितको बी नियम 22 भएको व्यवस्था अनुसार खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ। नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र शाहलाई दिएको छ। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका शाहलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी शाहले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी हुन्। उनी यसअघि निगममा नायब कार्यकारी निर्देशक थिए। निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले वैशाख 30 गते पदबाट राजीनामा दिएपछि निगममा कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो। सोही रिक्त रहेको कार्यकारी निर्देशक पदमा शाहलाई निमित्तको जिम्मेवारी दिएको छ। शाह निगममा विगत 19 वर्षदेखि काम गरिरहेका छन्। धितो पत्र दलाल कम्पनीहरूले वैशाखमा 42 करोड़ रूपियाँ बढ़ी नाफा कमाएका छन्। 2083 वैशाखको पहिलो प्रतिवेदन अनुसार 91 ब्रोकर कम्पनीहरूले कुल 42 करोड़ 10 लाख रूपियाँ खुद कमिशन कमाएका हुन्। नेपाल स्टक एक्सचेन्ज नेप्सीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैशाखमा सबैभन्दा धेरै खुद कमिशन नासा सेक्युरिटीज अर्थात ब्रोकर नम्बर 58 कमाएको छ। नासाले वैशाखमा मात्रै कुल 3,93,92,740 रूपियाँ खुद कमिशन कमाएको छ। त्यस्तै वैशाख महिनामा सबैभन्दा कम खुद कमिशन मनी वर्ल्ड शेयर एक्सचेन्ज अर्थात ब्रोकर नम्बर 73 कमाएको छ। ग्लोबल आईएमई बैंकका कर्मचारी पीताम्बर खड्काले आत्महत्या गरेका छन्। उनले आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङमा रहेको हुकमा प्लास्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन्। पोस्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरेको छ। छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बाबु महेश खड्काले प्रहरीमा खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्ष समेतको उपस्थितिमा घटनाको मुचुल्का उठाएर सब पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो। खड्काले सामाजिक सञ्जालमा आत्महत्या अघि चारजना सिनियर कर्मचारीहरूको नाम र एआई फोटो राखेका छन्। बैंकका सीईओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सीईओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुंवर र बैंकका डेपुटी सीईओ सुमन पोखरेलको फोटो राखी उनीहरूलाई ट्याग समेत गरेर खड्काले आत्महत्या गरेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गत वैशाखमा सवारी साधन कार्यवाहीबाट रु 44,08,500 राजस्व संकलन गरेको छ। यस अवधिमा 5,263 सवारी साधनका चालक कार्यवाहीमा परेको कार्यालयका प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले जानकारी दिएका छन्। ट्राफिक नियम उल्लंघन गरी सञ्चालन भएका सवारी साधनका चालकलाई कार्यवाही गर्ने गरिएको उनको भनाइ छ। वैशाख महिनामा मात्रै 22 सवारी साधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ। दुर्घटनामा परि 5 जनाको मृत्यु भएको र 26 जना घाइते भएका छनृ।

0: अध्ययनबाट खुलासा भएको छ। त्यस्तै बैंकले 90 दिनभन्दा बढ़ी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पनि पाइएको छ। यसरी एकीकृत निर्देशनमा गरिएका व्यवस्था उल्लंघन गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई राष्ट्र बैंक ऐन 2058 दोस्रो संशोधन 2073 सहितको दफा 100 उपदफा क बमोजिम बैंकको संचालक समिति र प्रमुख कार्यकारी अधिकृत सीईओलाई सचेत गराएको छ। त्यस्तै राष्ट्र बैंक ऐन 2058 दोस्रो संशोधन 2073 सहितको दफा 100 उपदफा 1 ख बमोजिम यस बैंकबाट जारी निर्देशनहरूको उल्लंघन गरे बापत हिमालयन बैंक लिमिटेडका संचालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियत नामा समेत गराएको छ। आन्तरिक राजस्व कार्यालय हेटौडा मकवानपुरले चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा करिब रू 6 अर्ब राजस्व संकलन गरेको छ। कार्यालय प्रमुख युक्त प्रसाद सुवेदीका अनुसार बक्यौता असूली र बजार अनुगमनलाई तीव्रता दिइएकाले आर्थिक वर्ष 2081-82 को तुलनामा 34,21,24,000 बढ़ी अर्थात 5,92,64,00,000 राजस्व संकलन भएको छ। आर्थिक वर्ष 2092-93 सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ। विद्युतीय चुलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारी कारागार चलान भएका छन्। ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गरेर घोटाला गरेको कसुरमा पक्राउ परेका बैंकको तौलिहवा शाखाका कर्मचारी ऋषभ कार्की कारागार चलान भएका हुन्। पक्राउ परेका कार्कीसँग उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीशहरू रमेश ढकाल र चन्द्रमणि गेवालीको इजलासले 50,00,000 धरोटी माग गरेको थियो। तर अदालतले माग गरेको अनुसारको धरोटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। उनीमाथि ग्राहकको मोबाइल बैंकिङ ट्रान्जेक्सन अलर्ट समेत नहुने गरी मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसबाट 1,65,00,000 रूपियाँ ट्रान्सफर गरेर चोरी गरेको आरोप छ। गत चैत महिनाको पहिलो सातामै पक्राउ परेका कार्कीमाथि प्रहरीले 1.5 महिना भन्दा लामो समय अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर उनलाई अदालतमा पेश गरिएको थियो। सोही क्रममा अदालतले माग गरे बराबर धरोटी तिर्न नसकेपछि हाल उनलाई कारागार चलान गरिएको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। एलन मस्कको रकेट तथा भू उपग्रह कम्पनी स्पेस एक्सले लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ को योजना सार्वजनिक गर्दै कम्पनीको वित्तीय अवस्था र नेतृत्व प्रणाली बारे विस्तृत विवरण बाहिर ल्याएको छ। सीएनएन को प्रतिवेदन अनुसार कम्पनीले यस अघि गोप्य राखिएका संचालक समिति सदस्य बिक्री नाफा खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो। सार्वजनिक निष्कासनलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओ का रूपमा हेरिए पनि कम्पनीले कति रकम संकलन गर्न खोजेको र यसको मूल्यांकन कति हुनेछ भन्ने कुरा भने खुलाएको छैन। जसको घोषणा शेयर निष्कासन हुनु ठीक अघि गरिनेछ। कम्पनीले आफ्नो व्यवसाय संचालनका बारेमा 277 पृष्ठ लामो विस्तृत विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार एलन मस्क कम्पनीको अध्यक्ष र मुख्य संचालक अधिकृत सीओओ गिविन सर्ट विल निर्देशकका रूपमा रहेका छन्।
1: आजको अंकमा हामीले पैसाका गीत गाउने गायकसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। पैसाका गीत गाउने गायक अर्थात दिनेश गौतमसँग हामीले पैसाको महत्व र पैसाकै विषयमा प्रश्नोत्तर गरेका छौं। प्रस्तुत छ उनी गौतमसँग सहकर्मी सुरज प्याकुरेलले गर्नु भएको खास कुराकानी।

0: कोई न कोई हुदा चाय चाय चाय न हुदा कोई न कोई भन्दैन आफ्नो अर्को भन्दैन आफ्नो अर्को कोही पनि पैसाले घुमाउँछ फनफानी उसकै हुन्छ अघि पछि दायाँ र बायाँ जसले गनी दिन्छ पैसा खन खानी हुँदा चाय चाय चाय नहुँदा कोही न कोही हुँदा चाय चाय चाय नहुँदा कोही न कोही
1: हामीले पैसाको विषयमा चाहिँ कोही स्रष्टालाई बोलाउने भन्दै गर्दाखेरि म आफैले पनि विगतमा धेरै अगाडिदेखि सुन्दै आएको गीत पैसा

0: अस्ते बनायो होइन दुईटा भ्रमबाट म यो अग्रवार्ता सुरु गर्दैछु. एउटा चाहिँ त्यो गीतै दिनेश गौतम भन्दा पनि शिव परिवारले गाएको भन्ने भ्रम रहेछ होइन, अर्को चाहिँ दिनेश गौतमको त्यही एउटा गीत मात्रै छ भन्ने खालको पनि भ्रम रहेछ. यसका विषयमा तपाईँ के भन्नुहुन्छ? यहाँबाट सुरु गरौँ आजको यो संवाद.
1: अब यस्तो छ, अब मैले गाएका गीत त एउटा चाहिँ अब जुन पैसा कसले बनाएको कुरा गर्नुभयो त्यो एउटा हिट गीत भयो, त्यसले गर्दा चाहिँ दर्शक श्रोताहरूलाई त्यो गीत मात्रै छ अर्को आएन भन्ने हो. तर मैले चाहिँ 150 भन्दा बढी गीतहरू रेकर्डिङ गरिसकेँ, आइरहेको छ होइन. बाँसै काटेर फर्केर आएन मायालु, इमान बेचिदिन्छ मान्छे, राजाको हात्ती चरी, कर्फ्यू लगाइदिए, अहिले जो तत्काल आएका छन् लगायत गरेर होइन. अब त्यो कतिजनालाई थाहा छ अब कतिलाई थाहा छैन, त्यो एउटा अलग पार्ट भयो. अब जुन कुरा रह्यो अब मेरो गीतलाई चाहिँ शिव परियारजीको भनेर चाहिँ जुन सुनिन्छ बनाइन्छ, यो चाहिँ एकदम पुरानो घटना हो होइन. यो नि मैले पनि बारम्बार सुनेको घटनाहरू भए होइन. अब चाहिँ धेरैजनाको मुखबाट, कलाकार साथीहरूकै पनि मुखबाट र चाहिँ विदेशमा रहने चाहिँ साथीहरूको मुखबाट पनि तपाईँको गीत होइन रे यो, हामीले त चाहिँ शिव परियारको भनेर सुनिरहेका छौँ. इभन मलाई रेडियो यता इलामतिरको एउटा कुनै रेडियो प्रस्तुताले चाहिँ फोनै गरेर लगभग 6 महिना अगाडि, उहाँले 6 महिना अगाडि मात्र थाहा पाउनु भयो कि त्यो मेरो गीत हो भनेर, उहाँले माफी पनि माग्नुभयो मलाई होइन. हामीले चाहिँ शिव परियारको गीत भनेर अहिलेसम्म पनि बजाइरहेको थियौँ होइन. त्यो अवस्था हो. अब त्यो कहाँ कसरी किन त्यो हुन गयो होइन, त्यो अर्को एउटा टेक्निकल पार्ट भयो.
0: तपाईँले हेर्दा चाहिँ कसरी भएको रहेछ त्यो, के कारणले भएको रहेछ?
1: अब मैले हेर्दा चाहिँ त्यो चाहिँ अब जस्तो चाहिँ त्यतिखेर सिडीको जमाना थियो, सिडीमा हेरेको भएदेखि त मेरो फोटो छ त्यहाँ, मेरो नाम छ बकैदा, को हो गायक लेखेको छ, सङ्गीतकार गीतकार सबै लेखेको छ. त्यो हुँदा हुँदै पनि मिडियाले शिव परियार भनेर बजाउनु चाहिँ त्यो अलिकति चाहिँ त्यो चाहिँ गहिरेर अध्ययन नगरिएको हो कि भन्ने हो. र अर्को चाहिँ अब सिमिलर रूपमा उहाँले गाउने मैले गाउने होइन, हाम्रो जुन एउटा गीतको एउटा चाहिँ जुन लाइन छ होइन, गीतको जुन एउटा चाहिँ पिच छ होइन, गीतको एउटा चाहिँ जुन लाइन छ त्यो चाहिँ सिमिलर भएको कारणले चाहिँ मान्छेलाई त्यो परेको होइन.
0: वा त्यो बेलामा त्यस्ता गीत गाउने तपाईँ र शिवजी हुनुभएको कारणले पनि यस्तो भयो?
1: हजुर, त्यो पनि हुन सक्छ.
0: जस्तो अब त्यो पैसा कसले बनायो भन्ने गीत तत्कालीन अवस्थामा त एकदम त्यो जसले गाएको भनेर चर्चित भए पनि त्यो भयङ्कर चर्चित भयो होइन, त्यसको भिडियो पनि चर्चित भयो, हरेक रेडियोहरूमा त्यो गीत एकदम मजाले सुनिन्थ्यो. यो गीतको पृष्ठभूमि र तपाईँको यो सङ्गीत करियरसँग जोडेर हेर्दाखेरि चाहिँ यो कसरी बन्यो यो गीत?
1: अब यो गीत बन्नुमा चाहिँ यस्तो छ, अब धेरै पहिला जति बेला म एकदम स्ट्रगल टाइममा थिएँ होइन, त्यतिखेर चाहिँ के थियो भनेदेखि पैसाको सबभन्दा बढी निड थियो एउटा कुरा, र अर्को कुरा चाहिँ के थियो भनेदेखि अब पैसाको लागि चाहिँ मैले जब काठमाडौँ आएँ हरेक ठाउँमा मान्छे देखेँ, कतै मान्छे भिख मागिरहेको छ होइन, कतै मान्छे चाहिँ सडकमा खान नपाएर पनि हिँडिरहेको छ, कतै मान्छे चाहिँ लग्जरी लाइफ पनि बाँचिरहेको छ होइन, कतै चाहिँ लुटका समाचारहरू पनि आइरहेका छन्, कतै भ्रष्टाचारका समाचारहरू पनि आइरहेका छन् होइन. अब पैसाकै कारणले चाहिँ मान्छेहरूको सम्बन्ध बिचमा चाहिँ खराब भएका कुराहरू पनि आइरहेका छन्, प्रेममा पनि चाहिँ पैसाकै कारणले गर्दा चाहिँ उथलपुथल भएका घटनाहरू आइरहेका छन्. त्यसले चाहिँ प्रत्यक्ष रूपमा मान्छेलाई चाहिँ पैसाले चाहिँ कत्रो खलबलाएको छ त चारैतिर होइन, कसैलाई शान्त राखेको छ, कसैलाई अशान्त राखेको छ, कसैलाई क्रिमिनल बनाएको छ होइन, कसैलाई चाहिँ साधु सन्त बनाएको छ, सबै ठाउँमा चाहिँ त्यो पैसाको रोल देखियो क्या होइन, पैसा केन्द्रबिन्दुमा देखियो क्या, र मान्छेहरूले पनि पैसालाई केन्द्रबिन्दुमा राखेर बाँकी चिजलाई चाहिँ गौण बनाएर चाहिँ किडनी पनि बेचेका चाहिँ स्टोरी एकताका धेरै आउँथे, चेलीबेटी बेचिएका स्टोरीहरू एकताका धेरै आउँथे होइन. त्यो पैसाको लागि पैसाकै पैसालाई केन्द्रबिन्दुमा राखेर अपराध गरेको पनि पाइयो होइन, र पैसालाई चाहिँ केन्द्रबिन्दुमा राखेर चाहिँ परिवारलाई चाहिँ गौणमा राखेको पनि देखियो. यो सबै देख्दाखेरि चाहिँ म भित्र एउटा चाहिँ क्वेसन्सहरू आयो क्या, किन त आखिर पैसा थिएन भनेदेखि यी सब चिजहरू चाहिँ एउटा ब्यालेन्समा हुन्थ्यो कि होइन, संसार यति भयानक विभत्स एकदमै डरलाग्दो हुन्थेन कि होइन, किनकि अब आजभन्दा चाहिँ 5000 वर्ष अगाडि पनि मानव सभ्यता त थियो नि त होइन, हामीसँग जे थियो त्यो खान्थ्यौँ, योसँग नभएको उसँग नभएको साटेर खान्थ्यौँ, यसलाई उसलाई दिएर बाँडेर खान्थ्यौँ, त्यति बेला पनि मान्छेहरू संसारमा थिए पृथ्वीमा होइन, दुःख सुख जे थियो त्यतिखेर थियो तर थियो नि त. तर अहिले त के छ भने अहिले त भयावह स्थिति हो नि त, र यसमा चाहिँ के छ भने मान्छेले पैसालाई नै पहिलो केन्द्रमा राखेर बाँकी चिजलाई दोस्रोमा राखेर हेऱ्यो नि त. अनि त्यसले गर्दा चाहिँ मेरो एउटा खालि इमेजिनेसन होइन, सुनकै महलमा निदाए पनि सपना त साधा नै हो, खाली हात आयो खाली हात जान्छ, पैसाले जल्छ र को भनेर लेखाएको छ.
0: त्यो यो गीत तपाईँले नै लेख्नु भएको?
1: हजुर, म आफै लेखेको, किनकि अन्तिममा त फेरि अन्तिम विकल्पमा त फेरि मान्छे भनेको त लास्टमा भनेको त खाली हात नै हो नि त, किनकि त्यो त यो त सत्य हो, फेरि दुर्ग सत्य हो। तर बाँचिन्झेल एउटा लाइफ पिरियड बाँच्नको लागि मान्छेले पैसालाई यति धेरै केन्द्रबिन्दुमा किन राखेको छ त? होइन, मानवता भन्दा पनि माथि, प्रेम भन्दा पनि माथि, परिवार भन्दा पनि माथि, समाज भन्दा पनि माथि, देश भन्दा पनि माथि, संस्कार संस्कृति भन्दा पनि माथि राखेर पैसालाई मान्छेले किन आज चाहिँ अगाडि बढिरहेको छ त? यसले चाहिँ एक दिन दुर्घटना, वर्ल्ड वाइड रूपमै ठुलै दुर्घटनाको एउटा स्थिति ल्याउँछ। होइन, जस्तो आज कोरोना पनि एउटा पोलिटिक्स नै हो पनि भनिन्छ, पैसाकै लागि गरिएको पोलिटिक्स भनिन्छ। होइन, संसारमा जित्ने कुराहरू जहाँ आउँछ त्यहाँ पैसाकै कुराको लागि आउँछ, पैसालाई शक्तिको रूपमा हेरियो, पावरको रूपमा हेरियो, त्यसले गर्दा चाहिँ एक दिन मानव विनाशको पहिलो कारण पनि पैसा नै हुन्छ भन्ने मेरो एउटा खालि एउटा मेरो सोचलाई चाहिँ मैले एउटा गीत मार्फत चाहिँ व्यक्त गरेको।
0: भनेको त्यो गीत तपाईँ आफैले लेखेर त्यस्तो सङ्गीत पनि तपाईँले आफैले दिनुभयो?
1: हजुर, हो।
0: त्यस्तो तपाईँको त्यो गीतमा पैसा कसले बनायो भन्ने गीतमा चाहिँ म स्वयं पनि एकदम त्यो शब्दमा डुबेको छु। होइन, सुरुमा तपाईँकै मुखबाट यो गीतलाई सुनौ, त्यसपछि म ती शब्दहरूसँग सम्बन्धित केही मेरा जिज्ञासाहरू राख्छु तपाईँलाई।
1: ओके,

0: जस्तो यो गीतमा यो भाव तपाईँलाई भेटेको बेलामा सोध्छु भन्ने पनि थियो मलाई. यो सबै पैसाका कारण यसरी समस्या भइरहेको छ, पैसा कसले बनायो भनेर तपाईँले जुन गरिरहँदाखेरि अन्त्यमा दोष चाहिँ फेरि दैवलाई दिनुभएको छ, यो यो भाव चाहिँ कसरी आयो?
1: यो यस्तो, मैले चाहिँ दोष भन्दा पनि वैंश चाहिँ दैवले बनायो, ईश्वरले बनायो भने हामीलाई त के छ भने हाम्रो एउटा चाहिँ धार्मिक हिसाबले हेर्ने चाहिँ हेर्ने हो भने चाहिँ हाम्रो यो सारा सृष्टि जगत त परमात्माले ईश्वरले गरेका हुन् नि, त्यही भगवान्ले बनाएको हुन्. त्यो अर्थमा हामीभित्रको एउटा जुन बच्चादेखि बुढापासम्मको एउटा चाहिँ स्टेजभित्र एउटा वैंशको एउटा जुन स्टेज आउँछ त्यो पनि ईश्वरद्वारा नै निर्मित भयो. र यहाँ अहिले के आयो भने एउटा वैंशको टाइममा या वैंशको कारणले गर्दा चाहिँ खलबली छ, होइन, बच्चा आफ्नोमा बच्चा हुन्छ, इनोसेन्ट हुन्छ, होइन, उसको अर्कै संसार हुन्छ, बुढापा आफैमा चाहिँ एउटा चाहिँ अर्कै एउटा चाहिँ रिटायरमेन्ट टाइपको हुन्छ. मेन चाहिँ उत्तेजना र एनर्जी र त्यो टाइम भनेको चाहिँ एउटा चाहिँ वैंशको पिरियड हुन्छ नि, त्यो पिरियड हुन्छ र मेन खलबली त्यहाँ छ.
0: भनेको पैसा चाहिँ भगवान्ले बनाएन, कसले बनायो भन्ने?
1: पैसा चाहिँ कसले, पैसा त मानव निर्मित हो होइन, र पैसा चाहिँ कसले बनायो होला? सबभन्दा पहिला यो संसारमै चाहिँ जुन चाहिँ मुद्रा अथवा पैसा अनि इकोनोमी जे भने पनि त्यो चाहिँ कसले बनायो भनेर त्यो एउटा मैले चाहिँ एउटा प्रश्नवाचक छोडिदिएको हो. अब वैंश त डेफिनेटली ईश्वरले बनाएको हो नि त, होइन, अनि यो दुईटा चाहिँ कारण भयो कि पैसा र वैंशमा चाहिँ के हुन्छ भने वैंशमै मान्छे चाहिँ बढी एग्रेसिभ हुन्छ, वैंशमै मान्छेले बढी प्रगति पनि गर्छ, वैंशमै मान्छेलाई धेरै चिजको निड्सहरू पनि हुन्छ, र चाहिँ वैंशमै मान्छे चाहिँ सबै चिज हुन्छ क्या. एउटा मान्छे चाहिँ बुढेसकालमा गएर खुङ्खार खतरनाक डन बन्न सक्दैन क्या, उसको डन बन्ने सिलसिला भनेको वैंशबाटै सुरु हुन्छ क्या, है. एउटा बच्चा पनि अपराधी बन्न सक्दैन क्या, जानी जानिकन. त्यो बच्चा जब वैंशको उमेरमा जान्छ त्यस पछाडि मात्रै ऊभित्र त्यस्ता भावहरू आउँछन्, होइन. अनि प्रेमको सुरुवात पनि टाइमबाट हुन्छ, होइन, जुन चाहिँ आकर्षणको कुरा गरेँ मैले, आकर्षणवाला प्रेमको, होइन, हुन त जन्मिँदै प्रेमको सुरुवात त मान्छे जन्मिँदै भइहाल्यो, होइन. अनि त्यसले गर्दा एउटा कारक चाहिँ ईश्वर भयो, जसले चाहिँ यो चाहिँ एउटा चाहिँ मानव लाइफको टाइमभित्र एउटा चाहिँ वैंशवाला टाइम राखिदियो, होइन. एउटा चाहिँ पैसा भयो जो मान्छेहरूले बनाए, वैंश चाहिँ ईश्वरले बनायो, पैसा कसले बनायो भनेर एउटा चाहिँ मैले प्रश्नवाचक छोडिदिएँ.
0: जस्तो यो कहिलेकाहीँ गीत लेख्दै गर्दाखेरि वा सर्जकहरू कहिलेकाहीँ के भन्छन् भने जसले बढी प्रेममा पीडा पाएको हुन्छ, धोका पाएको छ, उसले प्रेम सम्बन्धी अझ बढी मिठा गीतहरू बनाउन सक्छ वा लेख्न सक्छ. तपाईँले त पैसाको गीत बनाउनु भएको छ, होइन, तपाईँको जीवनमा चाहिँ पैसा सम्बन्धी त्यस्तो स्ट्रगल के पर्यो कि यति मिठो शब्द निस्क्यो त्यहाँबाट?
1: यस्तो छ, पैसा सम्बन्धी स्ट्रगल त अब यो जीवनयापनको क्रममा अगाडि आउँदाखेरि त हर ठाउँमा त पैसा चाहिने रहेछ, होइन. अब एउटा गायक भएर म अगाडि आउँदै गर्दा रेकर्डिङ गर्नु पऱ्यो, पैसा चाहिन्छ. काठमाडौँमा बस्नु पऱ्यो, भाडा तिर्नु पऱ्यो, पैसा चाहियो. खानु पऱ्यो, पैसा चाहियो. गाडी चढ्नु पऱ्यो, पैसा चाहियो, होइन. साथी सर्कलमा, राम्रो साथी सर्कलमा बस्नको लागि पनि पैसा चाहियो, होइन. अब एउटा उमेरमा चाहिँ प्रेम गर्नु पऱ्यो भने पनि पैसा चाहिन्छ अहिले यहाँ, होइन, किनकि प्रेमिकालाई घुमाउनु पऱ्यो, केही किन्नु पऱ्यो, खुवाउनु पऱ्यो, पैसा बिना त केही पोसिबलै भएन, होइन. र अब आफूलाई छोडेर फेरि बाहिर हेर्दा पनि पैसै मात्र छ संसारमा, होइन, जताततै पैसै मात्र छ, जसको दौड पनि पैसासँग मात्र देखियो नि त. अनि त्यसले गर्दा केही आफ्ना केही दुनियाँका स्टोरी राखेर चाहिँ पैसा कसले बनायो बनाइयो.
0: जस्तो त्यहाँ तपाईँले एउटा शब्द प्रयोग गर्नु भएको छ नि, सुनकै महलमा निदाए पनि सपना त सादा नै हो, खाली हात आउँछौ खाली हात जान्छौ,
1: पैसाले जल्छ र
0: को भनेर, होइन. जस्तो यो पैसाले जल्छ र को भन्ने त्यो लाइन सुन्नु.

अवस्थ आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैं 9855106648 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848204040।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98494 67 487

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रोल्पाका नागरिकले पहिलो पटक जिल्लामै चलचित्र हेर्न पाएका छन्। जेठ 8 गतेदेखि देशव्यापी रूपमा प्रदर्शन आएको चलचित्र मित्रज्यू रोल्पामा प्रदर्शन हुने पहिलो चलचित्र बनेको छ। जिल्ला सदरमुकाम लिबाङमा चलचित्र प्रदर्शन गरिएको, रोल्पामा अहिलेसम्म पनि चलचित्र हल छैन। तर सन स्टार युवा क्लबको समन्वयमा शुक्रबारदेखि लिबाङमा पहिलो पटक अस्थायी हल तयार पारेर चलचित्र प्रदर्शन गरिएको हो। रोल्पा नगरपालिका 4 टुरी खेलमा रहेको जिल्ला समन्वय समितिको हलमा मितज्यू प्रदर्शन गरिएको हो। रोल्पामा यो नै पहिलो चलचित्र प्रदर्शन भएको सन स्टार युवा क्लबका सचिव टेकेन्द्र सेनले बताउनुभयो। सचिव सेनले रोल्पामा मितज्यू चलचित्रको प्रदर्शन अवधि 22 जेठसम्म रहनेछ र दर्शकहरूको माग बढ़ेमा प्रदर्शन अवधि थप्न सकिन्छ। रोल्पामा चलचित्र प्रदर्शनका लागि समय समेत निर्धारण गरिएको छ। बिहान 8 बजेदेखि 11 बजे, मध्याह 12 बजेदेखि दिउँसो 3 बजेसम्म र अपरान 4 बजेदेखि साँझ 7 बजेसम्म समय चलचित्र प्रदर्शन भएको पहिलो र दोस्रो दिन दर्शकको लेखी उपस्थित रहेको छ। पहिलो पटक जिल्लामै चलचित्र प्रदर्शन भएपछि हेर्न जानेको संख्या उल्लेखनीय रहेको छ। पहिले रोल्पाका नागरिक चलचित्र हेर्न दाङको घोराही, तुलसीपुर बोटोल र नेपालगंज पुग्ने गर्दछन्। 10 दिन दाङ र 20 दिन रोल्पाको सुलेचौर, 7 दो बाटो र जेलबाङमा छायांकन गरिएको थियो। चलचित्र करिब 75% रोल्पाकै भूभागमा छायांकन गरिएको छ भने 25% दाङको भूभागमा चलचित्र छायांकन गरिएको छ, जसले गर्दा रोल्पाले नागरिकहरूको आफ्नो गाउँठाउँमा निर्माण भएको चलचित्र हेर्नुपर्छ भन्ने बुझाइरहेको छ। 2083 को वैशाख यता हालसम्म भएका 1342 विपद जोड्ने घटनामा देशभर गरेर 70 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष 2083 को पछिल्लो 40 दिनमा उक्त घटना भएको र 333 जना नागरिक घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। यसैगरी हुरीबाट 9, जनावरको आक्रमणबाट 8, सर्पदंशबाट 5, पहिरोबाट 2, ढुंगा पल्टिएर 2 तथा वन डडेलो, बाढ़ी र पहिरो हिउँ पहिरोमा परेर 1-1 जनाको मृत्यु भएको छ। ती विपदका घटनाबाट 1621 परिवार प्रभावित भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विपदजन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढ़ी आगलागीका 488 घटना भएका छन्। यसैगरी हुरीका 230, चट्याङका 139 र सर्पदंशका 105 घटना भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विपदजन्य घटनामा परेर 3 जनाको मृत्यु भएको पनि उहाँले बताउनुभयो। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 5 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाब दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले बताएको छ। र वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड़ मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू अवधिको सोही अवधिमा यो नाका हुँदै 1,02,44 करोड़ अर्थात 15% बढ़ी सामान भित्रिएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज हुँदै हुने आयातमा बढ़ोत्तरी भएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा पनि वृद्धि भएको बताउनुभयो, जबकि गत आर्थिक वर्षको 10 महिनामा भने 6,92,43 करोड़ मूल्यका वस्तु तथा सामान आयात भएको थियो। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: हाल्दो
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
3: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ
4: खुशीको खबर
5: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: होइन भाइला लखर लखर कहाँ हिनिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
9: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
10: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
11: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुलियो
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
10: स्पेशल सेफ तालिम
11: जापानिज सुशी तालिम
10: र वेट्रेस
11: टुरिस्ट गाइड
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
11: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
11: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 98410170 98410170।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
0: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
12: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
0: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
12: यातायातको सुविधा भएको,
0: स्वच्छ खाने पानीको व्यवस्था भएको
12: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
0: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416। श्री माध्यमिक विद्यालय सौडियार दा।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-5-90-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी चाहे नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक। यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल निर्वृत्त शिक्षक समाज गढ़वा राजपुरको चौथो परिषद जनता माध्यमिक विद्यालय गढ़वामा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निर्वृत्त शिक्षक समाज गढ़वाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित संयुक्त चौथो परिषदमा गढ़वाका सचिव खगेश्वर शर्माले गढ़वाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टंक बहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै गरी राजपुरका अध्यक्ष पूर्ण बहादुर चौधरीले सांगठनिक प्रतिवेदन र सल्लाहकार योग बहादुर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिकाका प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो। संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निर्वृत्त शिक्षक समाजको पहिचानको लागि प्रकाशनलाई निरन्तरता दिनुपर्ने, निर्वृत्त शिक्षक उपयोगी र समाज उपयोगी वार्षिक कार्यक्रम बनाएर आगामी दिनमा लागू गर्नुपर्ने, शिक्षक तथा विद्यार्थी हित अनुकूलका रचनात्मक काम कुरा अगाडि सार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा संयुक्त चौथो परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, केन्द्रीय प्रतिनिधि शशिधर गेवाली, जनता माध्यमिक विद्यालय गढ़वाका प्रधानाध्यापक राम सुरत यादव, शंकर माध्यमिक विद्यालय खरदरियाका प्रधानाध्यापक अशोक कुमार यादव, नेपाल निर्वृत्त शिक्षक समाज लमही नगर समितिका अध्यक्ष तुलसीराम अधिकारी, राप्ती समितिका उपाध्यक्ष कृष्णराज पौडेल, गढ़वाका आजीवन सदस्य राम गोपाल यादव, राजपुरका आजीवन सदस्य शेरबहादुर भण्डारी लगायत हुनुहुन्थ्यो। सोही अवसरमा गढ़वाका 14 जना तथा राजपुरका 3 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको हाम्रो सिनारी नामक स्मारिका अंक 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा राजपुर समितिका अध्यक्ष पूर्ण बहादुर चौधरीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने गढ़वाका सचिव खगेश्वर शर्माले सहजीकरण गर्नुभएको थियो। पश्चिम तराईमा अझै केही दिन अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ सहित बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्काखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको अत्याधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोश हुने र बान्ता हुने जस्ता समस्या स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कौडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन तथा कागती पानी तथा फलफूल खान प्राधिकरणले आग्रह गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेत बारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। रोल्पाका नागरिकले पहिलो पटक जिल्लामै चलचित्र हेर्न पाएका छन्। जेठ 8 गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र मितज्यू रोल्पामा प्रदर्शन हुने पहिलो चलचित्र बनेको छ। जिल्ला सदरमुकाम लिबाङमा चलचित्र प्रदर्शन गरिएको, रोल्पामा अहिलेसम्म पनि चलचित्र हल छैन तर सन स्टार युवा क्लबको समन्वयमा शुक्रबारदेखि लिबाङमा पहिलो पटक अस्थायी हल तयार पारेर चलचित्र प्रदर्शन गरिएको, रोल्पा नगरपालिका 4 टुडीखेलमा रहेको जिल्ला समन्वय समिति को हलमा मितज्यू प्रदर्शन गरिएको हो। रोल्पामा यो नै पहिलो चलचित्र प्रदर्शन भएको सन स्टार युवा क्लबका सचिव टेकेन्द्र सेनले बताउनु भएको छ। र 2083 को वैशाख यता हालसम्म भएका 1342 वटा विपदजन्य घटनामा देशले भर गरेर 70 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष 2083 को पछिल्लो 40 दिनमा उक्त घटना भएको र 333 जना नागरिक घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 16, चट्याङबाट 14 र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। यसैगरी
खुकुरीबाट 9, जनावरको आक्रमणबाट 8, सर्पदंशबाट 5, पहिरोबाट 2, ढुंगा पल्टिएर 2 तथा वन डढेलो बाढ़ी र हिउँ पहिरोमा परेर 1-1 जनाको मृत्यु भएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन बंगाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ बंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक बंगालीबाट किनेर हेर न
2: लौ त म बंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब बंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: बंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
1: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175646
9: यो दाँत दुखेर मर्नु भयो
10: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
9: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
10: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्दाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
4: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
6: सम्पर्क फोन नम्बर 0825567773
4: 98 41 68 47 46
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
13: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
14: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
15: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
14: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
16: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
14: तालिममा दिइने विषयहरू:
16: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
14: स्पेशल सेफ तालिम,
16: जापानिज सुशी तालिम,
14: वेटर र वेट्रेस,
16: टुरिस्ट गाइड।
14: हाम्रा विशेषताहरू:
16: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
14: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
16: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
14: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
16: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
14: सम्पर्क मोबाइल 9841017090, 9841017090।
16: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
17: तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
18: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
19: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
20: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
19: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्: साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
18: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
20: प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजेसम्म, भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 0842140031, सम्पर्क मोबाइल नम्बर 9848028891 र 9776718807।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: I'm sorry.
1: किन र
0: मेरो ड्याडले आफ्नो हुनेवाला एक मात्र ज्वाइन आर्मीको डिस्पोजल स्क्वाडमा भएको उहाँलाई स्वीकारे छैन आन्टी यु नो म मेरो ड्याडको कुरा काट्न सक्दिन उहाँ मेरो बिहे अन्तै फिक्स गर्दै हुनुहुन्छ

0: डाक्टर आउने बारे सूचना।
1: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
0: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
3: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847 57193 र 9128 89028।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिट क्षमता कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25760।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145, 98-4-78-30-153 र 98-49-41-944।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।
2: हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने, मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको सुझाव। हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,90,900 रूपियाँमा कारोबार। अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय, चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी उत्साहित। अफगानिस्तानको बगलानमा बाढ़ीका कारण 10 जनाको ज्यान गयो, 100 भन्दा बढ़ी घरहरूमा क्षति। र काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदीपसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको महाशाखाले जनाएको छ। चर्को घाम, तातो हावा र अत्यधिक तापक्रमका कारण दैनिक जनजीवन प्रभावित भएको छ। डाक्टरहरूले अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने, टाउको दुख्ने, कमजोर महसुस हुने, बेहोस हुने तथा हिट स्ट्रोक जस्ता समस्या देखिन सक्ने बताएका छन्। विज्ञहरूले चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, हल्का तथा सुतीको कपड़ा लगाउन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका, ज्येष्ठ नागरिक एवं दीर्घरोगीहरूको विशेष हेरचाह गर्न सुझाव दिएका छन्। मंगलबारसम्म मधेस र कोशी प्रदेशका तराई भूभागमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 5,010 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अगिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रूपियाँ थियो। नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठकले सीमा सुरक्षा, व्यापार सहजीकरण, नागरिक सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चीनिया अधिकारी चु जिन साउनको नेतृत्वमा सम्पन्न बैठकले यस्तो साझा धारणा राखेको जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय र सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने विषयमा समझदारी भएको छ। बैठकमा नेपाल चीन बीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै सीमा क्षेत्रका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। विशेष गरी कामका सिलसिलामा केरूङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार तथा आवश्यक सहजीकरणका विषयमा पनि नेपाली पक्षले चीनी अधिकारीसँग आग्रह गरेको थियो। त्यसै गरी व्यापार तथा ढुवानीलाई सहज बनाउन रसुवा बाहिरका नेपाली गाड़ी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरूङ प्रवेशमा सहजीकरण गर्ने विषयमा सकारात्मक छलफल भएको छ। राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः अनुमति दिन सकिने संकेत चिनिया पक्षबाट आएपछि व्यवसायी र चालकहरू उत्साहित भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अवैध संरचना हटाउन पोखरा महानगरपालिकाद्वारा डोजर परिचालन, कञ्चनपुरमा कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमी रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो अपराध नियन्त्रण र सुरक्षामा समन्वय गरी नेपाल चीन सीमा समन्वय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। पोखरा महानगरपालिकाले फिर्के खोलामा अतिक्रमण गरी बनाएका अवैध संरचना हटाउन आज बिहानैदेखि डोजर परिचालन गरेको छ। फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो। महानगरपालिकाले 2080 साउनमा फिर्के खोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो। त्यो अध्ययनका क्रममा 8 किलोमिटर लामो खोलाको वहाव क्षेत्र र मापदण्डभित्र 160 भन्दा बढ़ी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार ती संरचनाहरूमध्ये 97 व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन्। धान खेतीको मुख्य याम नजिकै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौजदात रहेको रासायनिक मल वितरणको प्रक्रिया अघि बढ़ाइएको छ। शाखाले मौजदात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। अहिले शाखाको गोदाममा 1000 मेट्रिक टन यूरिया, 500 मेट्रिक टन डीएपी र 150 मेट्रिक टन पोटास मौजदात रहेको छ। शाखा प्रबन्धक हेमराज जोशीले सहकारी मार्फत कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो। उहाँका अनुसार मौजदात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटा अन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको छ। गएको साउनदेखि अहिलेसम्म शाखाले यूरियाको 9 कोटा र डीएपीको 7 कोटा वितरण गरिसकेको छ। एक कोटा बराबर 500 मेट्रिक टन मल हुने उहाँले बताउनुभयो। मौजदात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्रचार गरिएको छ। अब विदेशको खबर। अफगानिस्तानको उत्तरी प्रान्त बागलानमा आएको बाढ़ीका कारण महिला र बालबालिका सहित कम्तीमा 10 जनाको ज्यान गएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजलाई उद्धृत गर्दै चीनिया समाचार संस्था सिन्भाका अनुसार बाढ़ीले बागलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हरमदतका अनुसार बाढ़ीले 100 भन्दा धेरै आवासीय घरहरू क्षति बनाएको छ भने हजारौं एकड कृषि भूमि जलमग्न भएको छ। प्राकृतिक विपत्तिले प्रान्तको पहिले नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको खबरमा उल्लेख छ। अब खेल खबर। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। यो खेल बेलुकी 5 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुनेछ। यसअघि हिजो नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। नेपालले हिजोको खेल 25-18, 25-20 र 25-13 आफ्नो पक्षमा पार्यो। जितसँगै दुई खेलबाट 4 अंक जोडेको नेपाल समूह एकको दोस्रो स्थानमा छ। नेपालको सेमी फाइनल सम्भावना जीवितै छ। पराजित किर्गिस्तान 2 खेलबाट 3 अंकका साथ तेस्रो स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। किर्गिस्तानले मालदिव्सलाई 3-0 सोझो सेटमा हराएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो सुन तोलाको 2,90,900 रूपियाँमा कारोबार अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी र चालकहरू उत्साहित अफगानिस्तानको बागलानमा बाढ़ीका कारण 10 जनाको ज्यान गयो 100 भन्दा बढ़ी घरहरूमा क्षति र काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
2: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
16: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
14: पाठेघरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही ज्येष्ठ 29 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 900 13 र 98 095 12 871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-453-0653।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
22: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
23: सामुदायिक विद्यालयतर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकायतर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
24: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
23: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
24: यातायातको सुविधा भएको,
23: स्वच्छ खाने पानीको व्यवस्था भएको
24: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
23: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय सौडियार दान।

टेस्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 9847826873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884654 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: सिंगर नेम भोजराज काफ्ले टप 10 बोतल को पानी ले
2: हजुर बाले भन्ने।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, राहिदान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 08562607।
6: हेलो पिंकी,
7: बोल दिन।
6: एलईडी टीवी किन्न नजाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: साथै भन्दिनौ।
7: आई लभ यू पिंकुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
6: फोन नम्बर
7: 08562564752
6: 08562564752। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
9: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू:
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू:
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
9: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 98410170 98410170।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
10: मध्यपश्चिम ट्राङ चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दैछ। आज दिउँसो एक बजे बस्ने लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत पाँचौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धर्मेन्द्र कार्कीले संसदमा जवाब दिने कार्यसूची रहेको छ। प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा समसामयिक विषयमा विशेष समय राखिएको छ। बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ। विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। लुम्बिनी प्रदेशले भोलि 11 गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बुझिएको छ। थारू समुदायको खाना तथा परिकारलाई बजारीकरण गर्नका लागि महिलाहरूलाई प्रशिक्षित गरिएको छ। थारू समुदाय खानपानका हिसाबले धनी समुदाय भए पनि त्यसलाई आमदानीसँग जोड्न नसकिएको भन्दै थारू समुदायका महिलाहरूलाई आमदानीमा जोड्नका लागि प्रशिक्षण दिइएको हो। समाजमा वातावरणीय शिक्षाको विकास शिविरको आयोजना तथा डीकेए अस्ट्रियाको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिकाभित्रका थारू समुदायका महिलाहरूलाई थारू समुदायको खानपानलाई बजारीकरण गर्नका लागि प्रशिक्षण दिइएको हो। संस्थाका निर्देशक भागीराम चौधरीका अनुसार थारू समुदायको ढिक्री रोटी अनदी जस्ता खानाबाट बजारीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार तरकारीतर्फ घुँगी गंगटा माछा आलुको अचार सिन्कीको झोल लगायत निकै प्रसिद्ध छन् भने थारू समुदायले बनाएको जाँड र रक्सी पनि धेरैलाई मनपर्ने गर्छ। अब थारू समुदायका यस्ता परिकारलाई बजारीकरण गर्न सकेमा थारू समुदाय आर्थिक हिसाबले पछि पर्ने बजारीकरण गर्न नसकेमा थारू समुदाय आर्थिक हिसाबले पछि पर्ने उहाँको भनाई थियो। थारू समुदायको परम्परालाई संरक्षण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताउनुभयो। उहाँले आफ्नो पहिरन खानपान संस्कार संस्कृति जोगाउनु पर्ने अहिलेको मुख्य दायित्व रहेको समेत बताउनुभयो। सिटका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू स्वास्थ्यकर्मी जीवराज चौधरी भागी कृषि सहकारी संस्थाका अध्यक्ष यशोदा नेपाने सदस्य कमला गौतम मेलमिलाप सहजकर्ता रेश्मी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। चीनको ग्वान्जाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वान्जाउमा यही मे 21 देखि 23 सम्म आयोजित ग्वान्जाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य आध्यात्मिकता सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल अ लाइफ टाइम एक्सपीरियन्स अर्थात नेपाल जीवनभरको अनुभव भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक धार्मिक साहसिक आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायलाई जानकारी गराएको थियो। चीनको ग्वान्जाउ सहर हङकङ तथा ग्रेट वे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण बजारका रूपमा हेरिएको छ। विशेष गरी वेलनेस धार्मिक सांस्कृतिक र लग्जरी पर्यटनका क्षेत्रमा चिनिया पर्यटक आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। मेलाको उद्घाटन मे 21 मा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा गन्तव्य नेपाल सम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नेपाली कला संस्कृति र पर्यटन सम्पदा बारे चिनिया आगन्तुक तथा पर्यटन व्यवसायलाई जानकारी गराइएको थियो। र नेपाल निवृत्त शिक्षक समाज गढवा र राजपुरको चौथो परिषद जनता माध्यमिक विद्यालय गढवामा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपलदेव खनालको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित संयुक्त चौथो परिषदमा गढवाका सचिव खगेश्वर शर्माले गढवाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टंक बहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन
प्रस्तुत गर्नुभएको थियो। यसै गरी राजपुरका अध्यक्ष पूर्णबहादुर चौधरीको सांगठनिक प्रतिवेदन र सल्लाहकार योग बहादुर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिकाका प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो। संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजको पहिचानको लागि प्रकाशनलाई निरन्तरता दिनुपर्ने, निवृत्त शिक्षक उपयोगी र समाज उपयोगी वार्षिक कार्यक्रम बनाएर आगामी दिनमा लागू गर्नुपर्ने, शिक्षक तथा विद्यार्थी हित अनुकूलका रचनात्मक काम कुरा अगाडि सार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा संयुक्त चौथो परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल, विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा, केन्द्रीय प्रतिनिधि शशिधर गेवाली, जनता माध्यमिक विद्यालय गढवाका प्रधान अध्यापक रामसुरत यादव, शंकर माध्यमिक विद्यालय खरदरीका प्रधान अध्यापक अशोक कुमार यादव, नेपाल निवृत्त शिक्षक समाज लमई नगर समितिका अध्यक्ष तुलसीराम अधिकारी, राप्ती समितिका उपाध्यक्ष कृष्णराज पौडेल, गढवाका आजीवन सदस्य रामगोपाल यादव, राजपुरका आजीवन सदस्य शेरबहादुर भण्डारी लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा गढवाका 14 जना र राजपुरका 3 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका अंक 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा राजपुर समितिका अध्यक्ष पूर्णबहादुर चौधरीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने गढवाका सचिव खगेश्वर शर्माले सहजीकरण गर्नुभएको थियो। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477779
9: र 98578309।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
10: हाम्रा विशेषताहरू,
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौ, स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिनिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराहै ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141
6: बजाज आरी फ्री सर्भिस क्याम्प
7: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
6: सर्भिस चार्जमा 50% छुट
7: इन्जिन आयलमा 18% छुट
6: टायर किन्दा 10% छुट
7: पाठ पूर्जामा 10% छुट
6: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
7: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ
6: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
0: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
8: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाएँ
7: सम्पर्क फोन नम्बर 082-5563-919 सम्पर्क मोबाइल नम्बर 98-647-22-656 97-055-51-135 र 98-128-45-955

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङग्यारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: हीरा काटने हीरै मा राखे
9: नमस्ते म रामकृष्ण ढकाल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज

0: 아미존 모자르니 시카리움 시카리
1: पुरे डायलेक्ट मलाई चाहियो।
2: भीएफएक्स सिनेमाज को राही दस नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
2: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि, होइन र?
2: यो त ठ्याक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: घिमिरेले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
5: स्वदेश तथा विदेशका फाइभ स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू:
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: र वेट्रेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू:
6: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 9841017090, 9841017090।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: मध्य पश्चिम चाइन च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिनुभएको छ। आज आयोजित एक कार्यक्रममा बोल्दै विदेशी विश्वविद्यालय सम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकाले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभएको हो। उहाँका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृत तथा रायपछि मन्त्री परिषद पेश गरिने उहाँले जानकारी दिनुभयो। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उहाँको भनाइ छ। विदेशी विश्वविद्यालयहरूसँग सम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावली मार्फत स्पष्ट पार्ने उहाँले बताउनुभयो। उहाँका अनुसार शिक्षा मन्त्रालयले हाल 3 नियमावली एकसाथ अघि बढ़ाइरहेको छ। त्यसमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श कन्सल्टेन्ट संस्था नियमावली सम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालय सम्बद्ध कलेज नियमन सम्बन्धी नियमावली रहेका छन्। शिक्षा ऐन तत्काल संसदको चालू अधिवेशनमा ल्याउन नसकिएकाले शिक्षा नियमावली अगाडि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि पनि कार्य अगाडि बढ़ाइसकिएको जानकारी दिनुभयो। थारू समुदायको खाना तथा परिकारलाई बजारीकरण गर्नका लागि महिलाहरूलाई प्रशिक्षित गरिएको छ। थारू समुदाय खानपानका हिसाबले धनी समुदाय भए पनि त्यसलाई आमदानीसँग जोड्न नसकिएको धेरै थारू समुदायका महिलाहरूलाई आमदानीमा जोड्नका लागि प्रशिक्षण दिइएको हो। समाजमा वातावरणीय शिक्षाको विकास शिविरको आयोजना तथा डीकेए अस्ट्रियाको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका भित्रका थारू समुदायका महिलाहरूलाई थारू समुदायको खानपानलाई बजारीकरण गर्नका लागि प्रशिक्षण दिइएको हो। संस्थाका निर्देशन भागीराम चौधरीका अनुसार थारू समुदायको ढिक्री, रोटी, अनदी जस्ता खानालाई बजारीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार तरकारीतर्फ घुङ्गी, गंगटा, माछा, आलुको अचार, सिन्कीको झोल लगायत निकै प्रसिद्ध छन् भने थारू समुदायले बनाएको जाँड र रक्सी पनि धेरैलाई मनपर्ने गर्छ। अब थारू समुदायका यस्ता परिकारलाई बजारीकरण गर्न सकेमा नसकेमा थारू समुदाय आर्थिक हिसाबले पछि पर्ने उहाँको भनाई थियो। थारू समुदायले परम्परालाई संरक्षण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो। उहाँले आफ्नो पहिरन, खानपान, संस्कार, संस्कृति जोगाउनु पर्ने अहिलेको मुख्य दायित्व रहेको समेत बताउनुभयो। सेडका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू स्वास्थ्यकर्मी जीवराज चौधरी, भागी कृषि सहकारी संस्थाका अध्यक्ष यशोदा नेपाने, सदस्य कमला गौतम, मेलमिलाप सहजकर्ता रेशमी चौधरी लगायतले मन्तव्य राख्नु भएको थियो। पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङसहित बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अत्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लामा धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्र बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। र चीनको गन्झाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान प्रदान गरिएको छ। चीनको गन्झाउमा यही मे 21 23 आयोजित गन्झाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा ऐतिहासिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले तीन दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल अ लाइफटाइम एक्सपीरियन्स अर्थात नेपाल जीवनभरको अनुभव भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो।
मेलामा नेपाली सांस्कृतिक धार्मिक साहसिक आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायलाई जानकारी गराएको थियो। चीनको ग्वांझाउ शहर हङकङ तथा ग्रेट वे एरिया नजिकको प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले नेपाली पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण बजारका रूपमा हेरिएको छ। विशेष गरी वेलनेस धार्मिक सांस्कृतिक र लग्जरी पर्यटन क्षेत्रमा चिनिया पर्यटन आकर्षित गर्ने सम्भावना उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। मेलाको उद्घाटनका दिन 21 मेमा नेपाली सांस्कृतिक नृत्य प्रस्तुति तथा गन्तव्य नेपाल सम्बन्धी विशेष प्रस्तुति आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नेपाली कला संस्कृति र पर्यटन सम्पदा बारे चिनिया आगन्तुक तथा पर्यटन व्यवसायलाई जानकारी गराइएको थियो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: Pro, eat like pro.
1: Rasita pao from 2 and 4 sucks.
2: So yes, ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
4: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
5: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
4: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
7: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
8: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
9: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848204040।
8: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
8: सामुदायिक विद्यालय तर्फ SCE मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियार दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू,
9: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
8: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
9: यातायातको सुविधा भएको,
8: स्वच्छ खाने पानीको व्यवस्था भएको
9: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
8: प्रधान अध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-4-49-73-033। सहायक प्रधान अध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-4-78-41-649। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
8: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
9: महिनावारीमा समस्या महिनावारी रोकिनु
7: श्वेत पर्दरक पिसाब पोल्ने समस्या
9: पाछेघरमा समस्या पाछेघर खस्नेको समस्या
7: पाठेघरमा मासु पलाउने
9: निसन्तान महिलाको चेक जाँच
7: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति 8 जेष्ठ 29 गते शुक्रबार
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
11: खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-847 082-595-847
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
14: उपचार हुने रोगहरू
13: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
14: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
13: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
14: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
13: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
14: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
13: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराही 15 बिटु चौक दाङ। सम्पर्क फोन नम्बर 9866 61694।

0: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला सीमा विवादका कारण कर्णाली करिडोर पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई, प्रभावित लामपाटा क्षेत्रमा संयुक्त सुरक्षा फौज परिचालन। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 ज्यान गयो, 50 भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोलीको घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो। नेपाल खबरमा अब पूरा खबर। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायत समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलाधारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण भएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टै स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटाका व्यक्तिका घरमा लुटपाट, तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका बासिन्दा बीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एनटी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका जानकारीका अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भुलन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ को मूल्य बढ़ेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाइ छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 MW सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2 लाख MW सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्रैकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका मा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्य टोली घोषणा गरेको हो। 13 वटा देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र मालदिव्स छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेकिस्तान स्थान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तेजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद सीमा विवादका कारण कर्णाली करोड पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।

0: 94.4 मेगाहर्ज़मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825562018।
7: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825562775।
8: सम्पर्क नम्बर 98478826873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
17: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
18: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
18: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
14: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
19: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
21: सम्पर्क फोन नम्बर 0825902222।
16: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
22: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
23: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार।
5: डाक्टरद्वारा दिइने सेवाहरू
22: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार।
23: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
23: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार।
0: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12-861।
1: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: डाक्टरद्वारा दिने सेवाहरू:
10: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
23: बाङ्गा टिङ्गा दाँत मिलाउने,
10: शल्यक्रिया गरेर दाँत निकाल्ने,
23: खाली ठाउँमा दाँत भर्ने,
10: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
23: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
25: हाम्रा सेवाहरू:
24: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
25: छाती, दम, निमोनिया, खोकी, छेरोग,
24: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
25: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
24: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
24: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
25: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
24: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
25: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
24: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
24: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
24: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: दीपक स्ट्रेट। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 98-578-32-819 र 98-578-32-223।
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
13: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
14: सम्पर्क मोबाइल नम्बर 98-578-44-722, 98-578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला चाहिँ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
18: बजाज आरी फ्री सर्भिस क्याम्प।
19: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
18: सर्भिस चार्जमा 50% छुट,
19: इन्जिन आयलमा 18% छुट,
18: टायर किन्दा 10% छुट,
19: पार्ट पुर्जामा 10% छुट,
18: आगामी 4 सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
19: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गते सम्म रहनेछ।
18: सुनेर हैन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्स को पिंक स्टिकर हेरेर जिनेउन हो कि हैन छुट्याउ।
8: थप जानकारी को लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
20: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाई।
19: सम्पर्क फोन नम्बर 0825 63 919, सम्पर्क मोबाइल नम्बर 98647222656, 97055135 र 98128495955।
21: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेटलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक न्यायमा केन्द्रित गर्ने भएको छ। लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक 2083 का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले कृषि, उद्योग, पर्यटन, ऊर्जा तथा पूर्वाधार क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अघि बढ़ाइने बताउनुभयो। उहाँले प्रदेशभित्र रोजगारी सिर्जना गर्न युवा लक्षित शिवमूलक तालिम, स्वरोजगार तथा स्टार्टअप कार्यक्रम संचालन गरिने जानकारी दिनुभयो। उत्पादनमुखी क्षेत्रमा लगानी वृद्धि गर्दै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग मार्फत अर्थतन्त्रलाई चलायमान बनाइने मन्त्री कार्कीको भनाइ थियो। प्रदेश सरकारले डिजिटल प्रविधि मैत्री शासन प्रणाली विस्तार, चालू खर्च नियन्त्रण तथा अधूरा र बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने नीति लिएको बताउनुभयो। स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा सामाजिक सशक्तिकरणका कार्यक्रमलाई समेत आगामी बजेटमा विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ। यसैगरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा आरोग्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने नीति पनि सरकारले अघि सारेको छ। प्रदेश सरकारले पर्यटन पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप कार र माइक्रोबस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ। सबैभन्दा धेरै गाड़ी दुर्घटना दिउँसो 12 बजेदेखि राति 12 बजेसम्म भएका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। यस अवधिमा 137 दुर्घटना चालकको असक्षमता, 133 दुर्घटना यात्रुले हतारमा बाटो काट्नु, 112 दुर्घटना जाँड रक्सी खाएर गाड़ी चलाउनु तथा 46 दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिनुभएको छ। विदेशी विश्वविद्यालय सम्बद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकाले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभएको हो। उहाँका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृति तथा रायपछि मन्त्री परिषदमा पेश गरिने उहाँले जानकारी दिनुभयो। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उहाँको भनाइ छ। विदेशी विश्वविद्यालय सम्बद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावली मार्फत स्पष्ट पार्ने उहाँले बताउनुभयो। उहाँका अनुसार शिक्षा मन्त्रालयले हाल 3 नियमावली एकसाथ अघि बढ़ाइरहेको छ। त्यसमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श कन्सल्टेन्सी संस्था नियमन सम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालय सम्बद्ध कलेज नियमन सम्बन्धी नियमावली रहेका छन्। शिक्षा ऐन तत्काल संसदको चालू अधिवेशनमा ल्याउन नसकिएकाले शिक्षा नियमावली अगाडि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलानका लागि पनि कार्य अगाडि बढ़ाइएको जानकारी दिनुभयो। र वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87,00,00,000 मूल्य पर्ने वस्तु तथा सामान आयात भएको छ। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू अवधिको सोही अवधिमा यो नाका हुँदै 1,02,44,00,00,000 अर्थात 15% बढ़ी सामान भित्रिएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज हुने आयातमा बढ़ोत्तरी भएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको बताउनुभयो, जबकि गत आर्थिक वर्षको 10 महिनामा भने रू 6,92,43 करोड़ मूल्यका वस्तु तथा सामान आयात भएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा 1,81,77 करोड़ मूल्य पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। त्यसै गरी सोही अवधिमा 69,72,42 करोड़ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ। 57,66 करोड़ मूल्य पर्ने मिसिनरी तथा पाटपूर्जा आयात भएको छ। त्यसै गरी 55,07 करोड़ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: का बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: यसै त सक्यो आमा तर जति खुशी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
3: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
4: दीपशिखा कलेजमा क्लास 11 लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
5: प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजेसम्म भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गतेसम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहिदान सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0291 र 97-76-18-807

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्केर हुन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेटरेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 9841017009, 9841017009।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: 바른발 Redmi A7 Go A7 Pro 아들이 할로
1: Let's go 6.9인치 산다 디스플레이 AI 파워드 카메라 2번째 워런티 사이트 Redmi A7 마 5200mAh 타타 Redmi A7 Pro 마 6000mAh 파워풀 배터리 코 사트 탑 아태드닉 비시스타 하루레 다바이코 만지쳐 바른발
2: सामुदायिक विद्यालय तर्फ एसई मा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौरियारदाङ मा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
3: यातायातको सुविधा भएको
2: स्वच्छ खानेपानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9478141639 श्री माध्यमिक विद्यालय सौडियारदान
4: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
5: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
6: महिनावारीमा समस्या महिनावारी रोकिनु
4: श्वेत पर्दर पिसाब पोल्ने समस्या
6: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
4: पाठेघरमा मासु पलाउने
6: निसन्तान महिलाको चेक जाँच
4: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
7: बिरामी जाँच निमिति यही ज्येष्ठ 29 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9805912871
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: नमस्ते दाई भाउजू होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको
9: नमस्ते नमस्ते
10: कता हिँड्नु नि बाबु बजारतिर नि
11: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
12: लौ हेर किन नहुनु दाई हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
11: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान
13: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्ती रोड छोराही दाङ
14: सम्पर्क मोबाइल 9847797977
15: र 9585830689
16: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 5 बजेको छ

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। थारू समुदायको खाना औ परिकार हनर बजारीकरण करकलाग महिलाको नक्ता प्रशिक्षित करगेल बा। थारू समुदाय खानपानको हिसाबले धनी समुदाय हुइलसथे उहेन आमदानी से ज्वार निसेक जिल्ला कति थारू समुदायको महिलाको नक्ला आमदानीमा ज्वारकलाग प्रशिक्षण देगिलक हो। समाजमा बाटा भरिने शिक्षाको विकास सिटको आयोजना तथा डीकेए अस्ट्रेलियाका आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिकाका भित्तरका थारू समुदायका महिलाको नक्ला थारू समुदायको खानपान हन बजारीकरण करकला प्रशिक्षण देगिलक हो। संस्थाको निर्देशन भागीराम चौधरीका अनुसार थारू समुदायका ढिक्री रोटी अन्दिक जस्तो खाना हन बजारीकरण गर्न अघिका अवस्था आवश्यकता रलक बटुवा राख्ला। उहाँका अनुसार तरकारी हो र घोङ्गी गेक्ता मच्छी आलुक अचार सिन्कीको झार लगायत निकै धिउर प्रसिद्ध रहल बाटक लसे थारू समुदाय से बनागिलक जार ओ रक्सीफे धिउर जाइन लाग मन पर्ना कर्था। आप थारू समुदायको असिन परिकार हन बजारीकरण करकला निसेक लसे थारू समुदाय आर्थिक हिसाब से पास पर्ना उहाँका काहिर लहिन। थारू समुदायको परम्परा हन संरक्षण कर पर्ना तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का बतुवा रखल। उहाँसे आपन पहिरन खानपान संस्कार संस्कृति जोगाइ पर्ना अखिक मुख्य दायित्व रलक समेत बटुवा राख्ल। सिटका अध्यक्ष राममोती चौधरीका अध्यक्षतामा हुलक कार्यक्रममा थारू स्वास्थ्य कर्मी जीवराज चौधरी भाग्य कृषि सहकारी संस्थाका अध्यक्ष यशोधार निपानी सदस्य कमला गौतम मेलमिलाप र सहजकर्ता रेश्मी चौधरी लगायतले मन्तव्य व्यक्त गरल रह। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट हन उत्पादन वृद्धि रोजगारी सिर्जना पूर्वाधार विकास र सामाजिक न्यायमा केन्द्रित गर्न हो रहल। लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक 2083 सिद्धान्त ओ प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्केसी कृषि उद्योग पर्यटन ऊर्जा तथा पूर्वाधार क्षेत्र हुन आर्थिक समृद्धिको मुख्य आधारको रूपमा अघि बढाजना बटुवा राख्ल। उहाँसे प्रदेशभित्र रोजगारी सिर्जना गर्न कर युवा लक्षित सिक्मूलक तालिम स्वरोजगार तथा स्टाफ अप कार्यक्रम संचालन कर्जिना जानकारी दिएर उत्पादन मुख्य क्षेत्रमा लगानी वृद्धि गर्दै स्थानीय स्रोत ओ साधनको अधिकतम उपयोग मार्फत अर्थतन्त्र हन चलायमान बनिना मन्त्री कार्कीको काहिर लहिन। प्रदेश सरकारले डिजिटल प्रविधि मैत्री शासन प्रणाली विस्तार चालू खर्च नियन्त्रण तथा अधुरा ओ बहुवर्षीय योजना हन प्राथमिकतामा धैकन बजेट विनियोजन गर्न नीति अनलग जनागिल बा। स्वास्थ्य शिक्षा कृषि पर्यटन तथा सामाजिक सशक्तिकरणको लागि कार्यक्रम हन समेत आगामी बजेटमा विशेष प्राथमिकता उल्लेख करगेल बा। ओस्तांक लुम्बिनी हन अन्तर्राष्ट्रिय धार्मिक तथा आरोग्य पर्यटन केन्द्रको रूपमा विकास गर्न नीतिफे सरकारसे अघि अघारिसा राखल। प्रदेश सरकारसे पर्यटन पूर्वाधार विस्तार सेवा प्रवाह सुधार तथा निजी क्षेत्रको सहकार्य हन थप प्रभावकारी बनिना लक्ष्य लेलक जनागिल बा। नेपाल निवृत्त शिक्षक समाज गढवा औ राजपुरका चौथो परिषद जनता माध्यमिक विद्यालय गढवामा संयुक्त रूपमा सम्पन्न हो रहल। नेपाल निवृत्त शिक्षक समाज गढवाको अध्यक्ष कपिल देव खनालका अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको बरपौना एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यमा संचालित संयुक्त चौथो परिषदमा गढवाको सचिव खगेश्वर शर्मासे गढवाको सांगठनिक प्रतिवेदन ओ कोषाध्यक्ष टंक बहादुर बुढाथोकेसे आर्थिक प्रतिवेदन प्रस्तुत करल रह। उसनाक राजपुरका अध्यक्ष पूर्ण बहादुर चौधरीसे सांगठनिक प्रतिवेदन ओ सल्लाहकार योग बहादुर यादवसे आर्थिक प्रतिवेदन प्रस्तुत करल रह। दुनु पालिकाको प्रतिवेदनमा छलफल कैकन पारित करगिल रह। संयुक्त चौथो परिषदमा बोल्न वक्ताउनसे नेपाल निवृत्त शिक्षक समाजको पहिचान कलाको प्रकाशन हन निरन्तरता दिए पर्ना निवृत्त शिक्षक उपयोगी ओ समाज उपयोगी वार्षिक कार्यक्रम बनाकन आगामी दिनमा लागू गर पर्ना शिक्षक ओ विद्यार्थी हित अनुकूलको रचनात्मक काम बाधन अघि सार पर्ना विचार व्यक्त करल रह। उक्त अवसरमा संयुक्त चौथो परिषद सफलताको शुभकामना व्यक्त गर्नमा प्रमुख अतिथि जिल्ला अध्यक्ष गोविन्द पौडेल विशिष्ट अतिथि जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा केन्द्रीय प्रतिनिधि शशिधर गेवाली जनता माध्यमिक विद्यालय गढवाको प्रधानाध्यापक राम सुरत चौ यादव शंकर माध्यमिक विद्यालय खरदरियाका प्रधानाध्यापक अशोक कुमार यादव नेपाल निवृत्त शिक्षक समाज लमै नगर समितिका अध्यक्ष तुल
श्रीराम अधिकारी, राप्ती समितिको उपाध्यक्ष कृष्णराज पौडेल, गढ़वाका आजीवन सदस्य राम गोपाल यादव, राजपुरका आजीवन सदस्य शेरबहादुर भण्डारी लगायत रह। उ अवसरमा गढ़वाका 14 जना व राजपुरका 3 जना लौवा आजीवन सदस्यको नक्ला आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजका हाम्रो चिनारी नामक स्मारिका अंक 4 व समाजको लोगो अंकित ब्याज समेत वितरण करगिल रह। उठा दाजु थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्ज्याफे थारूभाषक मध्यपश्चिम खबर सुन सक्ने बाटी अखसक खबरमा से समाचार कक्ष कसकको संग्रहणसँग मैशालिक राम चौधरी विदाई टू रिजी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: नेपाली जूता घर
2: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
1: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
2: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
1: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
2: सम्पर्क मोबाइल नम्बर 98577175546
3: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
4: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
3: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
4: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
3: तालिममा दिइने विषयहरू
4: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
3: स्पेशल सेफ तालिम
4: जापानिज सुशी तालिम
3: वेट्रेस
4: टुरिस्ट गाइड
3: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
3: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
4: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
3: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
4: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
5: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
3: सम्पर्क मोबाइल 98410170 98410170
4: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइज, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: बजाज आरी फ्री सर्भिस क्याम्प।
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
2: सर्भिस चार्जमा 50% छुट,
3: इन्जिन आयलमा 18% छुट,
2: टायर किन्दा 10% छुट,
3: पार्ट पुर्जामा 10% छुट।
2: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
3: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
2: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
2: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाई।
3: सम्पर्क फोन नम्बर 082-5563-919, सम्पर्क मोबाइल नम्बर 98-647-22-656, 97-055-51-135 र 98-128-45-955।
5: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय चौडियार दाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू:
6: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
5: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
6: यातायातको सुविधा भएको,
5: स्वच्छ खाने पानीको व्यवस्था भएको
6: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
5: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98-449-73-033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98-478-41-639। श्री माध्यमिक विद्यालय चौडियार दाङ।

नमस्कार। मृगौला बचाओ अभियानको साप्ताहिक रेडियो सचेतना कार्यक्रममा यहाँहरूलाई स्वागत तथा अभिवादन। म डाक्टर ऋषि कुमार काफले, मृगौला रोग विशेषज्ञ। मृगौला बचाओ अभियानको तर्फबाट मृगौला बचाओ अभियानकै अन्तर्गत विभिन्न विषयलाई लिएर कसरी मृगौला स्वस्थ राख्ने, के गर्यो भने मृगौला स्वस्थ रहन्छ र साथसाथमा मृगौला स्वस्थ भए नभएको थाहा पाउने सजिलो तरिकाको बारेमा कुरा गरिरहेका छौं। जो जो एफएमबाट यहाँले यो सुन्न पाउनु भएको छ त्यो त्यो सहायता पुर्याउने र यसलाई त्यो हाम्रो आवाज तपाईँसम्म पुर्याउन सहयोग पुर्याउने सबैजनालाई धन्यवाद दिँदै आज हामी फेरि त्यही एउटै कुरामा अगाडि बढाउन चाहन्छौ। कुरा मृगौला स्वस्थ रह्यो भने तपाईँ हामीलाई केही समस्या छैन, तर त्यो मृगौला स्वस्थ छ वा छैन थाहा पाउन मृगौला बिग्रेर धेरै अगाडि बढिसकेपछि मात्र अथवा धेरै नै छोटो अवधिमा मृगौला एक्कासी बिग्रिन गयो भने मात्रै थाहा पाइन्छ। तब त्यसपछि लक्षण हुन्छ। हामीले सामान्यतया सिकेको कुरा के हो भने लक्षण भएपछि डाक्टर कहाँ जानुपर्छ, अस्पताल जानुपर्छ, उपचार गर्नुपर्छ। तर यो कुरा मृगौला उपचारको हकमा लाग्दैन, लाग्नु त लागिरहेको छ, अहिले पनि भएको त कुरा त्यही नै छ। मान्छेहरू लक्षण भएपछि आउँछन्, आउँदाखेरि हामीले बारम्बार एउटै कुरा दोहोऱ्याउनु पर्छ, तपाईँ आउँदा ढिलो भयो, तपाईँको दुईटै मृगौला बिग्रिसके, अब तपाईँसँग विकल्प औषधि खाएर यो रोगलाई क्रमशः ढिलो पार्ने, मृगौला रोग बिग्रिँदै जाने क्रम बिस्तारै सुस्त गति पार्ने बाहेक तपाईँसँग विकल्प केही छैन। अन्ततो गत्वा बाँचिरहेको खण्डमा, किनभने मृगौला बिग्रिँदै गएको बहतको पिरियडमा शरीर कमजोर हुन्छ, शरीर कमजोर हुँदा अन्य अरू कडा रोगहरूले आक्रमण गरेर ज्यान जान सक्ने जोखिम बढ्छ। त्यसैले यदि त्यो व्यक्ति स्वस्थ नभए पनि बाहिरबाट औषधि खाएर विभिन्न तरिकाले उपचार गरिरहेको व्यक्ति ठिकै स्थितिमा रहेको खण्डमा मृगौला बिग्रिँदै गएर एक दिन यस्तो आउँछ जब त्यो व्यक्तिले आफू बाँच्नको लागि कि त डायलिसिसको सहायता लिनुपर्छ कि मृगौला प्रत्यारोपण गर्नुपर्छ। दुवै खर्चिला झन्झटिला सजिलो नभएको तथ्य सबैलाई थाहा छ। यही थाहा भएर धेरै मान्छेहरूले मृगौलाको डायलिसिस गर्नु नपरोस् भन्ने खालको रूपमा चेतना जागेको केही हदसम्म पाइएको छ। तर त्यो चेतना मात्रै जागेर ज्ञान मात्रै भएर के पनि काम गर्दैन। त्यो जानकारी बमोजिम तपाईँ हामीले आफ्नो जीवनमा उतार्यौं कि उतारेनौ। जस्तो मृगौला बचाउ अभियानले भनिरहेको मृगौला बचाउनको लागि, मृगौला स्वस्थ राख्नको लागि गर्नुपर्ने कुरा के हुन्, जे भनेको छ, जे तपाईँले थाहा पाउनु भएको छ, जे तपाईँले बुझ्नु भएको छ, बुझेर मात्रै काम चल्दैन। त्यो बुझेको जानेको कुरा आफूले व्यवहारमा उतार्नु पर्छ। र धेरै व्यक्तिहरूमा के भेटिएको छ भने ज्ञान छ, थाहा छ, पानी पिउनु पर्छ, व्यायाम गर्नुपर्छ, हिँड्नु पर्छ, स्वस्थ खाना खानुपर्छ, चुरोट खैनी जान रक्सी खान हुँदैन, तर तपाईँले के देखिरहनु भएको छ भने अधिकांश व्यक्तिहरूलाई यी कुरा गर्न मन लाग्दैन। पानी पनि प्यास लागे खाइदिने, नभए नखाने, हिँड्न पनि एउटा निरन्तरता दिन नसक्ने, खानेकुरा पनि खान पाएपछि नछोड्ने, बाल्न नसक्ने र अनुशासनमा बस्न नसक्ने। जब अनुशासनमा बस्न भन्यो भने चाहिँ गाह्रो पर्ने, सायद त्यो अरू कसैको लागि गरे हो कि भने यस्तो भान हुन्छ। म मेरो शरीरलाई स्वस्थ राख्न अनुशासनमा बस्छु र मैले यो कुरा गर्नुपर्छ भन्ने ज्ञान नभएको होइन। अहिले धेरै व्यक्तिहरूलाई ज्ञान भइसकेको छ, तर ज्ञान भए पनि व्यवहारमा उतार्ने कम चाहिँ कम छ। यो किन कम छ
तिब्बतीहरूले आफै नै जानु, व्यस्तताको कारणले अथवा नगरी पनि हुन्छ भन्ने कारणले, अथवा मैले ज्ञान पाइहालेँ, ज्ञान भएपछि मलाई काम चलिहाल्छ भन्ने कारणले, के कारणले हो त्यो त उनीहरू आफै जानुन्। तर विज्ञानले के भन्छ भने जानेर मात्रै काम चल्दैन, ज्ञान भएर स्वस्थ हुँदैन। स्वस्थ हुन ज्ञान बमोजिमको कुरा गर्नुपर्छ, खानेकुरा बार्नु पर्छ, हिँड्नु पर्छ, पानी पिउनु पर्छ, समयमा सुत्नु पर्छ, खान नहुने कुरा चुरोड खाइने जाँड रक्सी खान हुँदैन, पेन किलर खान हुँदैन, जथाभावी एन्टिबायोटिक खान हुँदैन। यी सबै कुराहरू थाहा नभएको होइन, अधिकांश व्यक्तिहरूलाई थाहा छ, कति त व्यक्तिहरूले थाहा नपाएर पनि त्यसको जोखिम मोलिरहनु भएको छ। सबभन्दा ठूलो जोखिम हामीले के मोलेका छौं भने म स्वस्थ छु हो। 90% व्यक्तिहरू स्वस्थ छन्, लगभग 8-10% व्यक्तिहरू रोगी छन्। उनीहरूको शरीरमा रोग कुनै न कुनै रूपमा छ भन्ने कुरा आँकडाले देखाउँछ, विश्व तथ्याङ्कले देखाउँछ। तर यो 10% को हुन्, कहाँ बस्छन्, के गर्छन्, कसरी चिनिन्छ? अह, चिन्न सकिँदैन। हामीहरूको बीचमै, हामी सँगसँगै बसेका, हामी सँगसँगै उठबस गरेका हाम्रा छिमेकीहरू, नातेदारहरू, हाम्रै गाउँलेहरू, हाम्रै सहरवासीहरू, उनीहरू नै हुन्। बाहिरबाट तपाईँ हामीले देख्दाखेरि उनीहरूलाई रोगी भनेर छुट्याउन सक्दैन, तर उनीहरूको शरीरमा रोग सुरु भइसक्यो। अब यहाँ सबभन्दा महत्वपूर्ण कुरा नै त्यही छ, जबसम्म तपाईँ हामीले आफ्नो पिसाब जाँच गरेर, रगत जाँच गरेर मृगौला स्वस्थ छ भन्ने कुरा थाहा पाउँदैनौ, तबसम्म लक्षण नभएको कारणले मलाई केही पनि दुःख छैन, मलाई केही पनि तकलिफ छैन, मलाई कुनै पनि अप्ठ्यारो छैन, त्यसैले म स्वस्थ हुँ भनेर भन्ने जुन प्रक्रिया छ त्यो सही मान्न सकिँदैन। किनभने तपाईँ हामीले सोद्धाखेरि म स्वस्थ छु भने सोचेको छु, तर भोलि जाँच गर्न जाँदाखेरि मृगौला कमजोर भएको अथवा पिसाबमा प्रोटिन बगेको हुन सक्छ नि, अलिकति पिसाबमा प्रोटिन जाँदैमा आउन त पर्ने हो, लक्षण त आउनु पर्ने हो, प्रोटिन पिसाबमा जान नहुने हो, गएपछिको रूपमा लक्षण आउनु पर्ने हो, तर लक्षण आउँदैन अथवा आएका लक्षणलाई हामीले ठम्ब्याउन सक्दैनौ। अब जाँचेपछि मलाई अलिकति पिसाबमा केही भएको जस्तो लाग्छ भनेर भन्नु फरक कुरा हो, तर मेरो पिसाबमा केही समस्या पर्यो कि भनेर जाँच्न आउने व्यक्तिहरू मध्येमा धेरै कम व्यक्ति मात्रै त्यस्तो व्यक्ति आउने भेटिन्छ, थाहा पनि हुँदैन उनीहरूलाई। भोलि खराबी देखेपछि कुर्बा तपाईँको पिसाबमा खराबी छ नि त भन्दाखेरि छ र मलाई त केही पनि तकलिफ छैन भन्ने हुन्छ। त्यसैले अहिलेसम्म हामीले सिकेको, जानेको, बुझेको कुरा के हो भने जब समस्या हुन्छ, जब केही अप्ठ्यारो पर्छ, त्यतिखेर दौडिने, त्यतिखेर अस्पताल जाने, त्यतिखेर डाक्टर कहाँ जाने, यो काम हामीले गर्दै आएका हौं। विश्वभरि अहिले पनि यही कुरा भइरहेको छ, यही कुरा धोइरहेको छ, तर यो ठिक होइन रहेछ। ठिक छ, रोग लागेका व्यक्तिलाई, लक्षण भएका व्यक्तिहरूले अस्पताल गएर डाक्टरलाई भेटेर उपचार गरेर गर्नु एउटा कुरा पछि हो, तर स्वस्थ व्यक्तिले लक्षण नहुन्जेलसम्म कुरेर बस्नु चाहिँ गल्ती हुने रहेछ। स्वस्थ व्यक्तिले पनि वर्षमा एक पटक कम्तीमा मेरो मृगौला कस्तो छ भने जाँच दिएको खण्डमा आफू स्वस्थ भए नभएको तत्क्षण थाहा हुन्छ। पिसाब जाँच गर्नुभयो, पिसाबमा प्रोटिन कहाँ छैन, अरू कुनै खराबी छैन भनेपछि मृगौलामा रोग छैन, र ब्लड जाँच गर्नुभयो, रगत जाँच गर्दा क्रिएटिनिन जाँच गर्नुभयो, क्रिएटिनिन ठिक छ, जति हुनुपर्ने त्योभन्दा तलै छ, बिजेमा छ, भने चाहिँ के बुझ्यो भने मृगौलामा बिग्रेको छैन, मृगौला बिग्रेको छैन र मृगौला रोग लागेको छैन। भनेपछि जुन तरिकाले तपाईँले आफ्नो जीवनशैली बिताइरहनु भएको छ त्यसलाई त्यही अनुसार बिताए हुन्छ, अथवा त्यहाँ पनि यदि केही कुरा गरिएका छैनन् खानपिनमा, चुरुड खाइने जाँड रक्सीमा, अथवा चाहिँ व्यायाम गर्ने कुराहरू गरिएका छैनन् भने गरेको त राम्रो नि, स्वस्थ रहन गरिने प्रक्रियाहरू त जुनसुकै बेला जसले जुन अवस्थामा सुरु गरे पनि फरक पर्दैन। विज्ञानले त्यही भन्छ कि कुनै पनि राम्रो कुरा गर्न, खाना स्वस्थ खान, समयमा हिँड्न, समयमा सुत्न, नखानै हुने कुरा छोडिदिने,
अथवा त्यसलाई खाइरहेको भए पनि छोडिदिने र कति कुराहरूको मात्रा बढी छ भने त्यसलाई घटाउने कुराहरू पनि नुन चर्को खाने गरेका छ भने नुन कम खाने ठिक छ नि त नुन ठिक्क खाने बेस्ट छ नि त छोड्नै पर्छ भन्ने होइन तर चर्को खाइरहनु त ठिक होइन भोलि प्रेसर बढेपछि मात्रै नुन बन्द गर्ने त्यो त त्यति सहज भएन त्यसैले मृगौला बचाउ अभियान भन्छ तपाईँ हामीले आफ्नो मृगौला कस्तो छ भन्ने जबसम्म हामीले सोध्दैनौ तबसम्म हामीले मेरो मृगौला कस्तो छ भनेर सुन्न सोध्ने व्यक्तिले पिसाब जाँच गर्न जाँदैन रगत जाँच गर्न जाँदैन तपाईँ हामीले मेरो मृगौला कस्तो छ भनेर सोध्नुभयो भने अब तपाईँ खोज्नुहुन्छ मेरो मृगौला पत्ता लाउने कसरी मेरो मृगौला स्वस्थ छ कि छैन मेरो मृगौलाले काम राम्रो गरेको छ कि छैन यति कुरा थाहा पाउनुको लागि अब तपाईँ पुग्नुहुन्छ प्रयोगशाला तपाईँ अस्पताल पुग्नुहुन्छ र अब तपाईँ रोगी हुनुहुन्न तपाईँ निरोगी हुनुहुन्छ तर तपाईँ ढुक्क हुन चाहनुहुन्छ भने अब तपाईँले के गर्नुहुन्छ पिसाबमा प्रोटिन बगे नगएको चेक गर्नुहुन्छ र ब्लडमा क्रिएटिनिन गई नगएको बढी भएको नभएको चेक गर्नुहुन्छ यी दुईटा कुरा गर्नुभयो भने अवश्य पनि तपाईँले ढुक्कसँग मेरो मृगौला स्वस्थ रहेछ भनेर बस्न पाउनुहुन्छ तर त्यो दुईटा जाँच नगरेका व्यक्तिहरूले मलाई कुनै पनि लक्षण छैन मलाई कुनै पनि समस्या छैन मलाई केही भएकै छैन म स्वस्थ हुँ भनेर बस्नु वैज्ञानिक तरिकाले भएन हुन सक्छ त्यो व्यक्तिले भनिरहेको व्यक्ति स्वस्थ हुन सक्छ त्यसमा रोगी नै हुनुपर्छ भने केही जरुरत छैन को रोगीको स्वस्थ छुट्याउन गाह्रो छ रोगी नै प्रष्ट देखिने गरिने लक्षण आएपछि छुट्याउन सजिलो होला तर लक्षण विहीन अवस्थामा छुट्याउन डाक्टरलाई पनि सम्भव छैन डाक्टरले पनि सक्दैनन् त्यसैले वर्षको एक पटक कम्तीमा ब्लडमा क्रिएटिन पिसाबमा प्रोटिन जाने गए नगएको जाँच गर्ने अब रह्यो कुरा कसले जाँच गर्ने सबैले जाँच गर्नुपर्ने अब उच्च रक्तचाप भएर उपचार गरिरहेका मधुमेह भएर उपचार गरिरहेका विभिन्न औषधिहरू सेवन गरिरहने बाध्यता भएका बढी मोटो भएका परिवारमा मृगौला रोगीहरू भएका व्यक्तिहरू जोखिममा गरिन्छन् किनभने कुनै पनि उच्च रक्तचाप भएको व्यक्ति कुनै पनि मधुमेह भएको व्यक्ति कुनै पनि बढी तौल भएको व्यक्ति अथवा परिवारमा मृगौलाको रोग भएका व्यक्तिहरू जोखिममा एट रिस्क भन्छ नि उनीहरू जोखिममा छन् मृगौलाको रोग हुन सक्ने सम्भावना छ त्यसैले उनीहरूले त अवश्य पनि वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नै पर्यो गरिरहेकै हुन्छन् तर त्यो स्वास्थ्य परीक्षणमा मृगौला कस्तो छ भने सोध्नै पर्यो र त्यो टेस्ट गरेर हेर्नै पर्यो जब तपाईँले सोध्नुहुन्छ जुनसुकै चिकित्सकले जुनसुकै स्वास्थ्य कर्मीले मेरो मृगौला कस्तो छ बताइदिनुहोस् त मेरो उमेरको कारणले मेरो रोगको कारणले मैले औषधि खाइरहेको कारणले मेरो मृगौला कति स्वस्थ छ छैन मलाई थाहा पाउन मन लाग्यो त्यो तपाईँले भन्ने बित्तिकै तपाईँले जवाब पाउनुहुन्छ जवाब पाउनुहुन्छ केमा स्वास्थ्य परीक्षण गरेर तपाईँले जवाब पाउनुहुन्छ तपाईँको मृगौला स्वस्थ रहेछ तपाईँ ढुक्क भएर बस्नुहुन्छ अब तपाईँ साँच्चीकै ढुक्क भएर बस्न पाउनुहुन्छ किन किनभने तपाईँले जाँच गर्नुभयो नि हो यही जाँच पडताल नगर्दाखेरि कैयौं व्यक्तिहरू मृगौला बिग्रिएर अधिकांश व्यक्तिहरू मृगौला बिग्रिसकेको अवस्थामा अस्पतालमा पुग्छन् विशेषज्ञका पुग्छन् होइन हिजोको त्यो गति थियो हिजोको स्थिति त्यो थियो भने हामी यही कुरा दोहोऱ्याएर यही कुरा भनेर बसिरहन मिल्दैन अब बेला भएको छ सचेत हुने त्यही सचेतना जगाउने उद्देश्यले मृगौला बचाउ अभियानले यो एफएम मार्फत तपाईँहरूको मा यो पुर्याइरहेको आवाजले एउटा तपाईँहरूलाई के गर्नु भन्न खोजिरहेको हो भने तपाईँहरू ढुक्कसँग बस्नु भएको छ नि म ठिक छु भनेर बस्नु भएको छ सोध्नुहोस् त तपाईँ ठिक छु भनेर बसेको व्यक्ति भोलि कुनै कारणवश जाँच गर्दाखेरि मेरो मृगौला त बिग्रिन पो थालेछ मेरो मृगौला त समस्या पो रहेछ भनेर थाहा पाउँदाखेरि तपाईँलाई कति ग्लानी होला थाहा पाउनु भएको छ सुन्नु भएको छ गर्नुपर्छ भन्ने कुरा भएको छ तर गर्नु भएको छैन
गर्नु कतिखेर हुन्छ जब चाहिँ अप्ठ्यारो पर्छ तब त्यतिखेर दौडे जान्छ। अप्ठ्यारो पर्ने मान्छेले त जानकारी पनि छैन, सुनिया पनि छैन, निर्मला भन्ने अङ्ग पनि छ भने थाहा छैन, निर्मला अङ्गले के काम गर्छ भने थाहा छैन, तर त्यो मान्छे पनि त जान्छ नि, जान त उसलाई ज्ञान हुनुपर्छ र ए मेरो निर्मला हो कि के हो त्यो डाक्टरको काम हो पत्ता लगाउने, के कारणले उसलाई लक्षण आयो त्यो उसले डाक्टरले पत्ता लगाइदिइहाल्छ नि। तर पत्ता त लगाइदिन्छ, पत्ता लगाइदिए के भन्छ तपाईँलाई त अब मृगलाई बिगार्नु भएछ, डायलिसिस या प्रत्यारोपण गर्नु परोस् भने पछि पो त झसङ्ग हुन्छ, ओहो मृगलाई भन्ने अङ्ग पनि रहेछ, मृगलाई अङ्ग बिग्रिएपछि यस्तो दुःख पाइँदो रहेछ भनेपछि कतिपटक हामीले यत्रो नेपालमा 7-8 हजार व्यक्तिहरूले डायलिसिस गरेर नेपालभरि डायलिसिसको यसको त्यो सञ्जाल फैलिरहेको, डायलिसिस गरेका मान्छेहरूले जी सेवा पाइरहेको बारेमा त अनभिज्ञ भएका व्यक्तिहरू कति होला, कतिलाई यो बारेमा थाहा पनि नहोला, थाहा पनि छैन होला, थाहा पाउनु पर्ने जरुरत पनि होइन। तथै पनि ए रोग छ, रोगी हुन्छन्, रोगी हुन सकिन्छ भन्ने बारेमा अलिकति चेतना त हुनु पर्यो। त्यसैले मृगला बचाउ अभियान भन्छ तपाईँ कहाँ रोग छ छैन के छ थाहा छैन, तर तपाईँ स्वस्थ हुन्छु स्वस्थ छु भनेर भन्नुहुन्छ भने स्वस्थ बन्न चाहने व्यक्तिहरूले पहिलो कुरा के गर्नु पर्यो, आफू स्वस्थ कि अस्वस्थ छुट्याउनु पर्यो। अस्वस्थ व्यक्तिले उपचार गर्न जानु पर्यो, स्वस्थ व्यक्तिले आफ्नो स्वस्थ जीवनशैली अनुसार अगाडि बढ्नु पर्यो। जीवनशैली स्वस्थ छैन भने त्यसलाई सच्याउनु पर्यो, यति सामान्य कुरा छ। तर यही सामान्य कुराहरू हामीले समयमा नगर्दा, समयमा यस अनुसार हामी नचल्दाखेरि के देखिएको छ, रोगीको संख्या घटेको छैन। जति अस्पताल, जति उपचार गर्ने थलोहरू, जति उपचार गर्ने विधिहरू हुँदाखेरि पनि रोगीको संख्या घटेको छैन, किनभने रोगीको संख्या घट्ने स्थितिमा हामीले उपचारको लेभल पुर्याउन सकेकै छैन, त्यो अत्यधिक बढी छ। 30,000 नाग्छन् यदि विद्यार्थी बिरामीहरूले सबै उपचार गर्ने सुविधा पाएको खण्डमा त्यसले धेरै ढुकुटी हामीलाई के गर्छ, रित्याउँछ उपचार गर्दाखेरि। तर उपचार नगरिकन उपाय पनि छैन, रोगी बिग्रिसकेको डायलिसिसमा बसेको व्यक्तिलाई अब त्यहाँ अर्थी उपदेश काम लाग्दैन, उसलाई त उपचार चाहिन्छ, मृगलाई प्रत्यारोपण चाहिन्छ, डायलिसिस चाहिन्छ। तर तपाईँ हामी जो स्वस्थ भनेर बसेका व्यक्ति थियौँ, आज हामी आफ्नो स्वास्थ्यप्रति हेलचक्र्याई गरेर, हेलचक्र्याई यो मानेमा हेलचक्र्याई कि मैले के खान पर्ने, के गर्नुपर्ने, के बोर गर्नुपर्ने, म कति स्वस्थ भन्ने कुरा बारे, स्वस्थ कि अस्वस्थ भन्ने प्रश्न पनि हामीले नसोधिकन ढुक्क भएर बस्नु अनि मृगलाई बिग्रेको स्थितिमा पुग्नु त्यो दुःखदायी हुन्छ। त्यसैले तपाईँ हामी सबैले मृगलाई आफ्नो आफ्नो परिवारको, छिमेकको, गाउँलेको, जिल्लावासीको, सहरवासीहरूको, सबको मृगौला परीक्षण गर्नको लागि प्रोत्साहन गर्ने बेला आएको छ। यसैले सबैजनाले आफ्नो मृगौला स्वस्थ राखेको खण्डमा, मृगौला रोगलाई समयमै पहिचान गरेको खण्डमा उपचार गरेर बिग्रिने नदिने जुन परिस्थिति छ, जुन त्यो देशभरि नै मृगौला रोग विशेषज्ञहरू उपस्थित भएको यो अवस्थाको फाइदा उठाउँदै मृगौला बचाउ अभियान भन्छ स्वस्थ मृगौला स्वस्थ नेपालको नारा साकार पार्न तपाईँ हामीले आफ्नो मृगौला स्वस्थ राख्नबाट हामीले सुरुवात गर्नु पर्यो भन्ने आह्वानका साथ यहाँहरूले यो जुन जानकारी सुनिरहनु भएको छ, यो सुनिरहनु भएको जानकारीको लागि यहाँलाई धन्यवाद टक्र्याउँदै आजको यो कार्यक्रमबाट म डाक्टर ऋषि कुमार काफले बिदा हुन्छु। नमस्कार।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू,
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट, अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
17: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: ना कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
6: हात जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
21: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
22: डाक्टर आउने बारे सूचना।
23: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
22: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
24: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
25: बिरामी जाँच्ने मिति यही जेष्ठ 16 गते शनिबार।
16: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
26: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
27: हाम्रा विशेषताहरू:
28: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
27: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
28: शान्त तथा पारिवारिक वातावरण भएको,
27: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
28: तिहार सुसारको राम्रो व्यवस्था भएको,
27: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
28: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
29: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
30: खुसीको खबर।
31: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
30: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
32: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-498-87-741।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-585-196 र मोबाइल नम्बर 98-478-26001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiompi.org लगन गरेर पनि संसारभर सुन्न सक्नुहुन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको आरोपमा दुईजना पक्राउ, एक फरार।
1: दाङ लगायत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी, जनजीवन प्रभावित, थारू समुदायको खाना परिकारको बजारीकरण गर्न थारू महिलाहरूलाई प्रशिक्षण।
0: लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको कसरत चल्दै लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक माथिको छलफल सकियो।
1: र साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरको विमोचन, मुक्तक संग्रहमा सामाजिक यथार्थको सशक्त चित्रण गरिएको साहित्यकारहरूको भनाई।
0: अब खबर विस्तारमा।
1: दाङमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तुल्सीपुरका दुई युवकलाई पक्राउ गरिएको छ। एकजना फरार छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 10 बनगाउँका 24 वर्षीय ओम चौधरी र 22 वर्षीय राजेन्द्र चौधरी रहेका छन् भने अर्का एकजना फरार रहेका छन्। तुलसीपुर उपमहानगरपालिका 2 की एक 19 वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका ओमको प्रेमिका भनिएकी युवतीलाई विवाह गर्ने भन्दै ओमले नै जेठ 5 गते युवतीलाई घरबाट बोलाएको र त्यही क्रममा उनीहरूमाथि 3 जना ले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। जेठ 6 गते बिहान पीड़ित युवतीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आई तीनैजना विरूद्ध किटानी जारी दिएकी थिइन्। सोही दिन नै प्रहरीले 2 युवालाई पक्राउ गरेको थियो। अर्को एकजना अन्दाजी 24 वर्षीय राजेश चौधरी भनिने युवा भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। फरार युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
0: साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरको विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आज घोराहीमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्रागिक व्यक्तित्व उत्तम कृष्ण मजगैया, राप्ती साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनाल लगायतका अतिथिहरूले मुक्तक संग्रहको संयुक्त रूपमा विमोचन गर्नुभएको थियो। कार्यक्रममा मुक्तक संग्रहको समीक्षा गर्दै साहित्यकार डाक्टर हिमलाल पन्थीले भावना, लय र वर्ण विन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निम्ति मुक्तकको माध्यमबाट सन्देश प्रवाह गरिएको बताउनुभयो। जन्मभूमि प्रतिको प्रेम, सरल भाषा शैली र प्रभावकारी प्रस्तुति संग्रहका विशेषता रहेको बताउँदै उहाँले संग्रहभित्र सामाजिक विषयवस्तुसँगै हास्य, व्यङ्ग्य, आक्रोश लगायतका विषय लेखिएका मुक्तकहरू रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाले लेखक गौतमको प्रथम कृति भए तापनि भाषा शैली र प्रस्तुतिका दृष्टिले संग्रह पठनीय एवं सराहनीय भएको बताउनुभयो। कार्यक्रममा अन्य वक्ताहरूले संग्रहमा देशप्रेम, प्रकृति र जीवन दर्शनका साथै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका विद्यमान विकृति र विसंगतिको चित्रण गर्दै सुधारको सन्देश दिएको बताउनुभयो। नेपाल संस्कृत विश्वविद्यालयमा आबद्ध भएर 38 वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभएका लेखक गौतमले सेवानिवृत्त भएपछिको समयलाई सदुपयोग गर्दै मुक्तक संग्रहको प्रकाशन गरेको बताउनुभयो। संग्रहमा 280 वटा मुक्तक समावेश गरिएका छन्। राप्ती साहित्य परिषद दाङ शाखा अध्यक्ष एम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष डाक्टर टीकाराम उदासी, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष पद्म प्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। परिषदका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो।
1: लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन मुखी, नतिजा मुखी र व्यावहारिक बनाइने बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको आज बसेको बैठकमा लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गर्नुभयो। उहाँले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पूँजी तथा प्रविधिको विस्तारमा विशेष जोड़ दिइने जानकारी दिनुभयो। कृषि क्षेत्रको आधुनिकीकरण, प्रांगारिक उत्पादन प्रवर्धन तथा उत्पादनमा विविधीकरण मार्फत रोजगारी र आय आर्जन सिर्जना गर्ने नीति सरकारले लिएको उहाँको भनाइ थियो। मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयन योग्य बनाउने विषय सबैको साझा सरकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताउनुभयो। बैठकमा प्रदेशसभा सदस्यहरूले सामाजिक समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए। छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घटी मगरले लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकतामाथिको छलफल समाप्त भएको घोषणा गर्नुभयो। प्रदेशसभाको अर्को बैठक जेठ 11 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। यसैबीच लुम्बिनी प्रदेश सरकारमा सरकार परिवर्तनको कसरत चलिरहेको छ। प्रदेशमा सरकार चलिरहेका दलहरू आगामी आर्थिक वर्षको बजेटपछि मात्रै सरकार परिवर्तन गर्नुपर्नेमा छन् भने मुख्यमन्त्री र मन्त्री बन्न ठिक्क परेर बसेकाहरू चाँडै सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छन्। विपक्षी केही साना दलहरूले भने विगतमा ठूला भनिएका दलहरू जनताका मुद्दा छाडेर सरकार परिवर्तन गर्ने र मन्त्री बन्ने खेलमा मात्रै लागेको बताउँदै आएका छन्। एक रिपोर्ट।
0: संघ सरकारले 100 दिनमा 100 बुदा राखेर रा काम अगाडि बढ़ाइराखेका बेला प्रदेश सरकारहरू भने सत्ता फेरबदलको कसरतमा लागेका छन्।
2: लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बन्दा गत चैतसम्म एमाले नेतृत्व गर्ने, त्यसपछिको बाँकी अवधि नेपाली कांग्रेसले सरकार सञ्चालन गर्ने सहमति थियो। गत भदौमा भएको जेएनजी आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभाको निर्वाचनमा आएको कांग्रेस एमालेको अनपेक्षित नतिजाले प्रदेशमा पनि के गर्ने के नगर्ने अन्यल बन्यो। अहिले देखिएको भूमिहीन सुकुम्बासीहरूको समस्या, आउँदै गरेको वर्षातको समय र किसानका समस्या भन्दा अहिले प्रदेशमा सरकार परिवर्तनको मुद्दाले प्राथमिकता पाएको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा लुम्बिनी प्रदेश सरकार लागेको छ। तर अबको प्रदेश सरकारको नेतृत्व गर्न तयार रहेको कांग्रेस, जसको नीति उसैको नेतृत्व भनेर बजेट अघि नै सरकार परिवर्तनको खेलमा लागेको छ। नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी,
3: सरकार परिवर्तन सम्झौता अनुसार वैशाखमै मिया सकिएको हो, अब जो परिवर्तन हुनुपर्ने हो र हामीलाई लाग्छ कि यो बजेट अगाडि नै अब सरकार परिवर्तन हुनुपर्छ, किनकि अब यो बजेट सकिएपछि अब एउटाले बजेट बनाउने अर्को कार्यान्वयन गर्ने भनेपछि अलिकति नमिल्लो पनि हो, फितलो पनि हो। त्यस कारणले अब यो बजेट सकिएपछि अर्को मन्त्रीमण्डल फेरि आयो भने त्यसले कार्यान्वयन गर्नलाई त्यसलाई अब अलिकति कहीँ कुरा बुझ्न पनि लाग्छ, कहीँ कुरा अब समस्या पनि हुन्छ, त्यस कारणले उसलाई खल्लो पनि हुन्छ पछि गएर कार्यान्वयन गर्दाखेरि। त्यस कारणले अब यही बजेटभन्दा अगावै अझै भर्खर प्राथमिकता सिद्धान्त प्रवेश त गर्यो, यति बेलै ठ्याक्कै यति बेलै अब सरकार परिवर्तन भएर नयाँ सरकार आएर बजेटले कार्यान्वयन गरिदियो भने भोलिका दिनमा कार्यान्वयन गर्नेलाई धेरै सहजता हुन्छ।
2: प्रदेश सरकारलाई स्वायत्त भने पनि सरकार परिवर्तनदेखि कसलाई मन्त्री बनाउने भन्ने सम्मको अघोषित अधिकार केन्द्रले नै राख्ने गरेको छ। लुम्बिनी प्रदेशमा अब सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने पक्का पक्की भए पनि मुख्यमन्त्री को बन्ने भन्ने टुंगो लागिसकेको छैन। यसअघि पनि मुख्यमन्त्री बनिसकेका नेपाली कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीको सम्भावना बलियो रहे पनि कांग्रेसको निर्देशन के आउँछ भन्ने अवस्था छैन। अहिलेका मन्त्रीहरू भने तत्कालै सरकार परिवर्तनको पक्षमा छैनन् भने सत्ता पक्षकै अन्य सांसदहरू भने चाँडै सरकार परिवर्तन भए मन्त्री बन्ने पालो आउँथ्यो कि भन्ने आशामा छन्। लुम्बिनी प्रदेश सभामा नेकपा एमालेका सचेतक तुलसी प्रसाद चौधरी,
4: लुम्बिनी प्रदेशमा चाहिँ यो सत्ता परिवर्तनको वा चाहिँ मन्त्रीमण्डल परिवर्तनको दुईटै कोणबाट कुराहरू भइराखेका छन् होइन। अब केही कुराहरू के छ भन्दाखेरि हाम्रो पार्टी केन्द्रसँग रिलेटेड हुन्छ, त्यो पार्टी केन्द्रबाट चाहिँ यसको बारेमा छलफल भइराखेको भन्ने कुरा हामीले सुनिराखेका पनि छौं र बुझी पनि राखेका छौं। अब यो विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस यो लुम्बिनी प्रदेशमा यही दुईटा दलको बीचमा सहकार्य हुने र त्यो सहकार्य कायम रहने भन्ने गरी चाहिँ हामीले बुझेका छौं, त्यही अनुसारले अगाडि बढ्छ। र जहाँसम्म मलाई के लाग्छ भन्दाखेरि माथि पार्टी अध्यक्ष र पार्टी सभापतिको बीचमा चाहिँ छलफल भइराखेको छ र यसले अलि चाँडै एउटा निष्कर्ष निकाल्छ भन्ने गरी हामीले बुझेका छौं।
2: सत्ता पक्ष सरकार परिवर्तन र कसलाई मन्त्री बनाउने भन्ने खेलमा लागिरहँदा विपक्षीले भने त्यसको विरोध गरेका छन्। विगतमा ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपालाई नागरिकका मुद्दा भन्दा पनि सरकार कसरी परिवर्तन गर्ने र आफू मन्त्री बन्ने भन्नेमा मात्रै ध्यान रहेको प्रतिपक्षको आरोप छ। राष्ट्रिय जनमोर्चाबाट लुम्बिनी प्रदेशसभा सदस्य तारा थापा र नागरिक उन्मुक्तिका प्रदेशसभा सदस्य राजकुमार चौधरी,
5: अहिले लुम्बिनी प्रदेशमा अब ठूला राजनीतिक दल कांग्रेस, एमाले र माओवादीहरू अहिले चाहिँ सत्ता समीकरण गरेर बजेट बढाउन खोज्नु भएको छ, तर जनताहरू यस्तो समस्यामा छन्, यस्तो चपेटामा छन्। 81-82 को बजेटमा छुट्याइएका बजेटहरू अहिलेसम्म कार्यान्वयन हुन सकेको अवस्था छैन, जनताहरू रोएर भौतारिएको अवस्था छ। त्यस्तो अवस्थामा पनि लुम्बिनी प्रदेश सरकारले अहिले पनि सत्तालाई आफूले कसरी जोगाउने, कुर्सी कसरी जोगाउने भन्नेतिर मात्रै लाग्नु भएको अवस्था छ।
6: जनताको आवश्यकता अर्कोतिर छ। अहिले देशैभरि भूमिहीन सुकुम्बासी, भूमिहीन दलितहरूको एउटा चर्चा छ, उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने र कहाँ के गर्ने भन्ने कुरा अलग चलिरहेछ, डोजर चलिरहेको अवस्था अर्कोतिर छ। त्यसका समाधानहरू, त्यसका उपायहरूतिर ध्यान छैन। यो भागबन्दा तानातान त्यो अन्तिम क्षणमा त्यो मर्ने बेला हरियो काँक्रो भने जस्तो देखेको देख्न अहिले पाइरहेको छु म। त्यसले गर्दा चाहिँ जनतामा निराशता ल्याउँछ, त्यसले चाहिँ पोजिटिभ भाइब चाहिँ दिँदैन।
2: संघीय सरकार 100 दिनमा गर्ने 100 कामको सूची तयार पारेर काम गरिरहेका बेला प्रदेशमा भने सरकार परिवर्तनको सरमा गर्मी बढेको छ। मधेस प्रदेशमा मन्त्री हेरफेर गरेर पुरानै नेतृत्वलाई निरन्तरता दिइएको छ भने लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशमा सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र नेकपा एमाले अनि नेकपाका बीचमा छलफल चलिरहेको छ।
1: अब बाँकी समाचार। थारू समुदायको खाना तथा परिकारलाई बजारीकरण गर्नका लागि महिलाहरूलाई प्रशिक्षित गरिएको छ। थारू समुदाय खानपानका हिसाबले धनी समुदाय भए पनि त्यसलाई आमदानीसँग जोड्न नसकिएको भन्दै थारू समुदायका महिलाहरूलाई आमदानीमा जोड्नका लागि प्रशिक्षण दिएको हो। समाजमा वातावरणीय शिक्षाको विकास शिविरको आयोजना तथा बीकेए अस्ट्रियाको आर्थिक सहयोगमा तुल्सीपुर उपमहानगरपालिकाभित्रका थारू समुदायका महिलाहरूलाई थारू समुदायको खानपानलाई बजारीकरण गर्नका लागि प्रशिक्षण दिएको हो। संस्थाका निर्देशक भागीराम चौधरीका अनुसार थारू समुदायको ढिक्री, रोटी, अनली जस्ता खानालाई बजारीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार तरकारीतर्फ घुङ्की, गंगटा, माछा, आलुको अचार, सिन्कीको झोल लगायत निकै प्रसिद्ध छन् भने थारू समुदायले बनाएको जाँड र रक्सी पनि धेरैलाई मनपर्ने गर्छ। अब थारू समुदायका यस्ता परिकारलाई बजारीकरण गर्न नसकेमा थारू समुदाय आर्थिक हिसाबले पछि पर्ने उहाँको भनाइ थियो। थारू समुदायको परम्परालाई संरक्षण गर्नुपर्ने तुल्सीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताउनुभयो। उहाँले आफ्नो पहिरन, खानपान, संस्कार, संस्कृति जोगाउनु पर्ने अहिलेको मुख्य दायित्व रहेको समेत बताउनुभयो। सिडका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू स्वास्थ्यकर्मी जीवराज चौधरी, भाग्य कृषि सहकारी संस्थाका अध्यक्ष यशोदा नेउपाने, सदस्य कमला गौतम, मेलमिलाप सहजकर्ता रेशमी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
0: नेपाल निवृत्त शिक्षक समाज गढवा र राजपुरको चौथो परिषद तथा जनता माध्यमिक विद्यालय गढवामा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य र जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा सञ्चालित संयुक्त चौथो परिषदमा गढवाका सचिव खगेश्वर शर्माले गढवाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टंकबहादुर बुढा थोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी राजपुरका अध्यक्ष पूर्णबहादुर चौधरीले सांगठनिक प्रतिवेदन र सल्लाहकार योग बहादुर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने दुवै पालिकाका प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो। संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजको पहिचानका लागि प्रकाशनलाई निरन्तरता दिनुपर्ने, निवृत्त शिक्षक उपयोगी र समाज उपयोगी वार्षिक कार्यक्रम बनाएर आगामी दिनमा लागू गर्नुपर्ने, शिक्षक तथा विद्यार्थी हित अनुकूलका रचनात्मक काम कुरा अगाडि सार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा संयुक्त चौथो परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा केन्द्रीय प्रतिनिधि शशिधर गेवाली, जनता माध्यमिक विद्यालय गढवाका प्रधान अध्यापक राम सुरत यादव, शंकर माध्यमिक विद्यालय खरदरियाका प्रधान अध्यापक अशोक कुमार यादव, नेपाल निवृत्त शिक्षक समाज लमई नगर समितिका अध्यक्ष तुलसीराम अधिकारी, राप्ती समितिका उपाध्यक्ष कृष्णराज पौडेल, गढवाका आजीवन सदस्य रामगोपाल यादव, राजपुरका आजीवन सदस्य शेरबहादुर भण्डारी लगायतका हुनुहुन्थ्यो। सोही अवसरमा गढवाका 14 जना र राजपुरका 3 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका अंक 4 र समाजको लोगो अंकित ब्याज वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा राजपुर समितिका अध्यक्ष पूर्णबहादुर चौधरीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने गढवाका सचिव खगेश्वर शर्माले सहजीकरण गर्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी तुलसीपुर उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन शुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तुलसीपुर नगर सभापति जीवन भण्डारीको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम गरिएको हो। अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेताहरूले पार्टीको आन्तरिक संगठन सुदृढीकरण र आगामी स्थानीय नेतृत्व निर्माणमा प्रथम अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवर्धन विभाग उपप्रमुख हरि रिजाल, दाङ जिल्ला सभापति विनय घिमिरे, नेता विमल रिजाल, जिल्ला सचिव असीम भूषाल, जिल्ला उपसभापति अर्जुन केसी र दाङ क्षेत्र नम्बर 3 का सभापति बलिराम खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको हो। नगर उपसभापति निर्मला ओलीको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रमको सहजीकरण नगर सचिव कमल बस्नेतले गर्नुभएको हो। उद्घाटन सत्र समापन भएसँगै बन्द सत्र शुरू भएको छ। अधिवेशनले तुलसीपुर उपमहानगरपालिकाका लागि रासोपाको नयाँ नेतृत्व चयन गर्नेछ।
0: दाङ लगायत पश्चिम तराईका जिल्लाहरूमा आज पनि अत्यधिक गर्मी बढ़ेको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बन्यो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका दाङको देउखरी, नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रका वासिन्दा धेरै प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़ेको छ। बिरामीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी समस्या देखिएका छन्। बिरामी हुनेमा धेरै जसो दिउँसो काम गर्ने किसान तथा दैनिक जाला मजदूरी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराईका जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त मात्रामा पानी पिउन र दिउँसोको समयमा बाहिरको काममा सकेसम्म ननिस्कन आग्रह गरेको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा रहेको क्वेटा रेलवे ट्र्याक नजिकै भएको विस्फोटनमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटनमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भग्नावशेष प्रदेशमा फँसेका मानिसहरूको खोजी गरिरहेको खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण कोइटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो र विकासका सूचांकहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह एरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबारदेखि 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा रहेको छ। यो समूहमा नेपालसँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्म्याटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वत छनौट भइसकेका छन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36.9 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्ष आर्द्रता 35% रहेको मौसम कार्यालयकी प्रमुख श्रेय रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: दाङमा एक युवतीमाथि सामूहिक बलात्कार, बलात्कार आरोपमा दुईजना पक्राउ, एकजना फरार।
0: दाङ लगायत पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी, जनजीवन प्रभावित। थारू समुदायको खाना परिकारको बजारीकरण गर्न थारू महिलाहरूलाई प्रशिक्षण।
1: लुम्बिनी प्रदेशमा सरकार परिवर्तनको कसरत चल्दै लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयकमाथिको छलफल सकियो।
0: र साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरको विमोचन। मुक्तक संग्रहमा सामाजिक यथार्थको सशक्त चित्रण गरिएको साहित्यकारहरूको भनाई।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: हामी जन्मदात्री सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो
2: भीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डीसी जस डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया, मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्किरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टी जन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एकसाथ।
10: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
11: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
10: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
11: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
10: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
11: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा प्रविधि रन्बुका प्राविधिक मित्र प्रदीप अधिकारी सँगै म कमल ओलीको श्रोता मित्र तपाई त्यसलाई सुन्दै हुनुहुन्छ आवाजिङको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम मध्यपश्चिम बहस र तपाईले हामीलाई इन्टरनेट अनलाइनमा www.radiomp.org लगइन गरे पनि संसारभर एकैसाथ सुन्न सकिन्छ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र बहसका लागि आज हामीसँग हुनुहुन्छ नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङका अध्यक्ष दिनेश ओली हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ यही जेष 13 गतेदेखि घोराईमा सञ्चालन हुन गइरहेको महोत्सवको तयारी कस्तो भइरहेको छ, यस महोत्सवको मुख्य उद्देश्य के हो, त्यसै गरी महोत्सव मार्फत मौरी पालक किसान तथा आम नागरिकलाई के कस्ता सन्देश दिन खोजिएको छ र पछिल्लो समय मौरी पालन व्यवसायमा किसानहरूले भोगिरहेका प्रमुख समस्या तथा चुनौतीहरू के कस्ता रहेका छन्, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्छौं। सर्वप्रथम त नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङका अध्यक्ष दिनेश ओलीजीलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार, धन्यवाद।
0: हजुर, आज भोलिका दिनचर्या चाहिँ यहाँले के कसरी बिताइरहनु भएको छ?
1: नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङको आयोजना र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना
0: हजुर
1: मौरी जोन दाङको प्राविधिक सहयोगमा
0: हजुर
1: यही जेठ 13 15 गतेसम्म घोराईको कर्मचारी मिलन केन्द्रको हल र प्राङ्गणमा महोत्सव मेलाको आयोजना गर्ने तयारीमा छौं। यस सन्दर्भमा दाङ जिल्ला स्थित कृषकहरूसँग महोत्सवमा हुने सहभागिता र व्यवस्थापनका सन्दर्भमा हामीले छलफल सरसल्लाह गरिरहेको स्थिति छ।
0: हजुर, नेपालमा मौरी पालन व्यवसायको वर्तमान अवस्था यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: नेपाल मौरी पालन व्यवसाय कृषकहरूको लागि मौरी सन्दर्भका कृषकहरूको लागि एउटा उर्वर भूमि हो।
0: हजुर,
1: नेपाल मध्य दाङ जिल्ला पनि मौरी पालक किसानहरूको लागि उपयुक्त र उर्वर भूमि नै हो। दाङ जिल्लामा पनि करिब 450-500 जना कृषकहरूले मौरी पालन व्यवसाय गरिरहेको हामीले पाएका छौं, हाम्रो अनुमान छ। त्यसकारण नेपाल र दाङ जिल्ला मौरी पालनको क्षेत्रमा एउटा उर्वर र उत्पादनशील क्षेत्र भएको हुँदाखेरि दाङमा विभिन्न स्रोतका महहरू जंगलीका पनि विभिन्न स्रोतहरू चिउरी त्यसपछि रुदिलो जामुन लगायत तोरीको मह दाङमा राम्रो उत्पादन हुन्छ र नेपालमा दाङमा उत्पादित महलाई गुणस्तरीय मह पनि मानिन्छ।
0: हजुर, यही जेष 13 गतेदेखि घोराईमा सञ्चालन हुन गइरहेको महोत्सवको तयारी कस्तो भइरहेको छ, यस महोत्सवको उद्देश्य मुख्य उद्देश्य चाहिँ के रहनेछ?
1: तयारी हामीले गरिराखेका छौं। भोलि यसै सन्दर्भमा महमेला र महोत्सवको सन्दर्भमा पत्रकारहरूसँग संवाद भेटघाटको कार्यक्रम पनि हामीले 11 बजे तयारी गरेका छौं।
0: हजुर,
1: र दाङमा पहिलो पटक हो नेपाल मौरी पालक महासंघको आयोजनामा महो

0: महहरु डाबर पतञ्जलिका महहरु पनि छ्यापछ्याप्ती भेटिन्छन् र भर्खरै अहिले गुणस्तर तथा नापतोल विभागले डाबरको महलाई परीक्षण गर्दा उपभोग गर्न नमिल्ने खालको मह हो र यसलाई बजारबाट फिर्ता गर्नुपर्छ भन्ने सन्दर्भमा भर्खरै दुई तीन दिन अगाडि एउटा रिपोर्ट तयार गरेको छ र यसलाई बिक्री वितरण नगर्न र बजारमा भएको महलाई फिर्ता गर्न समेत निर्देशन गरेको स्थितिमा हामी मौरीपाला कृषकहरू झन् थप उत्साहित भएका छौं र पक्कै पनि हामीले उत्पादन गरेको गुणस्तरीय महलाई धेरै जसो मह हामीले अर्ग्यानिक रूपमै प्रशोधन नगरिकनै बिक्री वितरण गर्ने गरिरहेका छौं र यो हाम्रो शुद्ध महलाई सबै दंगाली जनता उपभोक्ताहरूले चाहिँ सेवन गरिदिनु पर्यो र कृषकको स्तर आय स्तरमा पनि सहयोग गरिदिनु पर्यो भन्ने आग्रह हामीहरूको हो।
1: हजुर, महोत्सव मार्फत मौरी पालक किसान तथा आम नागरिकहरूलाई के कस्ता सन्देश दिन खोजिएको छ त? अब
0: हामीले यो महमेला मार्फत सबै उपभोक्ताहरूलाई मह सेवन सँग सम्बन्धित मह खाने तरिकाहरू सेवन गर्ने तरिकादेखि लिएर मौरीसँग सम्बन्धित उपकरण औजार सामग्रीहरूको पनि हामीले चाहिँ जानकारी गराउँछौ।
1: भन्नाले खाने सिस्टम सिकाउने कुराहरू हो कि अरू कुनै
0: खाने तरिकाहरू पनि छन्? मह खाने पनि आफ्नै किसिमका तरिकाहरू विभिन्न तरिकाहरू छन्। ती मध्ये उपयुक्त तरिकाहरू के हुन सक्छन् भन्ने एउटा भयो। त्यसपछि मह सेवन किन गर्ने भन्ने पनि एउटा प्रश्न हो र हामीले दाङमा कतिपय उपभोक्ताहरू अहिलेसम्म हामी जीवनमा मह खाएकै छैनौं, सेवन गरेकै छैनौं, चाखेकै छैनौं भन्ने व्यक्तिहरूलाई पनि हामीले उपभोक्ताहरू पनि हामीले भेटाएका छौं। त्यसकारण हामीले यो मेला अवधिभर निशुल्क रूपमा मह चखाउने पनि व्यवस्था गरेका छौं। हाम्रो मह महोत्सवमा निशुल्क रूपमा जान पाइने प्रवेश निशुल्क छ भने हामीले त्यो भित्र पानी र हामीले चाहिँ मह सेवन घोलेको अथवा हामीले त्यतिकै नखोलेको पनि खान चाहने उपभोक्ताहरूको लागि मह चाहिँ सेवन निशुल्क रूपमा गराउने
1: भन्नाले त्यो तपाईँहरूको महोत्सवमा मह बिक्री वितरण पनि हुनेछ?
0: हो, त्यहाँबाट हामीले मह बिक्री वितरण पनि गर्छौं, मौरीजन्य सामग्रीहरूको पनि हामीले प्रदर्शनी गर्छौं।
1: हजुर,
0: र मह कसरी मौरीले मह कसरी बनाउँछ, मह कसरी बन्छ भन्ने जस्ता संवाद पनि हामीले गर्छौं विभिन्न व्यक्तित्वहरूसँग, त्यसपछि विद्यालयका विद्यार्थी भाइ बहिनीहरूसँग यो मह उत्पादनको प्रक्रिया तरिका लगायतका विषयमा मह मौरी पालनसँग सन्दर्भका कुराहरू पनि हामीले चाहिँ छलफल र संवाद पनि हामीले गर्छौँ।
1: भनेपछि तपाईँहरूले मौरी पालन गर्नुहुन्छ, मौरी पाले बापत महहरू बजारमा ल्याउनुहुन्छ, मौसममा तपाईँहरूले मौरीको त्यो घाम भन्छ अथवा मौरीको घार भन्छ त्यो पनि लिनुहुन्छ या लिनुहुन्न, के गर्नुहुन्छ?
0: हामीले राख्छौँ। अब मौरीका घारहरू, खाली घारहरू, मौरी सहितका घारहरू महोत्सवमा राख्न अलिक असजिलो होला, घारसहितको असम्भव हुने भएको हुँदाखेरि हामीले खाली घारहरू, त्यसपछि मौरी सामग्रीहरू, मौरी पालनमा आवश्यक पर्ने सामग्रीहरू, ती सामग्रीहरू के काममा प्रयोग गरिन्छन्, कसरी प्रयोग गरिन्छन् भन्ने जस्ता विषयमा पनि हामीले कुराकानी गर्छौँ र यो खास गरी हामीले यस महोत्सवबाट दिन खोजेको मुख्य सन्देश भनेको मह सेवन स्वास्थ्यको लागि अति आवश्यक छ, सबैले आवश्यक मात्रामा मह सेवन गर्नुपर्छ र एउटा हाम्रो दाङमा मात्रै होइन, अब नेपालभरिकै कुरा गर्ने हो भने यो जमेको मह अशुद्ध हो, यो चाहिँ खाने योग्य छैन, नजमेकै मह चाहिँ उपयुक्त छ भन्ने खालको एउटा धारणा पाइन्छ र यसलाई चिर्नलाई पनि हामीले जमेको मह जम्नुपर्छ, मह जम्नु महको प्राकृतिक गुण हो, बरु जुन मह जमेको छैन त्यो चाहिँ शंका गर्नुपर्छ, त्यो अशुद्ध हुन सक्छ, गुणस्तरहीन हुन सक्छ भन्ने कुराको प्रसार प्रसार र प्रवाह गर्ने पनि हाम्रो यो महोत्सवको उद्देश्य रहेको छ।
1: हजुर, पछिल्लो समय मौरी पालन व्यवसायमा किसानहरूले भोगिरहेका प्रमुख समस्या तथा चुनौतीहरू के कस्ता रहेका छन्?
0: अब अहिले यो प्रतिकूल मौसमले पनि मौरी पालन व्यवसाय कृषकहरूलाई अलिकति समस्या अप्ठ्यारो छ. अब यो जलवायु परिवर्तन त्यसपछि मह काट्ने सिजनमा अनावृष्टि धेरै पानी पर्नु अत्याधिक चिसो हुनु जसले गर्दाखेरि यो पुष्परसमा प्रशस्त मात्रामा नेक्टर प्रवाह नहुनु लगायत अहिले पछिल्लो समयमा यो विषादी अत्याधिक विषादी

0: प्रयोगको कारणले गर्दा पनि मौरीहरू मर्ने क्रम छ। त्यसपछि अब यो मौरी चरणका धेरै समस्याहरू भए, अब भएका जग्गाहरू पलटिङ हुँदै साँग्रिँदैछन्, जंगल क्षेत्रमा भएका यो मौरी जन्य बिरुवाहरू लोप हुँदैछन्, सुक्दैछन्, बुढा हुँदैछन्, यी विविध कारणले मह उत्पादनमा समस्या छ भने यो कृषकहरूले कडा खालका विषादीहरू प्रयोग गर्ने, जसले मौरीमा मात्रै होइन यो विषादीले मानव समग्र मानव स्वास्थ्यमा समेत असर गरिरहेको स्थिति छ। यसकारण यो महोत्सव मार्फत हामीले यो विषादी कृषिजन्य उपजहरूमा विषादीको कम प्रयोग सम्बन्धी कुराहरूलाई पनि प्रचार प्रसार गर्ने योजना बनाएका छौँ।
1: यसमा बिक्री वितरणको लागि समस्या त छैन,
0: महको उत्पादन भइराखेको छ, बिक्री वितरण अहिले पछिल्लो समयमा त्यति धेरै समस्या देखिएको छैन। तैपनि विदेशी मह नेपाली बजारमा, अब दाङकै हाम्रो स्थानीय बजारमा पनि विदेशी मह सुपर मार्केटतिर डाबर पतञ्जलिका मह छ्यापछ्याप्ती भेटिन्छन् र उपभोक्ताहरूले विदेशी नजम्ने बनाइएको गुणस्तरहीन महलाई चाहिँ शुद्ध मह भनेर सेवन गरिरहेको स्थिति छ र कृषक नेपाली कृषकहरूले उत्पादन गरेको मह स्रोत अनुसार कोही अलि छिटै जम्ने, अझ तोरीको झन् सबभन्दा छिटो जम्ने भएको हुँदाखेरि अब यो जम्ने महलाई शङ्का गर्नुहुन्छ, कतै मिसावट छ कि चिनी मिसाइएको छ कि जस्ता कुराहरू गर्नुहुन्छ। तर मैले उपभोक्ताज्यूहरूलाई के अनुरोध गर्छु भने जमेको मह शुद्ध मह हो, यसलाई उपभोग गर्नुहोस् र कृषकहरू मौरी पालक कृषकहरूबाट सोझै तपाईँहरूले चाहिँ मह उत्पाद के अरे खरिद गरेर खानुभयो भने तपाईँहरूले शुद्ध र गुणस्तरीय मह सेवन गर्न सक्नुहुनेछ भन्ने मैले विश्वास दिलाउन चाहन्छु।
1: जुन तपाईँले जलवायुको कुरा गर्नुभयो, जलवायु परिवर्तन त्यसै विषादीको अत्यधिक प्रयोग तथा वन विनाशले मौरी पालनमा धेरै असर परेको छ, किसानहरूलाई असर गरेको छ भन्ने भन्नुभयो, यसमा के रहन्छ मुख्य कुरामा हेर्दाखेरि मौरीहरू मर्ने हुन्छ या फूलहरूबाट रस लिँदाखेरि कुनै असर गर्ने के छ, यसमा खास गरी केमा असर गरेको छ?
0: नै जलवायु परिवर्तन अति चिसो र अति तातोले प्रत्यक्ष रूपमै मौरीलाई असर गर्ने भइहाल्यो। त्यसपछि उद्योग धन्दा कल कारखानाको यो कारणले गर्दाखेरि धुवा धुलो जसले गर्दाखेरि अब फूल पुष्परसमा अब विषाक्त बनाउने यो एउटा भयो। अर्को यो मौसम कुन बेला अतिवृष्टि हुन्छ, कुन बेला अत्याधिक पानी पर्छ, कुनै ठेगानी नहुने भयो, कृषकहरू मह काट्न तयारी स्थितिमा हुनुहुन्छ। अब जंगलमा चिउरीको फूल प्रशस्ती फुलेको छ, प्रवाह भइरहेको स्थिति छ, त्यति बेला पानी पर्दियो भनेपछि रस लिन पाएन। अर्को पानी पर्यो भने अब यो टेम्परेचर कम हुन्छ, अब यो चिसोपन बढ्यो भनेपछि नेक्टर प्रवाह पनि रोकिँदो रहेछ, फूल फुलेको छ तर त्यसमा नेक्टर हुँदैन। यी विविध कारणले गर्दाखेरि यो जलवायु परिवर्तनले पनि यो मौरी पालन व्यवसायलाई असर गरिरहेको देखिन्छ।
1: जुन तपाईँले अहिले तपाईँ पनि एउटा मौरी पालन गर्ने व्यवसाय नै हुनुहुन्छ, महिनामा तपाईँले कति मह काट्नुहुन्छ अथवा के हुन्छ यो मौरी पालिसकेपछि महिना महिनामा काट्ने हुन्छ अथवा यो दुई महिना तीन महिना हुन्छ के हुन्छ, यसमा सिस्टम के छ?
0: यो मह काट्ने समय भनेको खास गरी असोज कार्तिक पछि नै सुरु हुने गर्छ। अब हाल अहिले चाहिँ मौरीहरूले आफ्नो खाना लगभग पुर्याइरहेको स्थिति छैन र अब बीचको चार पाँच महिनाको समयलाई कृत्रिम आहार खुवाएर मौरीलाई बचाउनु पर्ने स्थिति चाहिँ छ। अब मह काट्ने कलेक्सन गर्ने भनेको कार्तिकदेखि अब चिउरीको स्रोत सुरु हुन्छ, त्यसपछि मकै पछाडि तोरीको सिजन सुरु भयो, तोरी प्रशस्त मात्रामा हुन्छ। हामीले लगभग कार्तिकदेखि ल्याएर चैत्रसम्म हाम्रो मह काट्ने समय सिजन मानिन्छ, त्यसपछि अब वैशाख जेठदेखि प्रायःसो चाहिँ उत्पादन हुँदैन।
1: अनि त्यो समयमा अलिकति महँगो पर्ने, सिजनको समयमा अलिकति सस्तो पर्ने हुन्छ या हुँदैन?
0: नै त्यो चाहिँ हुँदैन, त्यसरी भन्दा पनि महको चाहिँ गुणस्तर के अरे हाम्रो स्रोत अनुसार अब तोरीको अलिक सस्तो हुने भयो भने अब जंगली स्रोत चिउरी त्यसपछि सिसौ रुदिलो जामुन लगायतका स्रोतको मह अलिकति चाहिँ उत्पादन कम हुने अलिकति गुणस्तरीय तोरीको भन्दा अलिक गुणस्तरीय हुने भएको हुँदाखेरि अलिकति तोरी महको तुलनामा अलिकति चाहिँ महँगो हुन्छ र त्यसको बढी हुन्छ।
1: हजुर, राज्यका तर्फबाट मौरी पालन व्यवसाय प्रवर्धनका लागि के कस्ता सुविधा वा अनुदान सहुलियतहरू उपलब्ध भएका छन् या छैनन्?
0: अब अहिले पछिल्लो स्थिति देशको आर्थिक स्थितिको कारणले पनि होला मौरी क्षेत्र मात्रै होइन अब कृषिका विभिन्न क्षेत्र धेरै क्षेत्रहरूमै सरकारी अनुदानहरू अलिक कम हुँदै गएको हामीले महसुस गरेका छौँ, कम भएका छन्। र विगतमा नेपाल सरकार त्यसपछि गैर सरकारी संस्थाहरूले मौरी पालन व्यवसायका लागि आवश्यक पर्ने मौरी मौरी घार बाल्टी लगायत स्थानान्तरण समेत अब आते जाते मा पनि सहयोग गरिरहेको स्थिति थियो। अब अहिले यो अनुदान अलिक कम चाहिँ भएको छ। अब कृषकहरूको अपेक्षा र आशा के हो भने यो अनुदान कम भयो ठिकै छ, अनुदान भन्दा पनि कम्तीमा यो विदेशी मह आयातलाई कम्तीमा पनि सिजनमा नेपाली कृषकहरूले उत्पादन हुने सिजनमा रोकिदिएपछि जतिखेर नेपालमा मह उत्पादन हुन्छ त्यतिखेर नै नेपाल सरकारले विदेशी महलाई आयात खुल्ला गरिदिने, जब नेपाली उत्पादनको मह पनि सकिन्छ त्यतिखेर नै फेरि आयात बन्द गरिदिने यो खालको जुन परिपाटी छ यो नगरेर नेपाली कृषकहरूले उत्पादन गरेको मह हुँदासम्म विदेशी महलाई चाहिँ प्रतिबन्ध गरिदिने, त्यसपछि मह सर्टेज भयो भने त्यसपछि थप आयातको चाहिँ वातावरण बनाउने यो गरिदिएपछि चाहिँ सजिलो होला कृषकहरूको लागि, नेपाली कृषकले उत्पादन गरेको मह बजारीकरण र बिक्री वितरणमा सहज सजिलो होला भन्ने चाहिँ हामीले लाग्छ।
1: बेस सिजनमा मौरीले बनाएको मह खानको लागि तपाईँहरूले पर्याप्त मात्रामा राख्नु भएको हुन्छ या हुँदैन, के हुन्छ यसमा बेस सिजनको बेला?
0: बेस सिजनको बेलामा मह काट्ने चाहिँ हुने कुरो भएन,
1: किनभने मह कहाँबाट लिने?
0: मह त हाम्रो सिजनमै काटेको महहरू हामीले स्टोर
1: बेचेर
0: बचेको मह हुन्छ, यसलाई नै हामीले चाहिँ बेचिरहेका हुन्छौँ। अब बेस सिजन भनेको अहिले पनि तराईका केही जिल्लाहरूमा यो पानी पर्यो, पानी परिसकेपछि अहिले चाहिँ यो खेतमा हुने कालो झार हुन्छ यसको पनि मह काट्ने तयारी गरिरहनु भएको छ। अब जामुनको पनि केही साथीहरूले कैलाली बाँके बर्दियातिर पनि जामुनको मह काटेको भन्ने खबर हामीले पाएका छौँ, कतै कतै स्रोत अनुसार मह काटिराख्नु भएको छ। तर यो मौसमको कारणले गर्दाखेरि जति काट्नुपर्ने हो जति उत्पादन गर्नुपर्ने हो त्यो चाहिँ भएन, अलिक कम भयो, तर साथीहरूले मह अझै पनि काट्ने तयारीमा हुनुहुन्छ।
1: ग्रामीण क्षेत्रमा बेरोजगार युवाहरूलाई मौरी पालन व्यवसायतर्फ आकर्षित गर्न के कस्ता आवश्यक देख्नुहुन्छ यहाँले?
0: मौरी पालन व्यवसाय थोरै लगानीबाट गर्न सकिने एउटा सजिलो पेसा हो, यसलाई के अरे कृषकहरूले त्यति धेरै चाहिँ समय दिनुपर्ने पनि देखिँदैन। अब बेरोजगार युवाहरूलाई मह र मौरी पालन सम्बन्धी आधारभूत तालिम दिँदै उनीहरूलाई यो व्यावसायिक क्षमता वृद्धिका लागि पनि कार्यक्रम सञ्चालन गर्दै अब अनुगमन गर्दै उनीहरूलाई पनि यो मौरी पालन व्यवसायमा आकर्षित गर्न सकिन्छ। अब अहिले बजारीकरण र बजारको अभावको कारणले गर्दाखेरि धेरै कृषकहरू त्यति चाहिँ उत्साहित हुनुहुन्न, नयाँ किसान पनि त्यति धेरै थपिराख्नु भएको छैन भने लामो समयदेखि व्यावसायिक रूपमा मौरी पालन गर्दै आइरहेका साथीहरूमा पनि त्यति धेरै उत्साह चाहिँ छैन मौरी पालन क्षेत्रमा, किनभने यसको अलिकति बजारीकरण र यो महको मूल्यको कारणले गर्दाखेरि मौरी पालन क्षेत्रमा त्यति सन्तुष्ट र उत्साहित भएको हामीले चाहिँ पाएका छैनौँ।
1: तपाईँलाई के लाग्छ, खुसी लाग्छ यो मौरी पालन गर्दै गर्दाखेरि?
0: समस्या छन्, अब समस्या धेरै छन्, मैले अगाडि पनि भने यो बजारीकरण, त्यसपछि यो विभिन्न यो जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, कृषकहरूले अन्य कृषकहरूले यो अन्धाधुन्ध विषादीको प्रयोग, विविध कारणले गर्दाखेरि समस्याहरू छन्। यी समस्याका बावजुद पनि अब बेरोजगारीको कारणले गर्दा अन्य व्यवसायमा जाँदा पनि त्यति चाहिँ सहज सजिलो चाहिँ छैन, त्यो आउँदाखेरि आफूले जानेको व्यवसायलाई टिकाइराखौँ न त अब भन्ने हिसाबले गरिराखेका छौँ। अब त्यति पूर्ण सन्तुष्ट नभए पनि अब सामान्यतया
1: आर्थिक कुराले कस्तो छ?
0: आर्थिक कुरा ठिकै नै छ भन्नुपर्छ. अब
1: उल्लेखनीय त्यस्तो देखिन्न,
0: त्यति धेरै अत्याधिक चाहिँ अब ठुलै अब पैसा कमाउने वातावरण नभए तापनि सामान्य घर परिवार सञ्चालन गर्नको लागि यसले चाहिँ सपोर्ट गरिराखेकै छ.
1: हजुर, दाङ जिल्लामा मौरी पालनको सम्भावना र उत्पादनको अवस्था अन्य जिल्लाको तुलनामा कस्तो रहेको छ?
0: दाङ जिल्लामा मह उत्पादन अन्य जिल्ला को तुलनामा उत्कृष्ट स्थानै छ. दाङ चितवन अब यिनै हुन् नेपालका मुख्य चाहिँ मौरी पालन भएका जिल्लाहरू यिनै हुन् र दाङमा मह उत्पादन राम्रो छ. अब अझ नेपालकै समग्र रूपमा हेर्ने हो भने दाङको मह गुणस्तरीय छ भन्ने खालको यो प्राविधिकहरूले पनि चाहिँ यो भनेको कुरा हो. त्यसकारण दाङ जिल्ला मौरी पालनको अथवा सम्भावना बोकेको जिल्ला हो.
1: मह शुद्धता परीक्षण र गुणस्तर कायम गर्ने विषयमा महासंघले के कस्ता पहलहरू गरिरहेको छ त?
0: किसान मौरी पालक किसानहरूले सबैले जे जति मौरी पालक किसानहरू हुनुहुन्छ उहाँले गुणस्तरीय मह नै उत्पादन गरिराख्नु भएको छ. अब बाहिरका अब महहरू गुणस्तरहीन हुन्छ, किसानहरूले केही मिसावट गर्छन् कि भन्ने खालका चाहिँ जिज्ञासाहरू आए तापनि तिनी आउँछन्, विभिन्न क्षेत्रबाट आउँछन्. तर साँचो कुरा चाहिँ त्यो होइन. अब नेपाली कृषकहरू बङ्गाली कृषकहरूले उत्पादन गरेको मह जुनसुकै कृषकबाट पनि खरिद गरेर खान सकिन्छ, त्यसमा चाहिँ गुणस्तरहीन भन्ने कुरै हुँदैन. त्यसकारण गुणस्तरको सिलसिलामा सबै कृषकहरू अब गुणस्तरीय मह उत्पादन गर्ने भनेको अलिकति महको सिजनमा अलिकति चाहिँ पर्खेर मह मौरीले टोटल्ली चाहिँ प्रशोधन गरेर लगभग चाहिँ 70-80% सिल गरिसकेको मह काट्यो भने त्यो गुणस्तरीय मह चाहिँ हुन्छ.
1: हजुर, यो मौरी पालन क्षेत्रमा महिला तथा युवाहरूको सहभागिता छ कि छैन अथवा यो विषयमा के देख्नु भएको छ यहाँले?
0: हुनुहुन्छ युवाहरू, महिला दिदीबहिनीहरू पनि यो मौरी पालन व्यवसायमा लाग्नु भएको छ. धेरैजना महिलाहरू यो क्षेत्रमा हुनुहुन्छ, मह उत्पादन राम्रै उत्पादन गरिराख्नु भएको छ. मह मात्र होइन, मौरी समेत पनि कतिपय महिला दिदीबहिनीहरूले मौरीका गोलाहरू समेत पनि बिक्री वितरण गरिराख्नु भएको छ. हुनुहुन्छ
1: भनेपछि महोत्सव लगाउँदै हुनुहुन्छ, आउने दर्शकहरूले के कस्ता आकर्षण प्रदर्शनी वा जानकारीमूलक कार्यक्रमहरू अवलोकन गर्न पाउला त? अब
0: हामीले दाङ जिल्लामा उत्पादन भएका विभिन्न स्रोतका महहरूको प्रदर्शनी गर्छौं.
1: हजुर,
0: मौरीसँग सम्बन्धित मौरी सामग्रीहरू हामीले प्रदर्शन गर्छौं.
1: हजुर,
0: त्यसपछि मह उत्पादनको प्रक्रिया, सेवनका प्रक्रियाहरूको बारेमा हामी विभिन्न व्यक्ति त्यो संस्थाहरूसँग हामीले छलफल अन्तर्क्रिया गर्छौं. हामी दाङ जिल्ला स्थित विभिन्न विज्ञहरूसँग पनि हामीले छलफल गर्छौं र मह दाङमा उत्पादन भएको मह शुद्ध र गुणस्तरीय छ भन्ने हामी विभिन्न विज्ञ मार्फत पनि यहाँहरूलाई चाहिँ हामी जानकारी गराउँछौं र कृषकका अनुभवहरू पनि हामीले चाहिँ मेलामा उपस्थित सँग हामी छलफल र अन्तर्क्रियाहरू हामी गर्छौं.
1: हजुर, नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङले आगामी दिनहरूमा मौरी पालक किसानहरूको हितका लागि के कस्ता योजनाहरू अघि सार्ला त?
0: हामीले चरण व्यवस्थापनका सन्दर्भमा पनि हामी छलफल गर्ने प्लान गरेका छौं. त्यसपछि यो अत्याधिक विषादी कृषि क्षेत्रमा, कृषि उपजमा हुने विषादीलाई नियन्त्रण गर्न, कम प्रयोग गर्ने सन्दर्भमा पनि विभिन्न सरकारवाला निकायसँग छलफल गर्दै यसलाई कम कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्न खोजेका छौं. सँगसँगै हामीले कृषकहरूको जो नयाँ कृषकहरू हुनुहुन्छ अथवा लामो समयदेखि यो मौरी पालन व्यवसाय गर्दै आइराख्नु भएका किसानहरूको क्षमता अभिवृद्धि अझ पुनर्ताजगी तालिम भनौं न यो पनि सञ्चालन गर्ने भन्ने हामीले प्लान गरेका छौं र दाङ जिल्लामा उत्पादन भएको महलाई राष्ट्रिय स्तरमा बिक्री वितरण गर्नको निम्ति सरकारवाला पक्षहरूसँग समन्वय र छलफल गर्ने प्लान पनि हामीले गरेका छौं.
1: महोत्सवको समयमा टिकट छैन भनेर भन्नुभयो, अनि चाहिँ त्यहाँको सेरोफेरोलाई यसो हेर्ने बेलामा तपाईँहरूको स्टलहरू राख्ने वातावरण गराउनुहुन्छ या अरू कुनै खेलहरू खेल्ने खालको पनि हुन्छ के छ यसमा, के कस्तो हुन्छ जुन आउने दर्शकहरूले मौरीकै कुराहरू मात्रै हेर्ने हुन्छ या अरू कुनै कुराहरू पनि रहनेछ? के छ यो विषयमा, के तयारी गर्नु?
0: अन्य खेल का कुराहरू,
1: मनोरञ्जनात्मक कुराहरू
0: त्यस्तो चाहिँ छैन। हामीले मह र मौरीसँग सम्बन्धित कई प्रदर्शनी गर्ने प्लान गरेका छौँ र खास गरी विद्यालय स्तरमा पढिरहेका भाइ बहिनीहरूसँग मह र मौरीका कुराहरू गर्ने हामीले प्लान गरेका छौँ। र हाम्रो मुख्य उद्देश्य भनेको अहिलेसम्म धेरैजनाले मह हामी अहिलेसम्म खाएका छैनौँ चाखेका छैनौँ भन्ने छ, त्यस्तो टिम र त्यो लक्षित वर्गलाई जसले अहिलेसम्म मह चाखेको पनि छैन त्यसलाई चाहिँ दाङमा उत्पादित भएको गुणस्तरीय मह निशुल्क रूपमा चखाउने भन्ने हाम्रो चाहिँ प्लान चाहिँ हो।
1: जुन तपाईँले अघि भन्नुभएको थियो कि एउटा बाहिरी रूपमा हिरेको मौरीले पारेको मह र हामीले राखेको महको एउटा गुणस्तर र शुद्धताको कुराहरू थियो, यसमा जुन एउटा बाहिरी रहेको मौरीको महलाई अलिकति महँगो पर्ने तर तपाईँहरूले राखेको महको मूल्य अलिकति कम पर्ने, यिनमा कारण के हुन्छ अथवा यसको मिठो स्वादिष्टमा अलिकति फरक हुने हुन्छ कि अथवा यो जुन एउटा घरमा पालेको कुखुरा र बाहिर चरेको कुखुरा भने जस्तो हुन्छ कि के हुन्छ यसमा?
0: होइन, यसमा अब महको गुणस्तर कस्तो हुने भन्ने कुरा मह के अरे स्रोत वनस्पति महको स्रोतमा निर्भर हुने कुरा भयो। अब दाङ जिल्लामा पनि कतिपय साथीहरूले लोकल मौरीको बाट उत्पादन भएको महलाई गुणस्तरीय मह भन्ने भनिन्छ। हाम्रो चाहिँ मेलिफेरा यो युरोपियन मौरी जो आयातित मौरी हो यसबाट उत्पादन भएको मह कम गुणस्तरको भनेर चाहिँ भन्ने चाहिँ गरिन्छ। तर अब एउटै स्रोतमा एउटै ठाउँमा लोकल र यो मेलिफेरा अब सेरेना र मेलिफेरा मौरी एउटै ठाउँमा एउटै स्रोत लिने गरेर एउटै प्रजातिका फूलहरू तान्ने गरेर एउटै भूगोलमा राखिएको छ भने त्यो महमा कुनै अन्तर हुँदैन। अब सेरेनाको मह माथिल्लो अग्लो भूभाग जस्तै रुकुम रोल्पाको माथिल्लो भूभाग त्यसपछि जुम्ला हुम्ला डोल्पा जिल्लाका भूभागका फरक प्रजाति फरक वनस्पतिहरूबाट तानिएको महको स्रोत फरक हुने कुरा भयो। तर मह के अरे मौरी अनुसार त्यो स्रोत फरक पर्ने गुणस्तरीय र गुणस्तरहीन हुने भन्ने कुरा हुँदैन। अब अर्को
1: भन्ने गर्छन् नि मान्छेहरूले एउटा चिनी धेरै राखिन्छ चास्नी बनाइन्छ त्यसैबाट बनाएको मह भन्ने पनि आरोपहरू आइरह हुन्छ, यसलाई कसरी?
0: हो, यहाँनिर एउटा भ्रम छ। अब मौरीलाई बाँच्नको लागि दिइने कृत्रिम आहारा को रूपमा लिनुपर्छ, त्यसलाई चाहिँ मह उत्पादनको रूपमा जुन चिनी खुवाइन्छ कृत्रिम आहारा हो, यो मह उत्पादनको लागि नभइकन यो मौरीलाई बचाउनको निम्ति मौरीलाई बचाइराख्ने र स्रोत सुरु भयो सिजन सुरु भयो भने मह उत्पादनमा अलि बढी चाहिँ उत्पादन होस् भन्ने हेतुले मौरी बचाउनलाई खुवाइने हो। वास्तवमा यो यो मेलिफेरालाई मात्रै होइन सेरेना जातको मौरीलाई पनि त्यसरी कृत्रिम आहारा दिएर चुस्त दुरुस्त रूपमा राख्न सक्यौं भने सिजनको बेलामा बढी मह उत्पादन हुने कुरा भयो। त्यसकारण यो जुन यो चास्नी खुवाउनेलाई यो मह बनाउने रूपमा जसरी अर्थाइएको छ यो चाहिँ एउटा भ्रम हो। कुनै पनि कृषकले यो चिनी च्वास्नी खाएर मह उत्पादन गर्छ भन्ने कुरा साँचो चाहिँ होइन।
1: मौरी कति थरीका मौरीहरू पाउन सक्छौँ हामीले?
0: मौरी त विभिन्न थरीका छन्, जस्तै यो भीर मौरी, त्यसपछि अग्ला अग्ला चाहिँ पहाड़हरूतिर खागो मौरी पनि भन्ने गरिन्छ, कठ्यौरी मौरी भयो, अब सेराना।
1: हामीले पाल्ने मौरी चाहिँ कुन हुन्छ? भीर मौरी पनि हुन्छ।
0: भीर मौरीलाई यसरी चाहिँ बन्द गरेर गोलाभित्र पाल्न सकिँदैन। अब खाग मौरी अब त्यो ओढारहरू ठूला पहराहरूतिर रमाउने प्रजातिको मौरी भयो, त्यसपछि अहिले पाल्नको लागि प्रचलनमा भएका सेरेना र मेलिफेरा मौरी भयो। यो मेलिफेरा युरोपियन विदेशबाट आयातित प्रजाति भयो भने सेरेना भनेको लोकल प्रजाति हो। सेरेनाका पनि दुई तीन किसिमका अलग अलग प्रजातिहरू छन्, यिनी लोकलको रूपमा सेरेना र यो हाम्रो मेलिफेरा जातको अहिले मुख्यत किसानहरूले पाल्ने गरेको मौरी यिनी दुई थरीका हुन्छ।
1: यो किन्ने बेलामा पनि फरक पैसा पर्छ होला नि जात अनुसारको?
0: नै, जात अनुसारको फरक, जात अनुसारको भन्दा पनि स्रोत अनुसारको फरक चाहिँ हुन्छ। जस्तै अब सेरेना जातको माथिल्लो भूभागमा उत्पादन भएको फरक वनस्पति फरक खालका जडीबुटीहरू मार्फत ल्याइएको महलाई अलिकति बढी महँगो को रूपमा बेचिरहेका स्थिति छ। तर दाङ जिल्लाकै सन्दर्भमा अब दाङको गिठेबानीमा उत्पादन भएको मह र घोडदौरामा उत्पादन भएको महमा कुनै अन्तर चाहिँ हुँदैन। अब एउटै भूगोल हो, एउटै स्रोत हो, त्यसकारण मौरी फरक हुँदैमा त्यो महको स्रोत र क्वालिटी फरक पर्छ भन्ने कुरा चाहिँ साँचो होइन।
1: हाम्रो कार्यक्रमको समाप्ति सकिन थालेको संकेत मलाई प्राविधिक मित्रले गर्नुभएको छ। तपाईँसँग अझै धेरै कुरा गर्न मन थियो, समय अभावले गर्दा छुट्टिनु पर्ने हुन्छ। छुट्टेर जानुभन्दा पहिले आज नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङको एउटा अध्यक्षको हैसियतले जुन 13 गतेबाट महोत्सव सञ्चालन गर्दै हुनुहुन्छ र भोलि मात्रै पत्रकार सम्मेलनको कुरा पनि तपाईँले जोड्नुभयो, त्यो सँगसँगै आम रेडियो सुनेर बस्नुभएका श्रोता मित्र, त्यसै गरी मौरी पालक व्यवसायहरू लगायत सबैलाई के भन्न चाहनुहुन्छ जाँदा जाँदै?
0: भोलि 11 गते 11 बजे कर्मचारी मिलन केन्द्रमै हामीले पत्रकार संचार गर्ने साथीहरूसँग यसै सन्दर्भमा महमेला र महोत्सवको सन्दर्भमा संवाद गर्ने योजना गरेका छौं र सबै संचारकर्मी पत्रकार साथीहरूलाई म आमन्त्रण गर्दछु र हाम्रो 13 देखि 15 गतेसम्म 3 दिनको यही कर्मचारी मिलन केन्द्र परिसरमै महोत्सव भइरहेको छ। म सम्पूर्ण दाङवासी जिल्लावासी साथीभाइहरूलाई उपभोक्ताज्यूहरूलाई मेलाको अवलोकन गर्दैन होला, हामीले मेला परिसरमा कुनै शुल्क तोकेका छैनौं र मह यहाँहरूलाई आवश्यक पर्ने मह पनि यहाँहरूले चाहिँ किन्न सक्नुहुन्छ र मह उत्पादनसँग सम्बन्धित सामग्रीको अनुगमन र अवलोकन पनि यहाँहरूले गर्न सक्नुहुनेछ र मह र मौरीका कुराहरू पनि हामीहरूले मह महोत्सवमा हामी छलफल गर्छौं र मौरीसँग सम्बन्धित विज्ञहरूबाट पनि म उत्पादन र मौरी पालनसँग सम्बन्धित संवाद र छलफल हामीले गर्छौं।
1: हजुर, पक्कै पनि श्रोता मित्र, आजको कार्यक्रम मध्यपश्चिम बहसको समाप्ति सक्न थालेको संकेत मलाई प्राविधिक मित्र प्रदीप अधिकारीले गर्नुभएको छ। तपाईसँग छुटेर जानुपर्ने हुन्छ श्रोता मित्र। छुटेर जानुभन्दा पहिले आज आफ्नो अमूल्य समय दिनुहुने नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङका अध्यक्ष दिनेश ओलीज्यूलाई धेरैभन्दा धेरै धन्यवाद छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुर्याइ सहयोग गर्नुहुने प्राविधिक मित्र प्रदीप अधिकारीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि विदा हुन चाहन्छु। तपाईँहरूको साता सुखमय रहोस्। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
4: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराही दान। फोन नम्बर 0825-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
5: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
6: वरिष्ठ हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
7: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
6: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हाट जोड्ने सम्बन्धी अपरेशन सेवा।
8: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
10: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओरालो, घोराई दाङ। फोन नम्बर 0825-63-218।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड।
1: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
4: सम्पर्क मोबाइल नम्बर 9822964264।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
6: डाक्टर आउने बारे सूचना।
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
6: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
9: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार।
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818890028।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
8: उपचार हुने रोगहरू:
12: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686161694।
14: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
15: बिमा गराउन जाँदैछु।
14: बिमा किन गर्नु पर्यो सर? बिमा
15: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली, पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
14: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
15: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
14: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
16: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
4: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
17: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
4: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
18: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
19: बजाज आरी फ्री सर्भिस क्याम्प।
20: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
19: सर्भिस चार्जमा 50% छुट,
20: इन्जिन आयलमा 18% छुट,
19: टायर किन्दा 10% छुट,
20: पाँच पूर्जामा 10% छुट।
19: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
20: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
19: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
21: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
22: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ।
23: सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98-647-22-656 97-055-51-135 र 98-128-45-955।

0: मलाई जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 9857771546।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9848987741।
13: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
14: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
13: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
13: तालिममा दिइने विषयहरू:
14: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
13: स्पेशल सेफ तालिम,
14: जापानिज सुशी तालिम,
13: र वेट्रेस,
14: टुरिस्ट गाइड।
15: हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
16: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
16: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
15: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
16: सम्पर्क मोबाइल 9841017019, 9841017019।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
17: बजाज आरी फ्री सर्भिस क्याम्प।
18: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
17: सर्भिस चार्जमा 50% छुट,
18: इन्जिन आयलमा 18% छुट,
17: टायर किन्दा 10% छुट,
18: पाँच पूर्जामा 10% छुट।
17: आगामी चारवटा सर्भिस निशुल्क दिइनेछ, साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
18: फ्री सर्भिस क्याम्प यही जेठ 10 गतेदेखि जेठ 15 गतेसम्म रहनेछ।
17: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पेन्ट स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
19: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
17: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चोक, घोराही, दाङ।
20: सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 9864-22656, 9705551135 र 9128-45955।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: कांग्रेसमा सदस्यता अध्यावधि कल्पत्र महाधिवेशन तयारीमै अन्यूल। प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनै पर्ने प्रतिपक्षीको अडान।
2: प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्न उत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो।
1: रासपाको महाधिवेशन कार्यतालिका सार्वजनिक। मध्य प्रदेशमा चार दिनमै गठबन्धन संकटमा। बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
3: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
1: देशभर 46 जिल्लामा विपदमा 74 घटना, 19 घाइते। सरकारद्वारा सतर्कता अपनाउन अपील। धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव।
4: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौं।
1: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य, सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र, यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरूबीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पश्चिम मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
2: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुदे एजेन्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ, होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो। त्यो कुरा हामी राखिराख्छौँ।
6: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
7: बहुपा भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त? प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ। त्यो नभइकन त कति दिन चल्ने ल? कुनै कुनै खास परिस्थितिमा त के होला भन्ने मलाई लाग्छ। अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो। प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण चाहिँ सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्छ, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
8: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
7: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ। यो चाहिँ मेरो सूचना हो।
8: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको

0: भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। राज्यपालले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले ओडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अध्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अध्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएनसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
1: अध्यावधिक जारी छ। अब शुरूमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन। अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसको सहभागी हुनै पर्छ। र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो।
0: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो। तर चार दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। तर ठूलो क्षति भने नभएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सीआईएनसँग बताउनुभयो।
2: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले घण्टामा खोलिहाल्यो। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब छानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
0: हुम्लाको चंखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको दुईवटा भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएनसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
3: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम दिएछौ त्यो 24 घण्टामा 24 घण्टाको अनि

0: ਨਹੀਂ ਅਬ 48-50 ਘੰਟਾ ਪਛਿ ਫੇਰਿ ਕਿਨ ਨਭਾ ਤ ਭਾ ਕੁਰਦਾ ਕੁਰਦਾ ਧੇਰੇ ਕੁਰਿਯੋ ਅਬ ਹਾਮੀ ਚੁਪ ਲਾਗ੍ਦੈਨ ਭਨੇਰ ਬੰਦ ਗਰ್ਨੁਭਾ। ਉੱਚ ਸ੍ਤਰੀਯ ਸਮਿਤੀ ਗਠਨ ਭਯੋ ਹੈਨ ਧੇਰੇ ਕਾਮ ਆਜ ਭਇਸਕ್ਯੋ ਆਪਣੇ ਸਮਿਤੀਲੇ ਕਤਿ ਦਿਨ ਭਨ੍ਨੇ ਕੇਹੀ ਤਸ ਅਧਿਕਾਰੀ ਆਗ ਛੈਨ ਸਮਿਤਿ ਗਠਨ ਭਯੋ ਛ ਭਨ್ਨੇ ਛ। ਅਬ ਉਸਲਾਈ ਤ ਭੂਮਿ ਵਿਵਸਥਾ ਮੰਤ੍ਰਾਲਯਲੇ ਪਤ੍ਰ ਦੇਲਾ ਅਨਿ ਤ੍ਯੋ ਪਤ੍ਰਮਾ ਕਤਿ ਅਵਧਿ ਭਨੇਰ ਖੋਲੇਰ ਦਿਨ੍ਛ।
1: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यागमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली को उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
2: सन्तोषी रावल सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
3: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
2: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
4: अनुहार हड्डी भाँचिएको जोड्ने
6: दाँतको एक्सरे सेवा
4: सामान्य तथा जटिल दाँत निकाल्ने
6: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
6: मेसिनबाट जरेदेखि दाँत फरिने
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
4: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराहीदान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
3: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
4: सिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोडिन थालेको छ।
5: बाँकेको राप्ती सोनारी गाउँपालिका चार पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुमाखलेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
6: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामीले सिद्धकुमाखी भन्ने गरेका थियौं र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्यानी रुकमेले जाजरकोटी छिमेकी जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यो सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर 4 पर्सौनामा हामीले स्थापना गरेका छौं।
5: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। 4 वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
6: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा। त्यही जग्गाभित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड़ भयो। अब यो पूरै जंगलै जस्तै थियो, खाल्डा खुल्ली थियो, खोला थियो, यसलाई पुरेर चाहिँ हामी यो काम शुरू गर्दैछौ।
5: सल्यानबाट 2040 सालमा बाँके बसाइ सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
7: जहाँसम्म थाहा छ यो कुमाखी देउताको हाम्रा बाजे बुवाहरूले पूज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाखी देउताहरू असारको महिना मसुरको महिना पुज्ने दुईपल्ट पुज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा छ यो अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुज्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्ति त धेरै छन्।
5: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्द्र सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
8: 2046 सालमा भन्दा पहिला पनि हामी सिद्धकुमाखीलाई मान्थ्यौं, पहाड़मा हुँदा पनि रूकुमा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौं, मान्थ्यौं र हामीले गाईको धार दुधको धार चढाउने सिद्धकुमाखीलाई मान्यता गरी आएका हौ। अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो। मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
9: मेलाको लागि राम्रो छ, यहाँतिर दशैंमा लाग्छ मेला त यहाँ।
5: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाइसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्धकुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
10: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै. सो खालि सादा पानी पिएर हुँदैन. त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो.
4: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
11: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा. प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा.
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ.
13: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि.
14: फोन नम्बर 082-563-479,
13: मोबाइल नम्बर 98-494-67-487.
15: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो.
16: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्.
15: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धि सम्धिनीको फोटो खिच्नु परेन.
16: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न.
15: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
16: यो दाइजोको कुरा चाहिँ नगरौं. तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ.
17: नेपाल सरकार विज्ञापन बोर्ड.
18: नमस्कार, म सुशीला. संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ. आज हामी हाम्रो पालोको 303 खण्डमा छौं. जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ. गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्तो खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौं, आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ. कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा. तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ. अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्?
10: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढ़ी गयो, पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ.
18: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ?
10: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ, भनौँ गर्मीमा काम गरिरहेछ, त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ, त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने, पिरौला फर्किने, यी समस्याहरू आउँछ, चक्कर लाग्ने, पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने, होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ.
18: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् नि त्यस्तो अवस्थामा?
10: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ.
18: त्यो भनेको चाहिँ के हो?
10: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको संचारहरू कम हुने, मुटुको चाल बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, सो यी समस्याहरू चाहिँ बढी देखिन्छ. यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौ, यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ.
18: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन्, कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
10: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ न अब त्यो हाम्रो रगतको संचार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ, जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने, मुटुको फंक्सन कम हुने, किडनी मृगौला ड्यामेज हुने, होइन मान्छे बिहोस भएर लड्ने, इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने, यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले, जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ। 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि, तब 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
5: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
10: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सघाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहेको हुन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसीयूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो। अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ, गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
5: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
10: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्लुइड भन्छ। फूड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौँ, भेजिटेबल सुप भन्छौँ, होइन तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौँ, यो भात पकाउँदाखेरिको माड भन्छौँ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौँ ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो, किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै, सो खालि सादा पानी पिएर हुँदैन। त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
5: मौसमी विपद वा अन्य कुनै कारणले बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
4: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पिचुलो बन्दै गएको छ। मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
14: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
19: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
14: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
19: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
20: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
19: सम्पर्क मोबाइल नम्बर 98229264।
21: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: नमस्कार, थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सीमामा भन्सार शुल्कमा कडाई गरेपछि आवत जावत घट्यो, राजस्व बढ़्यो, नेपाली बजार चलायमान बन्दै गएको भन्सार कार्यालयहरूको दावी।
0: बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गर्न समिति गठन, रासपा महाधिवेशनको कार्यतालिका सार्वजनिक, कंग्रेस कार्यालयमा नेभी संघको धरना।
1: प्रधानमन्त्रीलाई संसदमा ल्याउन चार विपक्षी दलहरू एकै ठाउँमा उभिने, सभामुखको भूमिकामाथि प्रश्न।
0: अमेरिका र इरान सम्झौता नजिक, युद्ध विराम 60 दिन लम्ब्याउने तयारी, युरेनियम अमेरिकालाई चुम्पिन इरानद्वारा अस्वीकार।
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा, एसियन गेम क्वालिफायर खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतसँग सीमा जोड़िएका प्रमुख भन्सार नाकाहरूमा 100 रूपियाँभन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क कड़ाईका साथ लागू गरिएपछि सीमा क्षेत्रमा आवत जावत गर्ने यात्रुको संख्या घट्न थालेको छ। तर नेपाली बजार चलायमान बन्दै गएको र राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयहरूले जनाएका छन्। सुदूरपश्चिम प्रदेशको गड्डा चौकी स्थित कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी चक्रदेव भट्टका अनुसार पछिल्लो समय भारत जाने नेपालीको संख्या समेत घटेको छ। उहाँले स्थानीय बजारमा चहल पहल बढ़ेको र राजस्व संकलनमा समेत सुधार भएको बताउनुभयो। साथै नाकामा हुने तस्करी नियन्त्रणमा समेत उल्लेखनीय प्रगति देखिएको उहाँले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो।
3: अहिले चाहिँ यो पछिल्लोमा इन्डियातिर कम जान थाले मान्छे, त्यही हिसाबले अब मान्छे नै कम गइरहेको छ। हजुरको नेपालतिर कारहरू चाहिँ चलायमान भएको छन्। अहिले तस्करी अब पूर्ण रूपमा नियन्त्रणै त नहोला हजुरको अहिले, तर पहिलाको भन्दा परिणाममा घट्दै घट्दै गइरहेको छ। अब यसरी ठाउँदै गएर जिरो बनाउनु पर्छ यसलाई।
0: बाँकेको नेपालगंज भन्सार कार्यालयले पनि 100 रूपियाँभन्दा बढ़ी मूल्यका सामानमा कड़ाई गरिरहेको जनाएको छ। प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले कड़ाईपछि यात्रुको चाप घटेको र भारतीय बजार समेत प्रभावित बनेको बताउनुभयो। उहाँका अनुसार सुरक्षा निकायको सक्रियताका कारण तस्करी नियन्त्रणमा आएको छ भने पहाड़ी जिल्लाबाट जाने यात्रु समेत कम हुन थालेका छन्। यात्रु संख्या घटे पनि राजस्व संकलन बढ़िरहेको उहाँले समेत बताउनुभयो।
4: मान्छे र यात्रुहरू घटेका छन्, भारतीय बजार सुकेको छ होइन। त्यस्तोहरू त आउनै छोडिसके, माथिबाट पहाड़बाट ट्रकबाट आउने ठूलो भन्सारपट्टिबाट भने त्यस्तै यात्रुबाट उठ्ने सामान हुन्छ नि, यात्रुहरूबाट के पोका पन्तराहरूबाट। अब कसो आउने मान्छे घटी गए, फेरि होइन मान्छे घटे त्यसले पनि असर गर्यो। त्यति हुँदाहुँदै पनि रहेछ त, अलि बढेको छ। तस्करी नियन्त्रण पनि भइरहेछ, सशस्त्र लागिरहेछ, जनपद लागिरहेछ, भन्सार प्रशासन लागिरहेछ।
0: देशकै सबैभन्दा ठूलो व्यापारिक नाका मानिने वीरगंज भन्सार कार्यालयले पनि नाकामा भीड़भाड़ कम भएको जनाएको छ। भन्सार अधिकृत तथा सूचना अधिकारी उदय सिंह विष्टले 100 रूपियाँभन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क लागू गरेपछि सीमा क्षेत्रको आवागमन तुलनात्मक रूपमा घटेको जानकारी दिनुभयो।
3: 100 रुपियाँ लाउँदाखेरि अलिअलि भीड़भाड़ चाहिँ घटेको कि, त्यो मान्छे पारी मात्रै गएर सबै मान्छे पारी गएर किनेर ल्याउँथे, त्यो चाहिँ अलिक घटेको जस्तो छ।
1: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गर्न एक समिति गठन गरेको छ। बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगुलको संयोजकत्वमा समिति गठन गरेको हो। यसअघि दुई जिल्लाको सीमा क्षेत्र लाम्पाटा प्रहरी चौकी स्थापना गर्ने विषयमा स्थानीयहरूबीच झडप हुँदा कर्मचारीहरू नै घाइते भएका थिए, जसकारण बाजुराको हिमाली युवा क्लबले घाइतेहरूको निशुल्क उपचार, सीमा विवादको स्थायी समाधान नभएसम्म कर्णाली राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको थियो। सोही विवादको स्थायी समाधानका लागि सरकारले आज भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि तय गरेको चरणबद्ध कार्यतालिका आज सार्वजनिक गरेको, जस अनुसार 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका काम समेटिएको छ। संकृत कार्यतालिकामा जेठ 7 गते शुरू भएका जिल्ला र प्रदेशका निर्वाचन समिति गठन जेठ 15 गतेभित्र सम्पन्न गरिसक्नुपर्ने डेडलाइन तोकिएको छ। रासोपा सहमहामन्त्री विपिन आचार्यले यही डेडलाइनलाई मध्यनजर गर्दै विधान संशोधन र समायोजन टुंगाउने गरी अहिले काम धमाधम भइरहेको जानकारी दिनुभयो।
5: केन्द्र समितिले अस्ति महाधिवेशन गरिरहेको कुरा, विधान संशोधन गर्ने कुरा र समायोजनहरू टुङ्गाउने बाँकी भएको हो कि समायोजनहरू टुङ्गाउने भन्ने कुराहरूको डेडलाइनको एन्डेन्डतिर हामी पुगिरहेछौँ। सो दुईटा मेजर काम सकिँदैछ।
0: केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङद्वारा जारी गरिएको सर्कुलरमा सबै प्रदेश समितिका सभापतिहरूलाई आफ्नो प्रदेश अन्तर्गतका जिल्ला सभापतिसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न सहयोग गर्न भनिएको छ। राष्ट्रपाको पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुने गरी तोकिएको छ। यसअघि ओडा र नगर अधिवेशनहरू गरिएको छ।
1: नेपाल विद्यार्थी संघ नेभी संघका कार्यकर्ताहरूले नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा धरना दिएका छन्। नेभी संघको 12 महाधिवेशनको मिति घोषणा गरी संगठनलाई चलायमान बनाउन दवाब स्वरूप उनीहरूले आज विरोध जनाएका हुन्। विद्यार्थीहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। धरनामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कंग्रेसभित्रको आन्तरिक एकता सुदृढ़ गर्नका लागि गुट उपगुट भन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्नेमा जोड़ दिएका छन्। नेभी संघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने माग समेत गरेका छन्।
0: प्रतिनिधि सभाका विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकले आज छलफल गरेका छन्। उनीहरूले संसदमा सरकारले विपक्षीको आवाज दबाउन खोजेको निष्कर्ष समेत निकालेका छन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज भएको छलफलमा कंग्रेसकी वासना थापा, एमालेका एन महर, नेकपाका युवराज दुलाल र राप्रपाकी खुशबु ओली सहभागी थिए। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको उपेक्षा गरेको, गैर संवैधानिक गतिविधि बढ़ेको, विपक्षी दलको आवाज दबाउने प्रयास भएको तथा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए। विपक्षी दलहरूको बैठकले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावली पालना र लोकतन्त्रको रक्षाका लागि संसदभित्र आपसी सहकार्य र छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको नेता महरले जानकारी दिनुभयो।
1: आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा कंग्रेस सहितका विपक्षी दलका सांसदहरूले सभामुख डोल प्रसाद अर्यालको भूमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन्। कंग्रेसकी सांसद गीता कुमारी सेन्डाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनका लागि रूलिङ समेत गर्न नसकेको भन्दै निरीह देखिएको टिप्पणी गर्नु भएको छ।
6: सभामुखको भूमिका त निरीह लागेछ हामीलाई, होइन? अब यो विषयमा त हामीले पहिले पनि भनिरहेछौँ, सभामुख चाहिँ एउटा सभामुख भएर नै चाहिँ रुलिङ गर्दा हुन्थ्यो। तर अब सभामुखले हामीले धेरै नै हामीले चाहिँ दबाव पनि गर्यो, घेराबन्दी पनि भयो, उहाँको विषयमा धेरै विरोध पनि भयो। अब तपाईँ चाहिँ एउटा सभामुख भएर, साँच्चीको सभामुख भएर, एउटा राष्ट्रको एउटा सभामुख भएर रुलिङ गर्नुपर्छ, तपाईँ चाहिँ एउटा थपना जस्तो भएर चाहिँ नबसिदिए हुन्थ्यो भनेर चाहिँ हामीले त्यो कुरा उठाएकै हो।
1: एमालेकी सांसद साजिता सिद्दिकी खातुनले सभामुख अर्यालले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको वकालत गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले सभामुखको भूमिका निष्पक्ष नभएको गुनासो पनि गर्नुभयो। प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुख लगायतको भूमिका निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद खातुनको जिकिर थियो।
6: अहिले आएर के फिल भयो भने मेरो सभामुख चाहिँ राष्ट्रपा भन्दा बाहिर निस्किनै सक्नु भएन क्या. उहाँ राष्ट्रपा भन्दा बाहिर निस्केर उहाँ चाहिँ सदनको सभामुख देश जनताको सभामुख बन्दैको भए साह्रै सुनमा सुगन्ध थपिन्थ्यो कि. किनभने एउटा सभामुख उपसभामुख होइन मन्त्रीहरू देशको प्रधानमन्त्री त फियर हुनुपर्छ नि त. त्यो कुराहरू हुनु पर्थ्यो तर त्यो कुरा अलि हामीलाई मलाई आई मिन मलाई फिल चाहिँ भएन. त्यसले गर्दा म पटक पटक रिक्वेस्ट पनि गरेको छु. अस्ति एकदमै सदनमा चिच्चाएको छु तपाईँ फियर भनिदिनुहोस् तपाईँ फियर भनिदिनुहोस् तपाईँले हामीलाई अनुशासन सिकाइराख्दा तपाईँ लगायत टिम अनुशासनमा बस्नु भएको छैन. हामी त अलरेडी 25 इयर्स म आफै फिल्डमा काम गरेर आएको मान्छे हो. मलाई मलाई एकदमै अनुशासनको नलेज छ तर तपाईँ लगायत तपाईँको टिम नै नबस्दिँदाखेरि अनि तपाईँले प्रधानमन्त्री नै सदनमा नल्याउँदाखेरि अनि हामी प्रतिपक्षले आवाज उठाउने कि नउठाउने.
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद पार्वती विकले पनि सभामुख अरियाल संसदप्रति जवाबदेही नभएको आरोप लगाउनुभयो. उहाँले संसदमा महिलाहरूको संख्या अझै बढ़ाउने विषयमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो. जनसंख्याको आधारमा सदन लगायत राज्यका सबै निकायमा महिलाहरूको प्रतिनिधित्व हुनुपर्ने सांसद विश्वकर्माको भनाई थियो.
7: धरनाले पनि मूल्याङ्कन गरिराख्नु भएको छ होइन, बाहिर जो जहिले हेरिराख्नु भएको छ, किनकि त्यो सदन भन्दा सभा भन्दा कैयौं गुणा दिग्गज मान्छेहरू पनि बाहिर हुनुहुन्छ होइन. हामीलाई हेरेर मजाले हाम्रो सबै गतिविधिलाई एनालाइसिस गर्ने त्यो राम्रो मान्छेहरू पनि बाहिर हुनुहुन्छ, उहाँहरूले पनि हेरिराख्नु भएको छ. अब उहाँहरूका अगाडिका बाध्यता के हुन् मलाई थाहा छैन. अब सदनप्रति बाइस भएको जस्तो फिलिङ हामीलाई पनि भइराखेको छ. जनसंख्या त हामी तपाईँहरूभन्दा 51% हो नि त, बढी छ नि. त्यसले गर्दाखेरि हामी सन्तुष्टि भयो भने त केही गर्नै सक्दैन. त्यसले गर्दा हामी 51%ै त्यहाँ सहभागी बनाउन चाहन्छौँ त्यो सदनमा. सन्तुष्टि भन्ने त जब सन्तुष्टि त त्यति बेला भइन्छ जब वर्गविहीन समाज हुन्छ क्या.
0: नेपाल परिवेशमा बागमती प्रदेशसभाको बजेट अधिवेशन भोलि शुरू हुने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन.
11: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्. यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन. सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढ़ी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपालस्थित बैंकमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ. विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: मनसूनको अवधिमा हरेक वर्ष बाढ़ी पहिरो र डुबानले ठूलो जनधनको क्षति हुने गरेको छ. नेपालमा सामान्यतया मनसून जून 13 अर्थात जेठ अन्तिममा शुरू भएर अक्टोबर 2 समाप्त हुन्छ. तर यस वर्ष भने नेपालको पूर्वी भागबाट जेठ मध्यतिर नै मनसून प्रवेश गर्ने अनुमान गरिएको छ. प्री मनसून अवधिमै पूर्वी नेपालमा पहिरोले 2 जिल्लाको सड़क सञ्जाल टुटाएको छ. तर सरकारले हरेक वर्ष मनसून अवधिमा हुने क्षतिको विवरण संकलन गर्नु बाहेक जोखिमको पूर्व तयारीबारे ठोस नीति तथा कार्यक्रम नै बनाउन सकेको छैन. एक सामग्री सहकर्मी दिनेश जोशीबाट.
12: पाँचथर र ताप्लेजुङमा वर्खा नलाग्दै बाढ़ीले वितण्डा मच्चाएपछि त्यहाँका नागरिकको सड़क सञ्जालसँगको पहुँच टुटेको छ। शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले दुई जिल्ला जोड्ने सड़क र पुल बगाउँदा ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको हो। वर्षासँगै आएको बाढ़ीले दोभाने खोला, तमोर खोला र मध्य पहाड़ी राजमार्ग आसपासमा निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको पाँचथरका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो।
13: पक्की पुल बन्दै गरेको त बगायो, अर्को ब्रिज बनाउने त्यसका बेली ब्रिजका सामानहरू बगायो, अर्को काठे पुल बगायो, एउटा झोरलुङ्गे पुल बगायो, तीनवटा पब्लिकका घर बगायो। जोखिम मान्छेलाई सार्ने भनेको छ, अब अहिले स्थानीय तहहरूले सारिराखेकै छन्। ती पनि हिजो गएका ठाउँमा जोखिममा भएका एक दुई परिवारहरूलाई अन्धश्रुमा सारेको छ।
12: तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लुम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल बाढ़ीले पूर्ण रूपमा बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले जानकारी दिनुभयो। निर्माण सम्पन्न हुनै लागेको अवस्थामा पुल बग्दा ठूलो क्षति पुगेको सेढाईको भनाई छ। सड़क कालोपत्री हुने चरणमा पुगे पनि आठ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको थिएन। अहिले पुल बगाएपछि यसको निर्माण थप अनिश्चित बनेको छ। पानी पर्ने क्रम अझै नरोकिएकाले क्षतिको यकिन विवरण उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो।
14: यति नै क्षति भयो भनेर पढात्मक अङ्क निकाल्न काम बाँकी नै छ, गर्दै हुनुहुन्छ टेक्निकल सिएनहरूले। मानवीय क्षति खास भएको छैन, एउटा काठको घर चाहिँ पहिरोले डिस्टर्ब गर्यो भन्ने आएको छ।
12: इन्द्रावती खोलामाथिको पुलमा क्षति पुगेपछि सिदिङवा गाउँपालिका तथा सिरीजंगा गाउँपालिकाको खेवाङ र याम्फुदिन क्षेत्रमा सदरमुकाम फुङलिङ तथा पाँचथर इलाम हुँदै लामो दूरीमा सञ्चालन हुने सवारी साधन ठप्प भएका छन्। सिदिङवा गाउँपालिकाका अध्यक्ष मान बहादुर राईले बाढ़ी पहिरोले क्षतिग्रस्त भएको सड़क खुलाउन नसकिएकाले आवत जावत ठप्प बनेको।
15: आज तीन दिन भयो जेसीबी लगाएको, सकेको छैन नै, बनाइसकेकै छैन। अलैँची खेतीमा त कति खेती पुगो पुगो, पहिरो त त्यस्तो कति गयो गयो। याङ्रो गाउँपालिकामा धान खेती, हाम्रो सिदिङबामा अलैँची खेतीमा अनुमानित 4 करोड़ जतिको क्षति चाहिँ साधारण कमी कमी हिसाब गर्दा पनि त्यतिको क्षति भयो।
12: पूर्वी नेपालका दुई जिल्लामा मनसून शुरू नहुँदै बाढ़ी र पहिरोले जनधनको ठूलो क्षति पुर्याउँदा पनि सरकार भने बेखबर बनेको छ। बाढ़ी र पहिरो जन्य विपदबाट बस्न पूर्व तयारी गर्नुपर्नेमा सरकार पर्ख र हेरको अवस्थामा रहेको छ। मनसून प्रतिकारीय योजना ल्याएर काम थाल्नुपर्नेमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भने प्रधानमन्त्री कार्यालयको ग्रीन सिग्नलको पर्खाईमा रहेको छ। गृह मन्त्रालय एक महिनादेखि छुट्टै मन्त्रीविहीन रूपमा सञ्चालन हुँदै आएको छ, जसको असर देशका हरेक प्रशासनिक निकायमा देखिन थालेको छ। गृहमन्त्री नहुँदा मनसून प्रतिकारीय योजना ल्याउन ढिलो भएको बताउनुहुन्छ प्राधिकरणकी प्रवक्ता शान्ति महत।
16: स्वीकृत भई नै सरकार छ होइन, तर अब यहाँ गृहमन्त्रीज्यू चाहिँ नहुनुभएको र प्रधानमन्त्रीज्यूले हेर्नुभएको, उहाँले एक दुईवटा विषय हेरेर सार्वजनिक गर्ने भने भएर अड्क्या छ केही समयलाई, अब सायद आज नै हुन्छ होला त्यो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले हेटौँडा सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ। लामो समयदेखि आर्थिक संकटसँग जुझ्दै आएको उक्त उद्योगको आज उहाँले अवलोकन गर्नुभएको हो। कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादव आज उद्योगको अवलोकनमा जानुभएको थियो। त्यसक्रममा उहाँले व्यवस्थापक र कर्मचारीबाट जानकारी लिनुभएको छ। अवलोकन पश्चात आयोजित छलफलमा मन्त्री यादवले सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योग बन्द हुनु अत्यन्त दुखद भएको भन्दै सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको सुनाउनुभयो।
1: बागमती प्रदेश सभाको बजेट अधिवेशन भोलि शुरू हुँदैछ। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोलि दिउँसो 1 बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो। मुख्यतया सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्न अधिवेशन बोलाइएको हो। यो अधिवेशनमा 8 महिनादेखि सभामुख पदको चुनाव गर्ने तयारी समेत छ। तत्कालीन सभामुख भुवन कुमार पाठकले गत असोज 1 गते नै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। जेएनजी आन्दोलनको क्रममा उहाँले भदौ 24 गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो।
0: सूर्य क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सिलिङ गर्ने क्रममा रहेका बेला पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मधेस र समग्र देशको जीवनसँग जोड़िएको सूर्य क्षेत्रको दिगो संरक्षण संवर्धन र पुनर्स्थापनाका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरिएको अभियानका संयोजक नरेन खतिवड़ाले बताउनुभयो। कुल बजेटको 20% शिक्षा र स्वास्थ्य क्षेत्रमा 10% बजेट सरकारले विनियोजन गर्नुपर्नेमा अभियानको जोड़ छ।
1: चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वांगझाउमा आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य आध्यात्मिकता सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले तीन दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल अ लाइफ टाइम एक्सपीरियन्स अर्थात नेपाल जीवनभरको अनुभव भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक धार्मिक साहसिक आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी गराएको थियो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
18: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
17: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
18: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
18: एकपटक दङ्गालीबाट किनेर हेर न।
17: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
18: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
20: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
21: दङ्गाली सु मेटेरियल एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
18: प्रोप्राइटर सोमराज रैदास।
22: सम्पर्क फोन नम्बर 082-565-775।
18: सम्पर्क नम्बर 98-478-26-873।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त
23: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
24: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-565-509 र मोबाइल 98-453-0653।
0: ललितपुर महानगरपालिका वडा नम्बर 12 लगनखेल बस पार्क नजिकबाट प्रहरीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको। उनबाट प्रहरीले 500 दरको 16 नक्कली नोट बरामद गरेको छ। नक्कली नोट कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनलाई लगन खेलबाट समातेको हो।
1: कञ्चनपुरको महेन्द्रनगरबाट दुईजना सड़क आश्रित व्यक्तिको उद्धार गरिएको छ। मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 टोलीले एक महिला र पुरूषलाई उद्धार गरेको हो। उद्धार गरिएका उनीहरूलाई धनगढ़ी मानव सेवा आश्रममा लगिएको मानव सेवा आश्रमका सदस्य उर्विन सापकोटाले जानकारी दिनुभयो। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर काकर भिट्टा स्थित मेची पुलबाट यात्रा शुरू गरेको थियो। यात्रा कञ्चनपुर कैलाली हुँदै आज बेलुकासम्म बाँके पुग्नेछ। आनी छोइङ डोलमा फाउण्डेशन की संस्थापक एवं गायिका आनी छोइङ डोल्मा र आयोजक मानव सेवा आश्रमको टोली उद्धारका लागि त्यहाँ पुगेको हो।
0: वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटना मध्ये आधाभन्दा बढ़ी तीव्र गतिका कारण भएको पाइएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा देशभर 2294 दुर्घटना भएकामा 1253 दुर्घटना तीव्र गतिका कारण भएका हुन्।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान सम्झौता नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता हुन लागेको बताउनु भएको छ। विदेश मन्त्री मार्को रूबियोले पनि वार्तामा महत्वपूर्ण प्रगति भएको खुलासा गर्नुभएको छ। इरानले औपचारिक रूपमा कुनै प्रतिक्रिया नजनाए पनि द्विपक्षीय एमओयूमा हस्ताक्षरको नजिक पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्झौतामा युद्धविराम 60 दिन लम्ब्याउने तयारी छ। सो अवधिमा इरानले होर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्नेछ। उसले कुनै पनि जहाजबाट शुल्क लिने छैन र सो जलमार्गको थापेको धराप हटाउन थाल्नेछ। बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ। त्यस्तै इरानी तेल स्वतन्त्र रूपमा बेच्न पाउने गरी आर्थिक प्रतिबन्धहरू हटाउनेछ। यसैबीच इरानका अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरे अनुसार युरेनियम अमेरिकालाई सुम्पिन इरानले अस्वीकार गरेको छ। सोही कारण इरानको परमाणु कार्यक्रम अझै पनि अमेरिकासँगको सम्झौताको शुरूआती हिस्सा बनेको छैन। परमाणु मुद्दामाथि अन्तिम सम्झौताका लागि वार्ता हुनेछ।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जीत दर्ता गर्दै काठमाण्डुमा जारी काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा स्थान पक्का गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवडलमा आज भएको खेलमा मालदिप्सलाई 3-0 सोझो सेटमा पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो। समूह चरणको अन्तिम खेलमा नेपालले मालदिप्सलाई 25-12 25-9 र 25-20 पराजित गर्यो। समूह चरणको अन्तिम खेलमा भोलि भारत र किर्गिस्तान खेल्नेछन्। यो खेलबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ।
1: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 30 रनले पराजित गरेको छ। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याएको मुम्बईले 9 विकेट गुमाएर 175 रन मात्र बनाउन सक्यो। उसका लागि सूर्यकुमार यादवले 60 र हार्दिक पाण्डेले 34 र विल ज्याक्सले 33 रन बनाए। राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक 3 विकेट लिए भने आन्द्रे बर्जर ब्रिजेश शर्मा र यश पुञ्जाले 2-2 विकेट लिए। यसअघि राजस्थानले निर्धारित ओभरमा 8 विकेट गुमाएर 205 रन बनाएको थियो। यो जीतसँगै राजस्थानले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। यसअघि रोयल च्यालेन्जर्स बेंगलुर गुजरात टाइटन सनराइजर्स हैदराबादले प्लेअफमा स्थान बनाइसकेका छन्। क्वालिफायर 1 बेंगलुरू र गुजरात बीच र एलिमिनेटर हैदराबाद र राजस्थान बीच खेलिनेछ। अहिले जारी अर्को खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा भइरहेको छ। इडेन गार्डनमा कोलकाताले टस जितेर बोलिङ रोजेको छ। टस हारेर ब्याटिङ गरिरहेको दिल्ली ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 1 विकेटको क्षतिमा 70 रन बनाएर खेलिरहेको छ।
0: र नेपाल क्रिकेट संघ क्यानले एसियन गेम क्वालिफायरका लागि 14 सदस्यीय टोली घोषणा गरेको छ। क्यानले आज दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा पूर्व कप्तान रोहित पौडेल पनि समेटिएका छन्। उनी बाहेक कुशल भुर्तेल आसिफ शेख सन्दीप जोरा कुशल मल्ल लोकेश बम सोमपाल कामी सन्दीप लामिछाने शेर मल्ल नन्दन यादव आरिफ शेख करण केसी र साफ आलमले पनि टोलीमा स्थान बनाएका छन्। एसियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार मे 31 हुने उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने र प्रतियोगिताको शुरूआत गर्ने तयारी छ। यस्तै भारत भ्रमणमा जाने ए टीम घोषणा गरिएको छ। क्यानले अनिल शाहको कप्तानीमा टोलीको घोषणा गरेको हो। भारतको उत्तराखण्डमा आगामी मे 22 जून 2 सञ्चालन हुने 42 अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली ए टोली घोषणा गरिएको क्यानले जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सीमामा भन्सार शुल्कमा कड़ाई गरेपछि आवत जावत घट्यो, राजस्व बढ़्यो, नेपाली बजार चलायमान बन्दै गएको भन्सार कार्यालयहरूको दावी।
0: बाजुरा र हुम्ला जिल्लाको सीमा विवादको अध्ययन गर्न समिति गठन। राष्ट्रपा महाधिवेशनको कार्यतालिका सार्वजनिक। कंग्रेस कार्यालयमा नेविसनको धरना।
1: प्रधानमन्त्रीलाई संसदमा ल्याउन 4 विपक्षी दलहरू एकै ठाउँमा उभिने। सभामुखको भूमिकामाथि प्रश्न।
0: अमेरिका र इरान सम्झौता नजिक। युद्ध विराम 60 दिन लम्ब्याउने तयारी, युरेनियम अमेरिकालाई सुम्पिन इरानद्वारा अस्वीकार
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबलको सेमी फाइनलमा एसियन गेम क्वालिफायर खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
3: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
4: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नस

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: खुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड खुराहीदाङ। फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्। शिशु क्लिनिक फर्टिलिटी बिति चोक खोराइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
8: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
9: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
13: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
15: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
14: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र।

0: तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
1: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
2: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
3: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
0: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
4: इन्डोस्कोपी सेवा
0: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082560734 र 082560138।
5: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: ब्लड प्रेसर हाई लो भएका,
5: कोलेस्ट्रोल बढी भएको,
6: मुटुको गति एकनास नभएको,
5: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
6: मुटुको बासोक मुटु सुन्निएको, हृदयघात भएको,
5: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
6: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: बिरामी जाँच हुने मिति जेठ 15 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095121871।
9: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
10: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
9: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
9: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
9: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082590350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
11: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: अन्य सेवाहरू:
3: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
13: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082561694, सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649141944।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दाङ। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pasupatiicare.com।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङमा एक युवती माथि सामूहिक बलात्कार गरेको आरोपमा तुलसीपुरका दुई युवा पक्राउ परेका छन्। एकजना फरार छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका 10 बनगाउँका 24 वर्षीय ओम चौधरी र 22 वर्षीय राजेन्द्र चौधरी रहेका छन् भने अर्का एकजना फरार छन्। तुलसीपुर उपमहानगरपालिका दुईकी एक 19 वर्षीय किशोरी माथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेको प्रहरीले सुनाएको छ। पक्राउ परेका ओमको प्रेमिका भनिएकी युवतीलाई विवाह गर्ने भन्दै ओमले नै जेठ 5 गते युवतीलाई घरबाट बोलाएको र त्यही क्रममा उनी माथि तीनजनाले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिनुभयो। जेठ 6 गते बिहान पीड़ित युवतीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा आए तीनैजना विरूद्ध किटानी जारी दिएकी थिइन्। सोही दिन नै प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो। अर्को एकजना अन्दाजी 24 वर्षीय राजेश चौधरी भनिने युवा भने फरार रहेको प्रहरीले सुनाएको छ। पक्राउ परेका माथि जिल्ला अदालतबाट म्याथ भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। फरार युवाको खोजी भइरहेको प्रहरीले सुनाएको छ। साहित्यकार शरद गौतमको मुक्तक संग्रह भावनाका लहरको विमोचन गरिएको छ। राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा आज खुराहीमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्रागिक व्यक्तित्व उत्तम कृष्ण मुस्किया राप्ती साहित्य परिषदका केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनाल लगायतका अतिथिहरूले उक्त संग्रहको संयुक्त रूपमा विमोचन गर्नु भएको थियो। कार्यक्रममा मुक्तक संग्रहको समीक्षा गर्दै साहित्यकार डाक्टर हिमलाल पन्थीले भावना लय एवं वर्ण विन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउँदै संग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै सुधारका निमित्त मुक्तको माध्यमबाट सन्देश प्रवाह गरिएको बताउनुभयो। जन्मभूमिप्रतिको प्रेम सरल भाषा शैली र प्रभावकारी प्रस्तुति संग्रहका विशेषता रहेको बताउँदै उहाँले संग्रहभित्र सामाजिक विषयवस्तुसँगै हास्य व्यङ्ग्य आक्रोश लगायतका विषयमा लेखिएका मुक्तकहरू रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाले लेखक गौतमको प्रथम कृति भए तापनि भाषा शैली र प्रस्तुतिका दृष्टिले संग्रह पठनीय एवं सराहनीय भएको बताउनुभयो। कार्यक्रमका अन्य वक्ताहरूले संग्रहमा देशप्रेम प्रकृति र जीवन दर्शनका साथै राजनीतिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान विकृति र विसंगतिको चित्रण गर्दै सुधारको सन्देश दिएको बताउनुभयो। नेपाल संस्कृत विश्वविद्यालयमा आबद्ध भएर 38 वर्ष शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका लेखक गौतमले सेवानिवृत्त भएपछिको समयलाई सदुपयोग गर्दै मुक्तको संग्रह प्रकाशन गरेको बताउनुभयो। संग्रहमा 280 मुक्तक समावेश गरिएका छन्। राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष एम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती साहित्य परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष डाक्टर टीकाराम उदासी, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खखराज निपानी, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। परिषदका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव खनेश्याम केसीले गर्नुभएको थियो। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी नतिजामुखी र व्यावहारिक बनाउने बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठकमा लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गर्नुभयो। उहाँले पर्यटन उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी तथा प्रविधिको विस्तारमा विशेष जोड़ दिने जानकारी दिनुभयो। कृषि क्षेत्रको आधुनिकीकरण, प्रांगारिक उत्पादन प्रवर्धन तथा उत्पादनमा विविधीकरण मार्फत रोजगारी र आय आर्जन सृजना गर्ने नीति सरकारले लिएको उहाँको भनाई थियो।
मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयन योग्य बनाउने विषय सबैको साझा सरकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याउने बताउनुभयो। बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा धारणा राखेका थिए। छलफल सम्पन्न भएपछि सभामुख तेलाराम खर्ती मगरले लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक 2083 सिद्धान्त र प्राथमिकता माथिको छलफल समाप्त भएको घोषणा गर्नुभयो। प्रदेशसभाको अर्को बैठक जेठ 11 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। र थारू समुदायको खाना तथा परिकारलाई बजारीकरण गर्नका लागि महिलाहरूलाई प्रशिक्षित गरिएको छ। थारू समुदाय खानपानका हिसाबले धनी समुदाय भए पनि त्यसलाई आमदामीसँग जोड्न नसकेको भन्दै थारू समुदायका महिलाहरूलाई आमदामीमा जोड्नका लागि प्रशिक्षण दिइएको हो। समाजमा वातावरणीय शिक्षाको विकासको आयोजना तथा डीके अस्ट्रेलियाको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका भित्रका थारू समुदायका महिलाहरूलाई थारू समुदायको खानपानलाई बजारीकरण गर्नका लागि प्रशिक्षण दिइएको हो। संस्थाका निर्देशक फागीराम चौधरीका अनुसार थारू समुदायको ठिक्री रोटी अनदी जस्ता खानालाई बजारीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताए। उनका अनुसार तरकारीतर्फ खुङी गंगटा माछा आलुको अचार सिन्कीको झोल लगायत निकै प्रसिद्ध छन् भने थारू समुदायले बनाएको चाट रक्सी पनि धेरैलाई मनपर्ने गर्छ। अब थारू समुदायका यस्ता परिकारलाई बजारीकरण गर्न नसकेमा थारू समुदाय आर्थिक हिसाबले पछि पर्ने उनको भनाई थियो। थारू समुदायको परम्परालाई संरक्षण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टेकाराम खड्गाले बताउनुभयो। उहाँले आफ्नो पहिरन खानपान संस्कार संस्कृति जोगाउनु पर्ने अहिलेको मुख्य दायित्व रहेको समेत बताउनुभयो। सीटका अध्यक्ष राममोती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू स्वास्थ्य कर्मी जीवराज चौधरी, भाग्य कृषि सहकारी संस्थाका अध्यक्ष यशोदा निपाने, सदस्य कमला गौतम, मेलमिलाप सहजकर्ता रेशमी चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए। हौस् त अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाल,
10: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
11: र 98 5 78 30 6 8 9।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्ट फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
3: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23
6: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
7: बिमा गराउन जाँदैछु
6: बिमा किन गर्नु पर्यो सर बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
7: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
6: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
7: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
8: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मिज्यू र काजी।
1: अब मिज्यूले बीचमा ल्याउने कुरा त भएन नि, मिज्यू त अति नै भयो नि, होइन र?
2: यो त ठक्कै नेताहरूको जस्तो दुई जिब्रो कुरो पो आयो नि।
3: रजनीले यस्तै चित्त दुखाउने कुरा फेरि सुन्नु पर्यो भनेदेखि म यो काम साम छोडेर गइदिन्छु।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराइदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
2: ओहो
8: ला मरे के हो,
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। नेपाल निवृत्त शिक्षक समाज गढवा र राजपुरको चौथो परिषद जनता माध्यमिक विद्यालय गढवामा संयुक्त रूपमा सम्पन्न भएको छ। नेपाल निवृत्त शिक्षक समाज गढवाका अध्यक्ष कपिल देव खनालको अध्यक्षता एवं जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता एवं जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सञ्चालित संयुक्त चौथो परिषदमा गढवाका सचिव खगेश्वर शर्माले गढवाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टंक बहादुर बुढाथुकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसै गरी राजपुरका अध्यक्ष पूर्ण बहादुर चौधरीले सांगठनिक प्रतिवेदन र सल्लाहकार एक बहादुर यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै पालिकाका प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो। संयुक्त चौथो परिषदमा बोल्ने वक्ताहरूले नेपाल निवृत्त शिक्षक समाजको पहिचानको लागि प्रकाशनलाई निरन्तरता दिनुपर्ने, निवृत्त शिक्षक उपयोगी र समाज उपयोगी वार्षिक कार्यक्रम बनाएर आगामी दिनमा लागू गर्नुपर्ने, शिक्षक तथा विद्यार्थी हित अनुकूलका रचनात्मक काम अगाडि सार्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा संयुक्त चौथो परिषद सफलताको शुभकामना व्यक्त गर्नेहरूमा केन्द्रीय प्रतिनिधि शशिधर गेवाली, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, शंकर माध्यमिक विद्यालय खरतरियाका प्रधानाध्यापक अशोक कुमार यादव, नेपाल निवृत्त शिक्षक समाज लमै नगर समितिका अध्यक्ष तुलसी राम अधिकारी, राप्ती समितिका उपाध्यक्ष कृष्ण राज पौडेल, गढवाका आजीवन सदस्य राम गोपाल यादव, राजपुरका आजीवन सदस्य शेरबहादुर भण्डारी लगायत हुनुहुन्थ्यो। सोही अवसरमा गढवाका 14 जना र राजपुरका 3 जना नयाँ आजीवन सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र सहित समाजको हाम्रो चिनारी नामक स्मारिका अंक 4 र समाजको लोगो अंकित ब्याज समेत वितरण गरिएको थियो। कार्यक्रमको आरम्भमा राजपुर समितिका अध्यक्ष पूर्ण बहादुर चौधरीले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने गढवाका सचिव खगेश्वर शर्माले सहजीकरण गर्नुभएको थियो। दाङ लगायत पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका दाङको देउखुरी, नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रका वासिन्दा धेरै प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। बिरामीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वासप्रश्वास सम्बन्धी लगायत समस्या देखिएको छ। बिरामी हुनेमा धेरै जसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको ढड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्नु, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। र गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको श्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको श्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप, कार र माइक्रोबस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्राक्टर, टिप्पर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ। सबैभन्दा धेरै गाड़ी दुर्घटना दिउँसो 12 बजेदेखि राति 12 बजेसम्म भएका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण भएको
पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 वटा दुर्घटना तीव्र गतिका कारण भएको थियो। यस अवधिमा 137 दुर्घटना चालकको असक्षमता, 133 दुर्घटना यात्रुले हतारमा बाटो काट्नु, 112 दुर्घटना जहाँ रक्सी खाएर गाड़ी चलाउनु तथा 46 वटा दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवार लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

अनुभव प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरू अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: प्रश्न छ, शिक्षित भइसकेपछि र परिपक्व भइसकेपछि विवाह गर्ने चलन चाहिँ जान अझ पश्चिमा मुलुकहरूमा त एकदमै ढिलो विवाह गर्ने चलन आयो। यस्तो बेलामा पनि किन यति धेरै सम्बन्ध विच्छेदका समस्याहरू बढिरहेका छन्, यसको समाधान के होला र विवाह पछि हुने तनाव कसरी कम गर्ने होला? अत्यन्तै व्यावहारिक प्रश्न छ। पहिले 7 वर्षको उमेरमा विवाह गरिदिन्थे र त्यो 7 वर्षको उमेरमा विवाह गर्नुका आफ्ना फाइदाहरू थिए। यो होइन कि कुनै पनि प्रणाली बिना फाइदा मान्छेले गरिरहेको हुन्छ। बाल विवाहका आफ्ना फाइदा छन्, हामी बाल विवाहका पक्ष पोषक होइनौँ, त्यसको पैरवी हामी गर्दैनौँ। तर बाल विवाहका फाइदालाई अहिले वयस्क विवाह भनौँ न, वयस्क विवाहमा ती फाइदालाई ल्याउन सक्यौँ भने त्यसले एउटा धेरै ठुलो क्रान्ति ल्याउनेछ। त्यो फाइदा के थियो भने त्यो दुइटै पति पत्नी सँगै हुर्किन्थे र यिनीहरू एकअर्कालाई अलग हुन् भन्ने ठान्दै ठान्दैन्थे। झगडै गरे पनि त्यो झगडा केटाकेटीको झगडा जस्तो हुन्थ्यो, तत्काल गऱ्यो झगडा सकियो। र एकअर्कालाई के मनपर्छ, के खान्छ, के पिउँछ, देखि लिएर परिवार नाता गोता सब एकै ठाउँमा व्यवस्थित भएर बच्चा जन्माउने उमेरसम्म त धेरै कुरा सिकिसकेका हुन्थे र सँगै बाँच्न त्यो सँगै पनि भन्न मिल्दैन, करिब करिब एउटै आत्माको रूपमा बाँच्ने त्यो प्रणालीको विकास हुन्छ, आदतको विकास हुने गर्थ्यो। त्यो बाल विवाहको फाइदा हो, अरू धेरै व्यवहारिता छन्। त्यो यो फाइदालाई चाहिँ अहिलेको विवाहमा लिएर आउनुहोस् न। अहिले के भयो भने हुर्के बढेपछि विवाह गर्ने, प्रेम विवाह गर्ने, परिपक्व भएपछि विवाह गर्ने, शिक्षित भएपछि आफ्नो आमदामी भएपछि विवाह गर्ने, यसका धेरै फाइदाहरू छन्। तर एउटा सबभन्दा ठुलो बेफाइदा के छ भने बाल विवाहमा अहंकार नबढिकन विवाह हुन्थ्यो, यहाँ चाहिँ अहंकार परिपक्व भएपछि विवाह हुन्छ। अब मुख्य समस्याको जरो अहंकार हो। तपाईँ 28-30 वर्षमा विवाह गर्नुभयो, तपाईँको अहंकार पनि 28-30 वर्षकै हुन्छ, त्यो एकदम प्राउड हुन्छ, त्यसले अरूलाई मन नपराउने, सानो सानो कुरामा आफ्नो निजी ठाउँ खोज्ने, प्राइभेट स्पेस खोज्ने, आफूले मन परेको कुरा पाएन भने तुरुन्तै झगडा गरिहाल्ने र पति मेरो यस्तो हुनुपर्छ, पत्नी यस्तो हुनुपर्छ भनेर एकदमै गहिरा अपेक्षाहरूको विकास भएपछि बल्ल विवाह गर्ने बानी आयो। अब त्यसकारणले के हुन्छ त भन्दा अहिलेको विवाहमा विवाह चाहिँ व्यक्तिले मात्रै होइन अपेक्षाले पनि गरिरहेको छ र अहंकारले पनि विवाह गरिरहेको छ, यसलाई बिर्सिनु हुँदैन। दुईटा अहंकार एकै ठाउँमा आउँदैछन्, कुन दिन जुत्छन् थाहा हुँदैन। अलि दिन त मधुमास हुन्छ, हनीमुन पिरियड हुन्छ, त्यतिखेर अहंकार हुँदैन, एकअर्काका लागि मरिहत्ते गर्छन्। तर त्यसपछि त अपेक्षा छ, त्यसपछिको आफ्नो अहंकार छ, स्वार्थ छ, आफ्नो रोजाई छ, ती सबै कुराहरू एक ठाउँमा आउन थाल्छ। त्यसकारणले विवाहपूर्व ध्यान गर्नुहोस्, ध्यान सिक्नुहोस् र निस्वार्थ प्रेम गर्न सिक्नुहोस्, सहनशीलता बढाउनुहोस्। विवाह के हो त भन्दा अब तपाईँको जीवनमा तपाईँ मात्रै हुनुहुन्न है, अरू पनि छन् भन्नु हो। अर्को व्यक्तिको अस्तित्व जस्ताको तस्तै स्वीकार गर्नु हो। त्यो व्यक्ति अलग हो तपाईँभन्दा, उसका आवश्यकता फरक छन्, उसका इच्छा कामनाहरू फरक छन्, अपेक्षा फरक छन्, अहंकार फरक छ, व्यक्तित्व फरक छ, स्वार्थ फरक छ। र पति पत्नीको बीचमा अर्को बुझ्नुपर्ने एउटा बडो रमाइलो पुस्तक छ, मेन आर फ्रम मार्स एन्ड विमेन आर फ्रम भिनस। यी दुईटा अलग अलग ग्रहबाट आएका छन्, यी अलग अलग ग्रहबाट आएका व्यक्ति जस्तो यिनको व्यवहार छ, यिनको व्यक्तित्व छ। अब तपाईँ आफ्नो पत्नीसँग अरू पुरुष साथीसँग गरे यस्तै व्यवहार गर्न खोज्नुहुन्छ, पत्नी अर्कै लोकको, पत्नीलाई प्रेम चाहिन्छ, पत्नीलाई समय चाहिन्छ, पत्नीलाई एकदमै गहिरो समझदारी चाहिन्छ, पत्नीलाई समय चाहिन्छ। तपाईँ पत्नीलाई चाहिँ मैले तिम्रो अरू आवश्यकता पूर्ति गरिदिएको छु, यति धन कमाइदिएको छु, म धेरै ठुलो पदमा छु, तिम्रो पति चाहिँ यस्तो महत्त्वपूर्ण मान्छे हो भनेर त्यसैबाट सन्तुष्ट हौ भन्न खोज्नुहुन्छ, त्यो पत्नीले त्यो गर्न सक्दिन। किन पत्नीलाई समय चाहिन्छ, पत्नीलाई एकदमै प्रेम चाहिन्छ, पत्नीको आकांक्षा प्रेमको समयको र पत्नीको आकांक्षा चाहिँ सँगै बसिदियोस् भन्ने हो। ती कुरा पूर्ति गर्ने प्रणालीको विकास गर्नुपर्छ। र अर्को पतिले के खोजेको हुन्छ, पतिले खोजेको हुन्छ कि मलाई सबभन्दा बढी सम्मान मेरी पत्नीले गरौँ। पतिको आकांक्षा, पुरुषको पहिलो आकांक्षा सम्मानको, नारीको पहिलो आकांक्षा प्रेमको हो, सम्मानको होइन। त्यसकारणले ऊ दासी बन्न पनि तयार छिन्, तर प्रेम चाहिँ चाहिन्छ। पुरुष जे गर्न पनि तयार छ, पुरुष पनि पत्नीको दास बन्न पनि तयार छ, तर सम्मान चाहिन्छ उसलाई। त्यस कारणले पुरुषलाई एकदमै सम्मान दिन सिक्नुहोस्। उसको सानो सानो कुराको प्रशंसा गरिदिनुहोस्। उसलाई साथीहरू सबैले सम्मान गरिरहेका हुन्छन्, कार्यालयमा सहकर्मीले सम्मान गर्छन्, पुरस्कार दिएका हुन्छन्। अब घरमा आउँदा पत्नीले यति राख जम्मै के फरक पर्छ र, तिमी बेलामा आएनौ, एक घन्टा ढिलो आयौ, आज सँगै खाना खान आएनौ भनेर पत्नीले गुनासो गरिरहेकी हुन्छन्। यी पत्नीले के बुझिनन् भने, आफ्नो आवश्यकता पतिले पूरा गर्नुपर्छ, त्यो त ठिक छ, तर पतिको सम्मानको आवश्यकता पूर्ति गर्ने काम पनि त पत्नीले गर्नुपर्छ, होइन भने सम्बन्ध नै बन्दैन। त्यस कारणले पतिलाई अरू सहयोग गर्नुहोस्, तर सम्मान गर्न सिक्नुहोस्। उसको सानो सानो कुराको प्रशंसा गर्नुहोस्। उसले गरेका सामाजिक उपलब्धिहरूलाई नजरअन्दाज नगर्नुहोस्, र तिनको सबभन्दा ठुलो प्रशंसक फ्यान बन्नुहोस्। पतिको बारेमा पनि हामीले कुरा गर्यौँ, पत्नीको बारेमा पनि कुरा गर्यौँ, र मुख्य सँगै बसेर ध्यान गर्ने गर्नुहोस्। जब तपाईँ सँगै बसेर ध्यान गर्नुहुन्छ, तपाईँको आभामण्डल एक अर्कामा सर्न थाल्छ, त्यो एउटा गहिरो समझदारीको विकास हुन्छ। सामाजिक सेवा सँगै गर्नुहोस्, त्यसले तपाईँलाई एक बनाउँछ। अब कुन उमेरमा विवाह गर्नुहुन्छ यो धेरै महत्त्वपूर्ण विषय होइन। विवाह गरेपछि सम्बन्ध कसरी बनाउनु छ यो महत्त्वपूर्ण हो। अब यी हामीले भनेका कुरा प्रयोग गर्नुभयो भने जुन विवाहको कारणले तनाव आउँछ नि, त्यो तनाव स्वतः कम हुन्छ। र अन्तिम कुरा यसमा, आफू जस्तो बनेर नसोच्नुहोस्। विवाहमा तपाईँ आफ्नो पति वा पत्नी जस्तो बनेर सोच्नुहोस्। जस्तो पत्नीले माइतको धेरै कुरा गरिरहेको हुन्छ भने तपाईँ पनि विचार गर्नुहोस् त, उनको ठाउँमा भएको भए के गर्नुहुन्थ्यो। पतिले धेरै आमाको बुवाको कुरा गरिरहेको हुन्छ भने तपाईँ पनि हेर्नुहोस् त, कि त्यो पतिको ठाउँमा तपाईँ भएको भए तपाईँ पनि त त्यही गर्नुहुन्थ्यो। त्यस कारणले अर्काको खुट्टामा, अर्काको जुत्तामा खुट्टा राखेर हेर्ने भनिन्छ कि अङ्ग्रेजीमा, पुट योर लेग्स इन अदर पर्सन्स सुज। त्यसै गरी अर्को, म अर्को व्यक्ति भएको भए के हुन्थ्यो, त्यो ढङ्गले सोच्नुहोस्। यसलाई सहभाव भनिन्छ, इट इज इम्प्याथी। त्यो एकदम अर्को व्यक्ति बनेर हेर्नुहोस्। र विवाहमा तपाईँ के विचार गर्नुहोला भने, जति राम्रोसँग पति पत्नीसँग काम गर्न सक्नुहुन्छ, त्यति नै राम्रोसँग तपाईँ साझेदारहरू र सहकर्मीसँग पनि काम गर्न सक्नुहुन्छ। पहिलो पार्टनर, पहिलो साझेदार आफ्नो पति वा पत्नीलाई बनाउनुहोस्। पहिलो सहकर्मी त्यहाँ बनाउनुहोस्। घरको काम सँगै गर्नुहोस्, शौचालय सँगै सफा गर्नुहोस्, भान्साको काम पनि सँगै गर्नुहोस्, र पतिले गर्ने केही काम पनि सँगै गर्न थाल्नुहोस्। त्यसले एकअर्काप्रति एउटा गहन समझदारी जन्मिन्छ, जुन समझदारीको आधारमा विवाह स्वर्ग बन्न थाल्छ, वैकुण्ठ बन्न थाल्छ, र बिस्तारै नर्क बन्न छोड्छ।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू,
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: प्रडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस अड्गुरी
2: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: प्रश्न छ, संसारमा फरक अनुहार फरक सोच फरक परिवेश फरक धर्म फरक जात विभिन्न कारणले टुक्रिएको समाजलाई एक बनाउने सूत्र के छ? एक चाहिँ किन बनाउनु पर्यो? अब फरक सोच छ र त फरक फरक कर्म भएको छ र प्रत्येक कर्मका फरक फरक फाइदाहरू लिन पाइएको छ। सबैको एउटै सोच भयो भने त यो संसार चल्दैन, सृष्टि चल्दैन। मेरो जुन विषय पढ्ने सोच छ, सारा जगतको त्यही विषय पढ्ने सोच भयो भने अरू विषय त मर्ने भए। कसलाई केमा रुचि छ, कसलाई केमा रुचि छ, यो विभिन्न प्रकारका रुचिहरू भएका कारणले त विभिन्न क्षेत्रको विकास भएको छ र हामीलाई सबै कुरा चाहिन्छ। यो एकरूपता बनाउन खोज्नु यो बुद्धिमानी हुँदैन। फरक जात छ एउटै बनाउन सकिँदैन। फरक धर्महरू छन्। धर्म किन फरक छन् भने मानिसको विचार फरक छ, बुद्धि फरक छ, सोच फरक छ, त्यही अनुसारका धर्महरू फरक छन्। सबैले आफ्ना धर्म बनाएका छन्, सोच अनुसारका छन्। जब सोचमै फरक छ भनेपछि धर्म फरक हुनु स्वाभाविक कुरा हो। धर्मलाई एकरूपतामा ल्याउँछु एउटै बनाउँछु भन्नु भनेको सोचलाई एउटै बनाउँछु भन्नु हो। यो सम्भव छैन, यो हुँदैन। यहाँ सुन्नुहुन्छ, फरक परिवेश छ, बिल्कुल परिवेश फरक हुन्छ। विभिन्न कारणले टुक्रिएको समाज हेर्नुहोस्, ठिक हो, धर्मले टुक्रिआएको छ, यो जातले टुक्रिआएको छ, वर्गले टुक्रिआएको छ, धनले मानिसलाई टुक्रिआएको छ, धेरैतिर टुक्रा टुक्रा छ, यो कुरा सही हो। तर एकरूपता ल्याउन सकिँदैन, सम्भवै हुँदैन। धेरैले प्रयास गरे सकेनन्, धेरैले प्रयास गरे शासितहरूकै शासन होस्, तर शासक हुने बित्तिकै त्यो शासक भयो कि शासित अर्को भयो, एकरूपता ल्याउनै सकिएन। धनी र गरिबलाई एउटै बनाउनै सकिएन। प्रयास भए संसारमा नभएका आएनन्, तर एक नाशको सुविधा भएन। जतिसुकै समानताको कुरा गरे पनि पद अनुसार काम अनुसारको सुविधा फरक हुन्छ र एउटै काम सबैले गर्न मिल्दैन। प्रधानमन्त्रीले गर्ने काम फरक छ, त्यो अनुसारको सुविधा फरक छ। एउटा कार्यालयको कार्यान्वयनले गर्ने काम फरक छ, त्यो अनुसारको सुविधा पनि फरक छ। त्यो दुइटैलाई एउटै सुविधा दिन मिलेन। एउटा कार्यालयको कार्यालय सहायकलाई पनि प्रधानमन्त्रीलाई जस्तै सुरक्षा गार्डहरू दिन मिलेन, किनभने कर्म अनुसार सेवा सुविधा फरक हुन्छ, प्रकृति फरक हुन्छ। कर्मको आफ्नो प्रकृति छ, त्यो अनुसारको व्यवहार गर्नै पर्छ। समानता सम्भवै छैन, विविधता नै प्रकृतिको रचना हो। यो संसारमा विविधता भएन भने बाँच्न कठिन हुन्छ। विविधता छ र त मजा छ। यो विविधता प्रकृतिको रचना हो, ईश्वरको रचना हो। यसलाई एकरूपता बनाउन खोज्नु यो पहिलो त असम्भव छ, दोस्रो यो अनावश्यक छ, आवश्यक नै छैन। अब के गर्ने त, के गर्न सकिन्छ त? समाज त टुक्रियो, धर्म जात वर्ण धन सोच विद्वान अविद्वान समाज त टुक्रिया छ। कुनै व्यक्ति विद्वान छ, पढे लेखेको छ, कुनै व्यक्ति पढे लेखेको छैन। अब समानताको नाउँमा पढे लेखेका व्यक्ति र नपढ्ने व्यक्तिलाई पनि एउटै काम लगाऊ, समान गरौं भनेर हुँदैन। समानता प्रकृतिको नियम विरुद्ध छ। प्रकृतिमा हेर्नुहोस् कति विविधता छ। जंगलमा जानुहोस्, कति प्रकारका चरा चरा, एउटै प्रकारको भए हुन्थ्यो नि। बगैँचामा जानुहोस्, कति प्रकारका फूल फूल, एउटै रङको फूल भए हुन्थ्यो नि। मानिसहरूलाई हेर्नुहोस्, कति प्रकारको अनुहार, एउटै अनुहार भए हुन्थ्यो नि। कति विविधता छ। यो विविधता छ त रमाइलो छ नि। एउटा अनुहारसँग झगडा परे पनि अर्को अनुहार देखेपछि मन बहलिन्छ, तर सबै अनुहार एउटै हुन्थ्यो भने त्यही झगडा परे अनुहार उपनि कस्तो हुन्थ्यो होला संसार। विविधता सृष्टिको नियम हो, यसलाई एकरूपता बनाउने प्रयास नगरौं। हो, यहाँले भने जस्तो समाज टुक्रिएको देखिन्छ, वैमनस्य देखिन्छ, झगडा देखिन्छ यी विविधताले गर्दा। यसलाई के गर्ने भन्ने छ नि, एउटै काम गर्ने, हर एक विविधतालाई सम्मान गर्ने। तिमी पनि मलाई म जस्तो बन्नलाई मदत गर, तिमीलाई पनि म तिमी जस्तै बन्नमा मदत गर्छु। तिमी म जस्तो बन्नु पर्दैन र म पनि तिमी जस्तो बन्न सक्दिन। मेरो आफ्नो आस्था छ, आफ्नो विचार छ, आफ्नो धर्म छ, आफ्नो संस्कृति छ। मेरो धर्म संस्कृतिमा तिमी हस्तक्षेप नगर। मेरो धर्म संस्कृतिमा नै मलाई फक्रिन देऊ, फुल्न देऊ। तिमी तिम्रै धर्म संस्कृतिमा फक्र फुल, म त्यहाँ मदत गर्छु। हरेकलाई उही हुन मदत गर्नु चाहिँ ईश्वरको साँचो अर्थमा पूजा हो, सम्मान हो, प्रार्थना हो। तर ईश्वरले बनाएको संरचनालाई बिगार्नु कुनै पनि हालतमा ईश्वरको आदर गर्नु होइन।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर
6: हमारा सेवा
7: एक लीटर र 20 लीटर जार को व्यवस्था
6: अर्डर अनुसार खाली बोतल को उत्पादन
7: 20 लीटर जार में होम डिलीवरी सेवा
6: संपर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नंबर 082-567-021 र होटल दांगारी नजिक जीवन चौधरी मोबाइल नंबर 98478-62-375
7: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
16: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी,
19: सुगर, थाइराइड,
20: हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
22: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
23: विशेषज्ञ डाक्टरी सेवाहरू:
22: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
23: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
24: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
23: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
22: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829554555।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
26: भर्ना खुल्यो।
27: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
26: हाम्रा विशेषताहरू:
27: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
26: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
27: शान्त तथा पारिवारिक वातावरण भएको,
26: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
27: तिहार सुशासन राम्रो व्यवस्था भएको,
26: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
27: घरको जस्तै माया पाउने,
28: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
29: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
28: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
30: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
31: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
30: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
31: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
30: तालिममा दिइने विषयहरू:
31: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
30: स्पेशल सेफ तालिम,
31: जापानिज सुशी तालिम,
30: वेटर र वेट्रेस,
31: टुरिस्ट गाइड।
30: हाम्रा विशेषताहरू
31: स्वदेश तथा विदेशका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
30: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
31: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
30: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
31: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
30: सम्पर्क मोबाइल 98410170 98410170
31: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: डाक्टर आउने बारे सूचना
1: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
0: डाक्टरद्वारा दिइने सेवाहरू
1: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
0: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
2: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
3: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 16 गते शनिबार
4: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98477193 र 98128980
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
3: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
3: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
3: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
3: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
3: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
8: ईश्वरले प्रकृतिले विविधताको रचना गरेका छ हामी एकरूपता बनाउन खोज्छौँ कहाँबाट हुन्छ भनिन्छ नि कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि हरेक व्यक्तिमा बुद्धि फरक छ र त सृष्टि फरक छ रचना फरक छ उत्पादन फरक छ सबै कुराको उपभोग गर्न पाएका छौँ हामीले एउटै बुद्धि भए कहाँबाट सृष्टि अगाडि भएको त्यस्तो हुँदैन नि विविधता होस् तर प्रत्येक विविधतालाई सम्मान गर्ने हृदय होस् हर एकलाई आदर गर्नुपर्छ म ठूलो मैले मानेको ठूलो मैले जानेको ठूलो अर्को सानो भनेर हेप्नु हुँदैन त्यति मात्रै हो समानता भने त्यही हो समानता भनेको कर्ममा समानता होइन कर्म त फरक छ यहाँ इन्जिनियर पनि चाहिन्छ डकर्मी पनि चाहिन्छ एउटा घर बनाउनलाई सिकर्म पनि सिकर्मी

गाह्रो लाउनु परेन, काम गर्न चाहिएन, इन्जिनियरलाई कहाँ आउँछ र गाह्रो लाउन, डिजाइन बनाउन आउँछ, तर सबै काम गर्न आउँछ आउँदैन, सबै काम एउटैले गरेर हुँदैन। त्यसकारण एउटा कुरा चाहिँ के बिर्सेनु भन्न भने, इन्जिनियर चाहिँ ठूलो, अनि त्यो मजदुर जसले बालुवा मुछिरहेको हुन्छ, सिमेन्ट बालुवा मिसाइरहेको हुन्छ, त्यो चाहिँ सानो। यो सोच चाहिँ त्याग्नुपर्छ। आफ्नो ठाउँमा सबै ठूलो छन्। एउटा घर बनाउनको लागि एउटा सानो किरा काँटाको पनि, एउटा काँटीको पनि धेरै ठूलो महत्व छ। एउटा काँटी भएन भने पनि निर्माण रोकिन्छ। आफ्नो आफ्नो ठाउँमा आफ्नो महत्व छ। त्यो महत्वलाई बुझ्नु र त्यो महत्वलाई सम्मान गर्नु, हरेक व्यक्तिको विचारलाई सम्मान गर्नु, सोचलाई सम्मान गर्नु, हरेक व्यक्तिको फरक कर्मलाई सम्मान गर्नु, यो समाजलाई जोड्नु हो। एकरूपता ल्याउनु जोड्नु होइन, यो योग होइन। प्रकृतिको विविधतालाई बिगार्नु योग होइन। म जे छु सबै मानिस त्यही बनून् भन्नु योग कदापि होइन। म जुन धर्म मान्छु सारा संसारले त्यही धर्म मानोस्, म जुन राजनीतिक विचार राख्छु सारा जगतले त्यही राजनीतिक विचार राखोस्, यो त योग होइन, यो वियोग हो। योग के हो? तिम्रो विचारलाई मेरो विचारमा तिमी सम्मान गर, तिम्रो विचारलाई म सम्मान गर्छु। प्रकृतिको विविधतालाई बुझेर सबैलाई सम्मान गर्नु, इज्जत गर्नु, सहयोग गर्नु, यो योग हो। यो जात ठूलो, यो जात सानो भन्ने हुँदैन। यो धर्म ठूलो, यो धर्म सानो भन्ने हुँदैन। धर्म भनेको मात्रै आस्था हो। तिम्रो आस्था चाहिँ कमजोर, मेरो आस्था चाहिँ बलियो भन्न मिल्छ र? मेरो आस्था ठूलो, तिम्रो आस्था सानो भन्न मिल्छ र? होइन। आस्था भनेको बस आस्था हो। आस्थाको सम्मान गरौं। मेरो जात ठूलो, तिम्रो जात सानो, यस्तो हुँदैन। प्रत्येक जातको सम्मान गरौं, इज्जत गरौं। तिम्रो व्यवसाय सानो, मेरो ठूलो भन्ने हुँदैन। प्रत्येक व्यवसायको सम्मान गरौं। तिम्रो कर्म ठूलो, मेरो कर्म सानो, यो पनि हुँदैन। हर एक कर्मको सम्मान गरौं, किनभने कर्म सबै ठूलो हुन्छ। आफ्नो ठाउँमा सबै ठूलो छ। यो सानो र यो ठूलो भन्ने यो सृष्टिमा केही पनि छैन। सबैको आफ्नो महत्व छ। हर एकलाई सम्मान गर्नु योग हो। यसमा काम गर्न सकिन्छ, योगमा काम गर्न सकिन्छ, सबैप्रति सम्मान गर्ने भावना जगाउन सकिन्छ। तर सबैलाई एकरूपतामा लिएर आउने, एउटै विचारमा ढाल्ने, प्रकृतिको संरचनालाई बिगार्ने, यो काम सम्भव हुँदैन। अप्राकृतिक कर्म यो त दुःखदायी हुन्छ। प्रकृतिलाई प्रकृतिकै रूपमा विकास हुन देऊ। प्रकृतिका हर एक आयामहरूको सम्मान गरौं, इज्जत गरौं, सहयोग गरौं। यही नै योग हो, यही नै वास्तविक धर्म हो। धर्म भनेको एउटालाई मान्नु, अर्कोलाई नमान्नु कदापि होइन। धर्म भनेको सबैलाई बराबर सम्मान गर्नु, प्रकृतिका हरेक आयामको रक्षा गर्नु, सहयोग गर्नु, इज्जत गर्नु, यो चाहिँ धर्म हो। म मेरो ठाउँमा ठिक छु, तिमी तिम्रो ठाउँमा ठिक छौ, तिमी जहाँ छौ त्यही रूपमा विकसित हुन दिउँ, धर्म हो। करेलालाई गुलियो बनाउनु धर्म होइन, करेलालाई अरू तितो हुन मद्दत गर्नु चाहिँ धर्म हो। खुर्सानीलाई अमिलो बनाउनु धर्म होइन, खुर्सानीलाई अरू पिरो हुन दिनु चाहिँ धर्म हो। तिम्रो स्वभाव खुर्सानी पिरो हुनु हो नि, तिमी अरू पिरो भन। तिमी खुर्सानी जति पिरो हुन्छ त्यति राम्रो, उखु जति गुलियो हुन्छ